राजा कंस को राज दरबार में अत्यंत प्रभावकारी ढंग राजा ले भगवान कृष्ण ने कंस को निधन कराउन भएपछि अनि त्यसपछि अगाड़ी विस्तार विस्तार बढ़ी त्रिबक्रा को उद्धार भयो। त्रिबक्रा को प्रभुले उद्धार गरेर पाल्नु भएपछि अल्लीखेरमा फेरि एउटा प्रकार को प्रोग्राम भयो महाराज। त्यसपछि भगवान जब सवारी हुनुभयो अक्रूर का पासमा, अक्रूरजी तिमी मेरो अत्यन्त प्यारो, अक्रूरजी तिमी जाऊ भनेर अक्रूरलाई भगवान प्रभुले आज्ञा गरी बक्सु र अक्रूरले सम्मान गर्दै स्वागत गरेर प्रभुको चरणमा ध्यान मनन कीर्तन भयो। अनि अक्रूरको र भगवानको सम्वाद पूर्ण भइसकेपछि अक्रूरलाई अब तपाईले एउटा काम गर्नु छ काकाश्री, तपाईको एउटा काम पूरा गर्नुपर्नेछ। तपाईले के भन्देखि पञ्च पाण्डवहरु र कौरवहरुमा झगडा नराम्रोसँग चर्किएको छ, त्यो चर्किएको झगडाको जब त्यसको इगो धृतराष्ट्र महाराजले त्यसलाई निम्ट्याउनु पर्छ। महाराज धृतराष्ट्रले कुन सोचमा राखेका छन्? यो जब झगडाको जब प्रभाव सधैँ बढ्दै गयो भनेदेखि शत्रु कमजोर कोही हुँदैन, यसले बडो याद राख्नु। त्यसैले गर्दाखेरिमा सरासरकन जानु र एउटा काम गर्नु, तपाईले कस्तो काम गर्नु भनेदेखि अक्रूर तपाईले सरासर गएर धृतराष्ट्र महाराजलाई सम्झाउनुहोस्, धृतराष्ट्र महाराजलाई बुझाउनुहोस्, धृतराष्ट्र महाराजलाई सम्बोधन गर्नुहोस् कि तपाईले यो झगडा मेटाउनुहोस्, आफ्ना भाइका छोरा र आफ्ना छोरामा समानुपातिक दृष्टिले हेर्नुहोस् भनेर आज्ञा होस् भन्दा अनि हुन्छ भनेर अक्रूरजी जानुभयो। अनि अक्रूरजी जाना साथ धृतराष्ट्र महाराजले के भन्नुभयो भने, केलाई आयो त अक्रूर भनेर सोद्धाखेरि, म त भगवान कृष्णले पठाउनु भएको तपाईँका छोरा र तपाईँका भतिजामा तपाईँको हेर्ने दृष्टिकोणमा मत भिन्नता राखिदिनु भएन, मतलब तपाईँको विचारमा मत भिन्नता राखिदिनु भएन भन्दा, हेर म त अन्धा, जन्मदाको अन्धा, अन्धालाई राजनीति कुराको के धन्दा, मलाई के थाहा, यो मलाई थाहा छैन भनिदिनुभयो। अनि त्यसपछिबाट मैले भनेको भतिजा पनि मान्दैनन्, मैले भनेको छोरा पनि मान्दैनन्, के भन्ने? ल त्यसो भने अब अहिले सरासर जानु पर्यो भनेर कुन्ती रानी पाण्डवकी आमाका पासमा जाँदा पञ्च पाण्डवकी माता श्रीले भन्नुभयो कि भने, यी माइतीले मलाई हेला गरिसकेका छन्, किनभने अब कृष्ण जन्मुन् कि अरू जन्मुन्, सबैको सबैको माइतीको व्यवस्था छ, सबैले सम्मान गर्छन्, मेरो माइतीले मलाई वास्ता गर्दैनन्, किनभने जसुकै जन्मिएको के हुन्छ र भनेर रिसाउन थालिन्, लिन जान पुर्याउन जान छोडेर त त्यसो भए रिसाए। र अब त्यसो भएपछि महारानी तपाईँको पनि भगवान कृष्ण भदैको रूपमा जन्मनु भएको छ, दयाको सागर कृष्ण हुनुहुन्छ, ल ठिक छ। अनि यतापट्टि प्रश्न गर्नुभयो, प्रश्न गर्दै जाँदाखेरिमा धृतराष्ट्र महाराजको दरबारबाट, कुन्तीको दरबारबाट अनि जानुभयो पञ्च पाण्डवलाई, भन्जा के चाल छ भन्दा, मामा ज्यादै दुःख पाइएको छ, मामा बडा कष्टको दिन छ, हामीलाई साह्रै दुःख दिएका छन् ज्येष्ठ पिताका छोराहरूले, जेठबाका छोराहरूले, यो राज्यबाट हामी साह्रै यहाँबाट विस्थापित छौं भन्दाखेरि, मेरो महाराज धन्दा नमान, तिमीहरूको मामाका छोराका रूपमा भगवान श्रीहरि जगतका नारायणको प्रादुर्भाव भएको छ नि, भनेपछि धन्य ईश्वरको कृपा नै होला नि भन्नुभयो, ठिक छ। अलि रुँदै रुँदै रुँदै रुँदै रुँदै अहिले जानुभएको थियो, जाँदाखेरि फेरि अर्को प्रश्न गर्नुभयो महाराज, अहिले जाँदा जाँदा अर्को प्रकारको प्रश्न के भयो भनेदेखि, भगवान कृष्णचन्द्र परमात्मा परमेश्वर जगतका मालिकको घरमा बाट हामी निस्केर आएको, दुर्योधन महाराज तपाईँले भाइका छोरा माने आफ्ना बन्धुहरूमा मिलेर जानु पर्ला, नत्र कृष्णको जब भनाई राम्रो बुझिएको छैन तपाईँहरूपट्टि भन्दा, ए पाउको जुत्ता शिरको मुकुट भन्यो कृष्ण भगवानलाई, अंशको बाद वंशले जाने हुन्छ, त्यो नन्द बाबाको घरको भतुवालाई के थाहा पो भन्छ प्रभुलाई, त्यो नन्द बाबाको घरको भतुवा हो त्यो, त्यसले दही चोर्न जानेछ, दुध चोर्न जानेछ, घिउको भाँडो फुटाउन जानेछ, दहीको भाँडो ठेको फुटाएर दही चोर्न जानेछ, त्यसले अरू के जानेछ, त्यसले त्यसले राजनीति कुरा के थाहा, त्यसलाई गोठालालाई गाईको धन्दा गर्दैमा उत्तिकै छ, त्यसलाई के थाहा, त्यसलाई अति ठूलो धेरै जब जब थाहा भएदेखि त्यसले नाच्न रगाउन जानेछ, नौमरी गर्यो भगवानलाई। अनि त्यहाँबाट फरक फर्केर दुर्योधन महाराजका दरबारबाट अक्रूर जानुभयो र भगवान कृष्ण धृतराष्ट्र राजाले म केही जान्दिन भन्नुभयो, कुन्ती रानी ज्यादै गुनासो गर्नुभयो। यता भगवान कृष्णको दरबारमा माने दुर्योधनको दरबारमा अति ठूलो संयुक्ति हजुरको विरोध भयो, हुकुम भयो महाराज, दुर्योधनको हुकुम भयो महाराज,

0: अहिले व्यजित गर्छ भगवान, अब कसो गर्ने भनिकन सारी समस्या पर्यो। त्यो समस्याको समाधान कृष्ण भगवानबाट गराउनको लागि ठिक छ, अब त्यसको कुल संहार नगरी छोड्ने छैन, अब त्यसलाई नमारी छोड्ने छैन, र अकण्टक राज्यको स्थापना जब युधिष्ठिरलाई को नेतृत्वमा नगराई छोड्ने छैन भन्ने प्रतिज्ञा गरेर भगवान विदा हुनुभयो। अहिले अकुरुको दरबारबाट परमात्मा कृष्ण आफ्नो दरबारपट्टि प्रस्थान गरिसकिबक्स्यो। अब जब पूर्वार्ध कथा सम्पन्न भएको छ, उत्तरार्ध कथा, अब भगवान कृष्णको विवाह हुने बेला भएको थियो, जन्त जानेर रति खाने बेला भएको थियो, किन गएका हेर अभागीलाई यस्तो पो हुँदो रहेछ। अब केवल जब आधा घण्टा पछाडि त मिलिहाल्थ्यो खाना, भन्दा वस्तुको भोज पाकेको छ यहाँ, एक महिना गाईको दुधमा तीन पाथी पानी ल भने। अब कृष्ण भगवानको विवाह हुने बेला भएको छ। हस्त महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामी बड़ा प्रेम का साथ में यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा है। सद्यबाट
1: जय बोलो श्रीमद् भागवत महापुराण को
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत दशम स्कन्द को अहिले उत्तरार्ध कथा को कति कथा को वर्णन गरिन्छ भने उत्तरार्ध कथा को पचासौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, ओम नमो भगवते वासुदेवाय श्री शुको वाच म अस्ति प्राप्तिश्च कंसस्य महिषो भरतुर सब मृति भरतारी दुखार्थे युतुष्म पितृगृहान म। यही कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णनमा प्रस्तुत गर्नुभएको छ। यस प्रभावबाट अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ महाराज भनेर सोद्धाखेरिमा हस्त मेरो प्रभु हजुरका मुखारविन्दबाट मैले महत्वपूर्ण विषयका वर्णनहरू सुन्दै सुन्दै सुन्दै आए, यहाँले मलाई बताउँदै आउनुभयो। अब यहाँदेखि उपरान्त यो दशम स्कन्दको उत्तरार्ध कथामा अब के सुन्ने इच्छा छ भन्दा अस्ति र प्राप्ति भन्ने दुईटा रानी राजा कंसका, ती दुईटा रानीहरू अब दुःख पाइसकेपछि कहाँ जाने भन्दाखेरिमा दुःख पाएपछि छोरी मान्छे जाने ठाउँ त माइतै हो, जानुपर्ने पनि त्यही हो, किनभने कि जन्मघर कि कर्मघर भन्ने सबै छ। जन्मघर बिग्रिसकेपछि कर्मघर त जानै पर्छ, भने कर्मघर बिग्रिसकेपछि जन्मघरमा जानै पर्छ, अब कहाँ जाने, गएछन् जन्मिएको ठाउँमा ल बाबा भनेर विन्ती गरे। अनि यसदेखि पछाडिबाट सारा सम्पूर्णजनले विन्ती गरे, लौ त मेरो भगवान अब म कहाँ जाउँ कसो गरौं, बडा कष्ट भयो र त्यो समस्याको समाधानको लागि कहीँबाट उपाय हुन सकेन, कतैबाट समस्याको समाधान हुन सकेन, केही उपाय भएन र सरासर गएर जब माइतीमा गएर रुन लागे, माइतमा गएर रोएको बेलामा अब किन रोएका छोरीहरू भन्नु भने राजा जरासन्धले, अब यहाँ रुनु पर्ने कारण पर्यो नि बुबा, के कुरा तपाईँका ज्वाई साहेबलाई त मार्यो नि कले भन्दाखेरिमा यो किसिमबाट मार्यो भनेर भन्न साथ कले कृष्णले, ओ कृष्ण भनेको त त्यो त्यो नन्द बाबाको घरको भतुवा भने अँ मारिहाल्यो मारिहाल्यो भक्कु दिएको बरू पहिले खबर गर्न पर्दैन भन्छ त्यो बाउ चाहिँ, अब यिन्ताका खबर गरेर भयो अब अरू कुरा त केही हुँदैन मबाट, मेरो ज्वाइँलाई मार्ने कृष्ण र बलरामलाई मैले मारेर त्यसको शिर ल्याएर तिमीहरूको कागपल्टमा फालेर म बचाइदिन्छु, धन्दा नमान त्यहीबाट आँसु पछाइदिन्छु, चिन्ता नमान ल हुन्छ भनेर गए। गइसकेपछि सरासर गइसकेपछि अब कहाँ जाउँ कसो गरौं के गरौं, बडा कष्ट भयो, कहीँबाट उपाय हुन सकेन, बडा संकटको घड़ी प्राप्ति भयो महाराज, त्यो समस्याको समाधान कहीँबाट उपाय नभइसकेपछि चिन्ताले ग्रस्त यस किसिमबाट घरबाट निस्किएर गएको जरासन्धले 23 अक्षौणी सैनिकहरू गठन गर्यो। 23 अक्षौणी सैनिक सारा गठन गरिसकेपछि किनै 23 अक्षौणी सैनिक सरासर जब लिएर 23 अक्षौणी सैनिकको गठबन्धन तयारी गरेर जोर जुलुमका साथमा लड़ाईको लागि तत्परता देखायो। अनि त्यसपछि भगवान कृष्णले आज मेरो जब दरबारमा अब यस्ता किसिमले आउँछन् र यिनका शत्रुहरू सारा सम्पूर्ण भन्ने विचार गरेर साराले भन्न लागे, हरे जरासन्ध राजाको सैनिक हरेर।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 7 गते आइतबार जुन 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको सप्तमी तिथि अन्तर्राष्ट्रिय बुवा दिवस विश्व योग दिवस संगीत दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रासोपाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्यीय बन्ने। धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगिर अन्तिम साताका लागि बोलायो महाधिवेशन।
3: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाई। राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता। बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउँदै सरकार।
2: कक्षा 12 को नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण। खामा पनि मेची राजमार्ग सञ्चालनमा राख्न निर्देशन। बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिलै तनाव।
3: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल मार्ग पुनः बन्द। पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
2: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश। आइभोरी कोस्ट 2-1 पराजित। नेदरल्याण्ड्सको पहिलो जीत। आजै स्पेन र साउदी पनि भेट्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
3: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछानी र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। राजसपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गम स्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर राजसपाले चितवन संघको साइनो अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्याउली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्गदेलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुर्ला कोटीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपतिले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 वटा मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
5: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
3: यसैबीच सभापतिका लागि 51,000 प्रस्तावक र एक प्रस्तावक र 51 समर्थक, पदाधिकारीका लागि 41,000 एक प्रस्तावक र 21 समर्थक रहने र केन्द्रीय सदस्यका लागि 21,000 एक प्रस्तावक र 21 समर्थक तोकिने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त, पारदर्शी तथा मर्यादित बनाउन राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता 2083 जारी समेत गरेको छ। निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाउने उद्देश्य सहित कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त र सूची वा गुटगत आधारमा प्रचार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै रासोपाको पहिलो महाधिवेशनमा करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री बुढ़लाकोटीका अनुसार प्रतिनिधिबाट संकलन गरेको लेबी तथा दर्ता शुल्कबाट खर्चको एक हिस्सा व्यवस्थापन गरिएको छ भने बाँकी रकम शुभेच्छुक तथा समर्थकको सहयोगबाट जुटाइएको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट 5,000 रूपियाँ दर्ता शुल्क लिएको छ भने पार्टीका अनुसार उक्त रकम महाधिवेशन व्यवस्थापन, आवास, यातायात प्रविधि र अन्य प्रशासनिक खर्चमा प्रयोग गरिने समेत महामन्त्री बुढ़लाकोटीले बताउनुभयो।
1: आगामी 3 दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
6: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढी आउँदैछ, ठूलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ। नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
1: मनसून सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
7: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको।
1: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ती बन्दै गरेको मेची राजमार्गलाई वर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा वरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक ट्र्याक खोल्न पनि निर्देशन दिनुभयो। आफै गाड़ी चलाएर माइखोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व
8: खुशी मसँग आकर्षित भएर आओस् स्वास्थ्य मसँग आकर्षित भएर आओस् हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले
1: धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार
1: मंगलबार सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्रीका सल्लाहकारको

0: रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुर्जी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्य सहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284(3)मा परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ, तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
1: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको हो। 26-28 मंगिरमा महाधिवेशन अध्यक्ष लिङदेनको सुमजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 जेठमा समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ़ दशकमा पटक उद्घाटन तर संचालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन ऐडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोड़िएको स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 वर्ष बितिसक्दा पनि ब्लड बैंक संचालनमा नआउँदा बिरामीका आफन्तले जहिले तनाव बिहोर्नु परेको खबरमा उल्लेख छ। अर्को खबर जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नुभएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्रांगारिक उत्पादनलाई प्रवर्धन गर्न कुइनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका 8 पर्ने छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर सुदूरपश्चिम प्रदेशले नयाँ गाड़ी किन्न छुट्यायो 30 करोड़ शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पांग्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल 30,45,00,000 रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पांग्रे सवारी साधन खरिद गर्न 26,35,00,000 तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 करोड़ रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बकेउता भाड़ा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 करोड़ बकेउता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाडा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी 33 किलोमिटर सड़क पुरानो ठेक्का तोडेको तीन वर्षपछि नयाँ

0: आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा बाह्रको नतिजा प्रति शिक्षा मन्त्रीको पाँच बुधी प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्रीपन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरुङ्गा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर आठमा रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्री स्तरीय निर्णयबाट बिहिबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 60 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लिबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने, इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्फूल देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुवा नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नु जिल्लामा सड़क किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा 7 मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 छ अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 जोडेर शीर्ष स्थानमा उक्लिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने 3 समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 बजे शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 को च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरुग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भिड्नेछन्।
1: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
3: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब योगका कुरा। विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सुन्दरम र समुन्नत तरिकाले जीवन बिताउन जिउन योगको भूमिका महत्वपूर्ण हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँग साथी दीपक आचार्यले पछिल्लो समय योगको प्रचारमा किन प्राथमिकता दिनुभएको भनेर कुराकानी गर्नुभएको छ।
5: मानव विकासको मनुष्यको विकासको मूल विज्ञान नै ध्यान हो। आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लकै अगालेको छ, हाम्रो माग यहाँभन्दा बढी विदेशमा छ। यो केन्द्र बिन्दु नै ध्यान हो। मुख्यत ध्यानको अभ्यास हो जीवन। एकपटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छ।
6: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो, यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो?
5: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट सीए हुँ। समाजमा धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु मेरो पढाइको मेरो शिक्षाको काम हो। बिस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदद गर्ने हो। अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर बिस्तारै प्राकृतिक रूपमा प्रांगारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरेँ। शिक्षाको क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा। त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुगे र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं। संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं।
6: मान्छेले पैसामै शान्ति देखेको छ, त्यसैमा सफलता देखेको छ। तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ, विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ?
5: पैसा कमाउने होइन, पैसा धनको पछाडि दौडिने पनि होइन, आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस्, मसँग काम आकर्षित भएर आओस्, साथीभाइहरू मसँग आकर्षित भएर आउन्, खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्। हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास त गरिकन या त हामी धन आर्जन गर्न सक्दैनौँ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले। र एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन्। मेरो जीवन कसरी सञ्चालन गर्ने, अरूलाई कसरी मदद गर्ने, मेरा बिग्रिएका काम कसरी बनाउने, मेरो स्वास्थ्य कसरी राम्रो बनाउने, म भित्रबाट खाली हुन्छु नि त। ध्यान लाग्नु भनेको के हो? आफूभित्र खाली हुनु, तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ। पहिलो त योगाभ्यास हो, योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ। दोस्रो प्राणायाम हो, प्राणायामले मनलाई सक्रिय बनाउँछ। जुन योग ध्यान बन्दैन, समाधि बन्दैन, त्यो योग खेर गएको समय हो। तेस्रो आफ्नो पूजा इत्यादि जे पनि छ, आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ, जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार। चौथो अध्ययन, यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छन्।
6: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग, ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ?
5: कति राम्रो, ऊर्जा ध्यानले के गर्छ भने एक पटकमा ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फुरणा जन्मिन्छ। मैले के कर्म गर्ने, कसरी गर्ने, त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ। अन्तस् प्रेरणाबाट म कर्म गर्न थाल्छु। अन्तस् प्रेरणाबाट कर्म गर्यो भने त्यो कर्म कर्मयोग बन्न जान्छ अनि बिस्तारै ज्ञान योग पनि आउँछ।
6: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्निए होइन, अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो, जति बजारीकरण हुँदै गयो, त्यति नै मानिसहरू कुलतमा फस्निए समस्याहरू देखिन्छ। यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ?
5: मनुष्य जीवनको मूल खोज खुसीको हो, यो कहिले पनि बिर्सिनुहुन्न। जो व्यक्ति खुसी हुन सक्दैन, आफू भित्रबाट जसले खुसी सिकेको छैन, ऊ कुलतमा फस्छ। खुसी व्यक्तिभित्र छ, त्यो खुसी खोज्न सिकाउनु पर्छ।
0: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्य बन्ने। धवल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन।
0: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ। राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता। बिजुलीमा 100 वा 150 युनिटमाथि मात्रै भ्याट लगाउने सरकारको तयारी।
1: कक्षा 12 को नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुँदे स्पष्टीकरण। बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न निर्देशन। बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिले तनाव।
0: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल घाँटी पुनः बन्द। पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
1: र फिफा विश्वकपमा जर्मनी नकआउट चरणमा प्रवेश। आइभरी कोस्ट 2-1 पराजित। नेदरल्याण्डसको पहिलो जीत। आज स्पेन र साउदी पनि भिड्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्ला प्रतिनिधि सभा बैठकमा त्यहाँ हुने छलफल र सांसदहरूको विरोध र समर्थनको प्रसंग, जहाँ श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ जहिलै उठेर विरोध जनाउँदै विभिन्न आफ्ना विचारहरू पनि राख्ने गर्नुभएको छ। पछिल्लो समयमा प्रधानमन्त्री बालेन शाहले आफ्नो तर्फबाट फेभरेट अथवा आफूलाई मनपर्ने टीमले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नुभएको थियो। नेपालले कुनै दिन विश्वकप खेल्नुपर्छ भन्ने उहाँको संकेत थियो। एउटा बन्द कोठा देखाइएको छ संसदको बैठक जस्तो, र त्यहाँ सांसद राई जस्ता देखिने व्यक्ति दाय देब्रेपट्टिको हातमा मोबाइल माथि उठाएर अगाडि माइक पकडेर केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले वर्ल्ड कप खेलेको छैन भनेर पोस्टिनु भयो र त कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय।
1: हवस् त, प्राविधिक साथी रविराज धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गर्नुभयो, विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसद प्रति उत्तरदायी बनाउने उद्देश्यले CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
2: यहाँलाई हार्दिक धन्यवाद छ।
1: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
2: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन। परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
1: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने, एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
2: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ। जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
2: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
2: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त। तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसमसँगको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको हो कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू बढी आउने गर्छ?
2: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त। समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि, म उठाइदिन्छु।
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
2: आम लोकले, आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा
2: बाहिरबाट सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
2: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
2: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो। होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
1: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जस्तो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर। भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
2: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ। जनताका जल्दा बल्दा थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियता को सम्बन्धी गम्भीर प्रश्न उठेको छ यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेको छौँ यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने बिटेकोलाई अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले
2: अनि सदन शर्मा हो उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ त्यस कारण हामी त्यो पर्खिरहेका छौँ
1: तर प्रकाश मन्त्रीले त भनिसक्नुभयो त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन यो भन्न खोजेको दश गजा क्षेत्रको ओरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर
2: त्यो उहाँको कुरो हो उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन सब आम नेपाली जनतालाई थाहा छ नि त हामीले यति भन्यौं अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि
1: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो तपाईँ त्यो बैठकमा जानुभयो कि भएन जानुभएको छैन तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
2: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमान्डमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरि राख्नु भएको छैन भनेन पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन तर चिज हो मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन
1: तपाईँहरूको संकेत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा
2: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ
1: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि सुरुमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो अनि आएर बोल्नुभयो प्रश्नोत्तर एकाएक हुन गयो होइन अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई
2: होइन त हामीले भन्दा नियमले बोलेको चिज हो नि त नियमले बोलेको कानमा भएको विधिमा भएको होइन
1: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
2: प्रश्नोत्तरको कार्यक्रम भयो नि त्यो त उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले जुन प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि
1: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन त्यो संवाद चलिराख्छ भन्ने लाग्छ
2: त्यो संवाद चलाइराख्नुपर्छ नि
1: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनु पर्छ त्यो खालको ठिक हो
2: त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले अहिले जवाफ दिने चलन थियो
1: बनावटी हुने पनि डर हुन्थेन
2: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाका सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा
2: त चलन चल्ती चाहिँ मौखिक रूपमै छ
1: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि
2: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो
1: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव
2: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुन्न नि त जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको पर्थेरा अभ्यास अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ
1: अब बजेटको कुरा गरौँ बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनु भयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् मानिस
2: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठीलाई बेठिक भन्ने मेरो आदर बानी छैन
1: तपाई भन्नुहुन्छ
2: म भन्छु एकदम
1: त्यसो भए अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति
2: यस्तो क्या फागुन 21 को निर्वाचनले राजसपालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो अनि रान्ती रूपमा पनि उमेरको रूपमा क्रमभङ्ग त भएको हो नि त क्रमभङ्ग भयो तर त्यो चिज चाहिँ नयाँ आयो तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन
1: पुरानै जस्ताको त्यस्तै
2: बजेट नयाँ आएन तपाईँ सुन त
1: भनेको छेउटुपो केही नयाँ भएन कि तपाईँको
2: जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनताको घरमा चुलो बराबरेन महत्वपूर्ण हो जनताको छोराछोरीले स्कुल जानु पाएन महत्वपूर्ण कुरो हो नि त होइन अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा के सम्बोधन भयो अनि सयौं सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन् नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ यसको समाधान कसरी गर्ने होइन यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो त्यो देखिएन त्यो देखिएन त्यो नदेखेको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन त कङ्क्रिट रूपमा आउनु पर्थ्यो त कङ्क्रिट रूपमा देखिँदैन त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त बाहिर त विशाल बाँसुरी बजाएको छ हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन
1: राम्रो कुरा चाहिँ के छ बजेटमा
2: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन छलफल गर्नुभयो होला होइन मेरो ले अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ पहिलाकै कुराहरू छन्
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के के कुरा उल्लेख गरेको छ
2: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के के छन् त्यसलाई कसरी समाधान गर्ने दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँहरूले हामीलाई भन्नुभएको र मैले धेरै अधुरा योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं उहाँले यति मात्रै भन्नुभयो त्यस बेला यसपट्टि बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने रहने होइन अरू राष्ट्रिय गौरवको योजनाहरू अर्कोचोटि गर्ने यसरी सुशासन काम गर्छु उहाँले भन्नुभएको थियो क्या तर त्यो देखिएन धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन आमदामी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बङ्गलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि
1: बङ्गलादेश
2: जान्छ क्या
1: धनकुटाबाट
2: सिलगढी हुँदैन त्यसको बारेमा मैले के भनेको थिएँ भने शिव भण्डार बनाऊ ठुल्ठुलो
1: शिव भण्डार
2: बनाऊ
1: किसान केन्द्रको लागि
2: बनाऊ त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गरिदिने किन्ने अनि त्यसले बजारको व्यवस्थाकरण गर्ने त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि त्यो पनि देखिँदैन अनि अर्को कुरो के छ भने युवकारको राजधानी धनकुटा हो युवकार चाहिँ प्रसति भन्छ राम्रो भन्छ त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरू पनि जान्छ त्यसलाई पनि शिव भण्डार बनाऊ होइन प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न अनि योजनाहरूको सवालमा सडकहरू थुप्रै छन् त ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो त्यो पनि देखिन्न अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गऱ्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु मैले निवेदन गरेको छु
1: तपाईँको कुरा सुन्दा त धनकुटामा धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो
2: होइन केही केही परेको छ
1: परेको कुरा पनि भन्नुभयो
2: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा जस्तै के भनेदेखि भेरेटादेखि रविरा लागि जाने त्यो त निरन्तर हो नि त अनि चतरादेखि अलङ्क जङ्गल जाने चतरादेखि लेगुवा जाने अनि मध्य पहाडीको चाहिँ के छ भने झापादेखि बैतडी जान्छ नि त त्यो चाहिँ के भने बसन्त त्यो त राष्ट्रिय गौरवको योजनाहरू त्यो त पढ्दै आएको चिज हो नयाँ चिज चाहिँ मैले भन्न खोजेको
1: अनि अर्को भनेको अहिले धेरै चर्चा यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला समस्या फेरि पश्चिमसम्मै हो यो जुन वन्य जन्तु र मानव बीचको द्वन्द विशेष गरी बाँदरको विषय पनि यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेछ अनि कतिको बचाउन सकियो अथवा सकिएन
2: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो। बाँदरका कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफूल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो। त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छ। त्यसैले मैले सदनमा पनि भनिसकेँ, धेरैचोटि कुरा उठाइसकेको छु, अरू माननीयहरूले नि कुरा उठाउनु भएको छ। हामी के चाहन्छौँ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाडमा मान्छे कोही बस्दैन, धमधम बसे जाने कुरो चलिरहेको छ। अब अहिले के समस्या छ भने गेटिस लिएर हिँड्न पर्ने हुन्छ नि,
1: गुलेली
2: गुलेली लिएर हिँड्न पर्ने, अनि थाल छटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ्न लाउनुपर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो छ, हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ, यसमा दुविधा छैन। यसका प्रकृति कसरी जाने भन्ने
1: हो, तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
2: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहमा ठुल्ठुलो खोर बनाइदिने होइन,
1: बाँदरको
2: खोर बनाउने होइन, कानुन बनाएर होइन त्यहाँ राख्ने, अब त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
2: राखिदिने। एउटा त्यो पनि पर्छ, अर्को चाहिँ भ्याक्सिन मिलाइदिने होइन,
1: सुई लगाउने
2: त्यो पनि हुन्छ। अनि अर्को जनतालाई के एउटा प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा हुन्छ। अर्को कुरो अरू देशमा बिक्री बट्टा गर्ने चलन पछि त्यसको कानुन के छ होइन, त्यो पनि गर्न सकिन्छ। अर्को कुरो अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
2: त्यो त नजर प्रतिकार गर्नुपर्छ दरढङ्गले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
2: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पादन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
2: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
2: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या,
1: कति वर्ष अगाडिको कुरा,
2: आजभन्दा 9-10 वर्ष अगाडि होइन,
1: 17% गरिबी त्यतिखेर थियो
2: भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई चाहिँ 5% नै छैन, जनताको चुलो सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनको निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौँ, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौँ, अनि त्यहाँका जनप्रतिले राम्रो काम गर्नुभयो स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गर्यो, हामीले पनि राम्रो भूमिका निर्वाह गरेको भन्दा धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन। त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिरहेका छ?
2: अब लगातारमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन, यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ, महत्वपूर्ण भूमिकाको साथै जनप्रतिनिधिले खेलेको भूमिका, र जसको सरकार भयो नि सरकार हो नि त, एमाले काङ्ग्रेस र माओवादीको सरकार हुँदाखेरि

0: सरकारले पनि एक ढंगले हाम्रो कारणबाट सहजै सँगै काम गर्ने वातावरण बन्यो।
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै पाँच वर्षको लागि, अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन, तर अहिले भन्दाखेरि त पाँच वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो। नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस गरेको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ। अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरिदिँदाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला, यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ। अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग, कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
0: हामीले यति मात्रै भनेको, पिच बाटो छ, तपाईँहरू पिच बाटोमा गाडी कुदाउनुहोस्, कान्ला कुनी नहिन्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको। मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ।
1: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
0: होइन? हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा, होइन, अहिले चाहिँ हामीले नियम मिस्ट्री हुँदैन, नियमलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो, तपाईँले सरकारलाई ठिक ट्याक मनाउनुपर्छ उहाँले भन्नुभएको छ।
1: तपाईँले कता कता होइन अब त राष्ट्रपतिरै साथीभाइहरूले बोलाइरहेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिरहेका थियो?
0: मलाई त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किनहरू जनताले चुनाएको त ईश्वरी सिन्हा भोटाला, मैले त भनेको छैन, कसैले भनेको हल्ला होला, त्यस्तो होइन होला।
1: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक?
0: उहाँले एकचोटि डाक्नु भएको थियो होइन,
1: तेस्रोमा सांसदहरूलाई भेट्न खोज्दाखेरि,
0: अनि अस्ति सदनमा त आएको बेला त भेट हुन्छ
1: प्रधानमन्त्रीसँग पनि हुन्छ
0: हुन्छ,
1: त्यतिखेर चाहिँ के भन्नुहुन्छ यसरी तपाईँले नबोल्दै हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू?
0: होइन, लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो, उहाँ रमाइलो मान्छे हो होइन, ठिकै छ, व्यवहार राम्रै गर्छ।
1: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ, प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
0: अब यसको बारे मेरो ढिकी धेरै टिकेटी पनि गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या, अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन ढङ्गले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन, यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
1: सभापतिको रूपमा, भनेको उहाँहरूको
0: सभापति नै महत्वपूर्ण भूमिका हो नि त, मूल नेतृत्व हो नि त,
1: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
0: छैन
1: छैन
0: छैन कमजोरी।
1: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ?
0: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रीय मिटिङै स्थगित गराउनुभयो साथीहरूले होइन, छ नि हामीले त
1: तपाईँ चाहिँ पूर्वाधार विकास समिति,
0: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएको छ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारे मैले पहिल्यै उहाँहरूलाई भनेको नि त, सल्लाह सुझाव दिएको मिटिङमै।
1: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई,
0: अहिले परिस्थिति तयार भएपछि त म गर्छु, मेरो भूमिका महत्वपूर्ण हुन्छ।
1: अहिले परिस्थिति तयार भइसकेको छैन,
0: अनि यो हामी बजेटमा छल्काउँछौ नि त,
1: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने भयो
0: पाइन्छ।
1: अनि समितिलाई विगतको कस्तो भयो भने झन्डै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो, अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
0: यो दो बाटोमा छ
1: भन्नाले
0: दो बाटो भनेको नि सब सब्रिने कि बिग्रिने दो बाटोमा उभिएको छ, अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ तेर्सो गर्छ यात्रा,
1: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
0: गर्छ त्यो उन्द्रोमा भर पर्ने चिज हो नि त, अब राम्रै ढङ्गले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो, अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन, उकालै जान सक्छ चढ्न सक्दैन, अब ओह्रालो उहाँले कमजोरी गर्नु ओह्रालो पनि लाग्न सक्छ।
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन, अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
0: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने कोहीसँग झुक्नु पर्ने कोहीसँग सिर्नी रहनु पर्ने कुनै जरुरी छैन
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्षीको पुग्दैन
0: यस्तो ठिक कुरालाई हामी उठाइराख्ने हो होइन हामी विधिमै चल्ने लोकतन्त्रलाई मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ
1: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउन दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले सोकिए राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो यसबारेमा तपाईँको विचार के हो
0: यो त स्पष्ट छ त पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या संघको जुन छ नि त इन्डिया मेन संघको हेर्नु त कति प्रभावकारी छ एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ हाम्रो देशमा केही छैन काम धेरै छ भारी बोकाएको छ होइन अब कानुन पनि बनाउनु पर्ने विकास निर्माण पनि गर्नुपर्ने जनता कहीँ बिरामी भयो भने हस्पिटल नै पुग्नु पर्ने कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ
0: सुन्नुहोस् त्यो भएको हुँदाखेरि मलाई के लाग्छ स्वकीय सचिव मात्र होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ
1: कतिजना त्यो चाहियो सांसदलाई
0: सुन्न किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई लाग्छ
1: एकजना
0: दिनुभयो उनीहरूले अस्ति काट्यो नि निरन्तर थियो नि अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो होइन चान्सुनी कुरा होइन नि होइन जनताले चाहिँ त्यो देखिन्न त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ
1: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
0: बढाउनुपर्छ भन्ने छ
1: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो
0: यो कामको बाँडफाँड हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नि उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभइकन त कसरी हो
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि
0: विज्ञ केलाई भन्ने
1: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो
0: होइन जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि त्यो कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन यो विज्ञको बारेमा चाहिँ म एकदम उछु क्या
1: तर फेरि सोधिएको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त
0: अनि दायरा छ नि त्यसको त विधि छ नि त बिए पास गरेको हुनुपर्छ भन्छ आफन्त हुनुहुन्न भन्ने छ नि त त्यो त बाहिर हल्ला भयो क्या मिडियामा जस्तै हल्ला हुन्छ नि त श्रीमती राख राख भन्छ त्यसै हावामा अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि बिए पास अनिवार्य भने छ यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि यस्तो हल्लामा हामी लाग्नुहुन्न तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि चाहियो नि त
1: अनि त्यो सोकिए राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो
0: होइन त सरकार पहिला थियो उसले काटो किन निवेदन पर्यो त उहाँहरूलाई पनि आवश्यक छ आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त बढी छ नि त उनीहरूको
1: भने चाहिँ सोकिएको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ
0: उनीहरूलाई उकुस मुकुस छ क्या कति बेला विस्फोट हुन्छ थाहा भएन कि उकुस मुकुस छ
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस
0: तपाईँलाई धेरै धन्यवाद छ अवसर दिनुभयो
1: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

मेष राशि उनीहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुँदै जाँदैछन्। गुरुजनको सुझाव र सन्तानको सहयोग हुने लाभदायक बन्दै जाँदैछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समय जिताउन सक्छ। भौतिक सदन जुट्नले दिगो फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किरण लाग्दै जाँदैछन् भने आफ्नो उपलब्धि जोगाउन पनि सफल हुने। मेष राशि हुनेहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ।

0: सहयोगीहरूले साथ दिनेछन्, तर प्रगतिमा यसै गर्नेहरू दुःख दिनेछन्। तैपनि यो अवसरले उत्साह जगाउनेछ। रोकिएको अध्ययन पूरा हुँदै जाँदैछन्। समस्या सुल्झाउन गुरूजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मेहनत गर्दा स्थानीयतिर काम बनाउन पनि सफल हुने खालको योग बनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिनभरि विभिन्न कामका अवसर प्राप्त हुँदै जाँदैछन् भने पेसा व्यापार व्यवसायमा पनि फाइदै फाइदा हुनेछ। काममा श्रम परि पनि लामो प्रतिफल प्राप्त हुनेछ। अवसरले पनि उत्साह जगाउँदैछन्, तर अरूको मुख ताक्ने बानीले पछि परिन्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। सानोदेखि केही घरायसी समस्याले पिरोन सक्छ, आफन्त टाढिन सक्छन्। भूमि तथा पशुधनबाट विशेष गरी थोरै लाभ मिल्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्दिएर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। पुरूषार्थी कामले समाजमा स्थापित गराउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। सानोतिर दिगो व्यापारमा विशेष लाभ उठाउन सकिने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रो काममा जग बसाउने मौका मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मान सम्मान प्राप्त होला। प्रयत्नले नयाँ कामको जग बसाउन सकिन्छ। अवसर प्राप्त हुँदै जाँदैछन्। मेहनतले सफलताको उचाइमा समेत पुर्याउन सक्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्च गरिकन सोचेको प्रगति नहुन सक्छ। फाइदाको अवसर आए पनि पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। तैपनि मेहनतीका लागि दिन फलदायी रहनेछ। आजको समबाट पछिलाई सञ्चय हुन सक्छ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने साइज जुन सक्छ। मनपर्ने वस्तु उपहारका रूपमा प्रस्तुत हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष काम बढ्नुका साथै रकम हात लागि हुनाले उत्साह जाग्नेछ। मेहनतले आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिन्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। आफ्नो रकम अरूका लागि खर्च गर्नुपर्ला। सानातिर अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसपट वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढाउँदैछ। आँटेको काम रोकिन सक्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता मिल्ने खालको योग भन्ने देखिएको छ। विशेष गरी नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुपर्ला। केही विवादास्पद काम जिम्मेवारी समेत वहन गर्नुपर्ला। वचन हार्न नसक्दा दुःख पाइन्छ। तैपनि चिताएका काम विस्तारै सम्पादन हुँदै जानेछन्। सानोदेखि आमदामीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको कामबाट पनि लाभ हुनेछ। उठ्नु पनि रकम हात लागि हुनेछ। कृषि र व्यापारमा फाइदा हुने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन अरूलाई प्रभावित पारेर नामदाम इनाम कमाउने बेला रहेको छ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। पेसा व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। धर्म कर्म र परोपकारितामा पवित्र भइनेछ।

0: खानातिर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याएर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन दिनभर सानातिनो समस्याले अल्झाउँदैछन् भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजोरीका बावजुद अरूका लागि समय खर्च गर्नुपर्ला। विशेष गरी जिम्मेवारी थप व्यस्त बढ़ाउन सक्छ। परिस्थितिवश आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावनादेखि पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। सानैदेखि स्थितिमा सुधार आउनेछ। श्रम परि पनि रोकियो कामले गति लिन सक्ने खालको योग भनिरहेको छ। अलिकति प्रयत्न गर्दै अगाडि बढ्नुहोस्। दिन लाभदायक रहने योग देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। पेसा व्यापार व्यवसायमा आमदानी भइनेछ। सानोदेखि काम बिग्रिने भइरहेछ तपाईँले भने न्यून उपलब्धिमा सित बुझाउनु पर्ला। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो फाइदा उठाउन सकिन्छ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय रहेको छ। सानोदेखि व्यापार बढ्नुको साथै व्यापार व्यवसायमा मनका लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जाँदैछ। किनमेलमा खर्च बढ्ने सम्भावना राशि मिललाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सम्पूर्ण स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पाला रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समय भने तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कार्यक्रम ज्योतिष वास्तुमा कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर सर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: जिल्लाबाट मदन।
0: रोल्पा जिल्लाबाट के नाम भन्नुभयो?
1: मदन। मदन
0: मदन भन्ने नाम भन्नुभयो?
1: हजुर हजुर।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: परिवर्तन गाउँपालिकादेखि हो सर।
0: परिवर्तन गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै बारेमा सर।
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2058/12/1
0: 2058/12 महिना 1 गते
1: साँझ 8 बजेतिर सर।
0: साँझको 8 बजेतिर हो?
1: हजुर।
0: जन्म कुन जिल्ला पर्छ?
1: रोल्पा जिल्लामै हो सर।
0: ल सुन्नुहोस् है।
1: हजुर।
0: श्री गणेश आर्यमा श्रीमती रामानुज आर्यमा 2058 साल फागुन शुक्ल पक्षको बिहिबार तपाईँको परेवा तिथिमा जन्म भएको रहेछ। तिथि चाहिँ औँसी परेको छ, तर त्यो दिन औँसी परेको छ, तर तपाईँ जन्मदा औँसी सकिएर परेवा तिथि लागेको छ है।
1: हजुर हजुर।
0: तपाईँको राशि चाहिँ मीन राशि पर्छ। नाम आउँछ तपाईँको दुर्गा दत्त भन्ने नाम आउँछ। तपाईँको मीन राशि नाम दुर्गा दत्त, मध्यनडी नरगण परेको छ, घातकमा परेको छ तपाईँको तिथि पञ्चमी दशमी पूर्णिमा घातक छ तपाईँको लागि चाहिँ नि शुक्रबारको दिन घातक छ। नम्बरमा 5 नम्बर राशिमा मीन भन्ने राशि घातक भन्ने लेखिया छ। कुण्डली राम्रो छ, माङ्गलिक हुनुहुन्छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको देखाउँछ। यहाँबाट हेर्दा अलिकति तपाईँलाई थोरै मात्रामा नाग दोष पनि परेको छ है। यसको शान्ति स्वस्तिहरू गर्नुपर्छ है। राम्रोसँग नागदोषको शान्ति गर्नुहोस्, राम्रो हुन्छ। माङ्गलिक पर्नु भएको छ। मंगलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नुहोस्, शाकाहारी बन्नुहोस्। हनुमान चालिसा दिनको एकपटक अध्ययन गर्नुहोस्, पढ्नु पढ्ने गर्नुहोस्, पाठ गर्नुहोस्। यसले तपाईँको ग्रह दशाहरू कन्ट्रोलमा लिएर आउँछ, राम्रो हुन्छ, समस्याहरू कम हुन्छ। नाग पञ्चमीमा नाग देवताको पूजा गर्नु तपाईँको लागि राम्रो उत्तम। अहिले तपाईँलाई ग्रह संकटा र अर्को केतु भन्ने ग्रह चलेको छ। मन अलिक चञ्चल चञ्चल खालको छ। विदेश यात्रा असाध्य राम्रो छ तपाईँको लागि। अलिक छिटो छिटो रिसाउन मन लाग्छ तपाईँको लागि चाहिँ होइन, रिसाउनु चाहिँ छिटो छिटो भएन। रिसलाई कम गर्ने कन्ट्रोल गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शत्रु अलिक धेरै लाग्छन्, कुरा काट्ने मान्छे अलिक धेरै हुन्छन्, अलिकति विशेष ख्याल गर्नुपर्छ है। अरू केही छ समस्या जिज्ञासा केही छ?
1: विशेष गरेर जागिरको सिलसिला कस्तो छ भन्ने?
0: जागिरहरू तपाईँको राम्रो छ, सरकारी जागिर पनि राम्रो छ, प्राइभेट लाइफ पनि राम्रो छ, तर तपाईँको 29 वर्षसम्म ग्रह राम्रो छैन। दशाको शान्ति गर्नुभयो भने तपाईँको लागि राम्रो भइहाल्छ, समस्या आउँदैन है। अरू के छ ल भन्नुहोस्, अरू केही सेवा गरौँ तपाईँको कि यति नै हो?
1: 2083 सालमा बिहेको कस्तो छन् सर लगनहरू?
0: अहिलेको लागि विवाहलाई ठिकै छ, राम्रै छ। ग्रह शान्ति गरेर गर्नुहोस् भइहाल्छ, केही फरक पर्दैन। तपाईँले हजुर तपाईँले विवाह गर्नको लागि त अब आउने फागुनभित्र विवाह गर्दा अति उत्तम मानिन्छ, राम्रो हुन्छ। फागुनपछि विवाह गर्नुभयो भने अलिकति श्रीमती रोगी रोगी हुने होइन, यस्तो ग्रह पर्छ। माङ्गलिक हुनुहुन्छ, प्रेम हुने, प्रेम असफल हुने ग्रह पनि छ। यसमा चाहिँ अलिकति ख्याल गर्नुपर्छ तपाईँले। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रै छ है।
1: विदेशको यो कस्तो छ?
0: राम्रो छ त। विदेश एप्लाई गर्नुभएको छ? सोचाइ राम्रो छ तपाईँको। विदेश राम्रो हुन्छ, कमाइ धमाइ राम्रो हुन्छ विदेशमा, नराम्रो छैन, ठिक छ है। मङ्गलबारको दिन विशेष ख्याल गर्नुहोस् है। हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर राधे राधे गुरु
0: राधे राधे कहाँबाट को बोल्दै हुनुहुन्छ
2: प्युठानको मलारानी गाउँपालिका वडा नम्बर 4 खलङ्गा प्युठानदेखि प्रवीण सुवेदी
0: प्रवीण सुवेदीजी बोल्दै हुनुहुन्छ खलङ्गा प्युठानबाट हजुर सुन्नुहुन्छ कार्यक्रम प्युठानतिर
2: मैले चाहिँ सधैँ सुन्छु भनौँ न
0: आज कसको विषयमा हेर्न चाहनुहुन्छ त
2: म आफ्नो विषयमा हेर्न चाहन्छु गुरु
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: 2068 साल
0: 2068
2: एक महिना 28 गते
0: जेठको महिना 28 गते
2: सोमबार बिहान 4 बजे शनिबार बिहान 4 बजे है गुरु सर
0: ए शनिबार बिहान 4 बजे हो
2: हजुर
0: ल उज्यालो भएको 28 गते होइन
2: हजुर
0: ल अब सुन्नुहोस् है तपाईँको ध्यान दिएर श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2068 साल जेठ शुक्ल पक्षको शुक्रबारको राति उज्यालो भएको शनिबार तपाईँको दशमी तिथिमा जन्म हुन्छ जन्म भएको छ राशि कन्या राशि नाम आउँछ तपाईँको ठरहरी अथवा ठाकुर भन्ने नाम आउँछ है मध्य आद्य नानी देवगण परेको छ तपाईँको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हुन्छ श्रवण नक्षत्र घातक नम्बरमा 12 नम्बर घातक राशिमा मकर भन्ने राशि घातक छ कुण्डली राम्रो छ ग्रह राम्रो छ तपाईँले आइतबारको दिन चोखो खानुहोस् आज रवि सप्तमी पनि हो आज रवि सप्तमीको दिन चोखो नित गर्नुहोस् राम्रो हुन्छ तपाईँको लागि चाहिँ सूर्य खराब भएर टाउकोमा दाँतमा आँखामा समस्या हुने दाँत किराले खाने दाँत बाङ्गा डिङ्गाहरू हुने यस्ता समस्याहरू हुन्छ पानी अलिकति पिउने गर्नुहोस् तपाईँको लागि पेटमा समस्याहरू आउन सक्छ जस्तै पाइल्स अल्सर फिस्टुला सम्बन्धीका समस्याहरू हुन सक्छ माङ्गलिक हुनुभएको छ विवाह गर्दा माङ्गलिक नै केटी खोजेर विवाह गर्नुपर्छ है अरू त्यस्तो नराम्रो छैन ग्रहहरू राम्रो छ
2: अनि मेरो पढाइको बारेमा कस्तो छ गुरु
0: पढाइको बारेमा दिमाग राम्रो स्मरण शक्ति राम्रो छ पढाइमा अल्छी गर्नुहुन्छ नि त अल्छी गरेपछि त पढाइ राम्रो हुँदैन अहिले फेरि राहु चलेको छ अनि भ्रामरी चलेको छ यो बेलामा त फिटिको पढ्न मन लाग्दैन साथीको सङ्गत धेरै गर्न मन लाग्ने होइन अलि झगडा गर्न मन लाग्ने अलि रिसाउन मन लाग्ने पढ भन्यो भने त्यस्तो खालको कुण्डली परेको छ पढाइको लागि चाहिँ अलिक विशेष ख्याल गर्नु पर्यो तपाईँले है
2: कलाकारिता क्षेत्र कस्तो छ गुरु
0: कलाकारिता क्षेत्र पनि तपाईँको लागि मध्यम छ त्यति नराम्रो पनि छैन राम्रो पनि छैन कलाकारिता राम्रै हो यति बेला राम्रै भन्न मिल्छ तपाईँको नराम्रो भनेको माङ्गलिकले विवाहलाई असर गर्छ सूर्य ग्रहणको योगले चाहिँ जीवनमा हरेक काममा सफलताहरू ल्याउँदैन असफल असफल बनाउने अलिक दलदल दलदलमा लगेर हाल्न खोज्ने यस्तो कुण्डली परेको भएर चाहिँ तपाईँले आजदेखि आज रवि सप्तमी पनि हो नुहाई धुवाई गर्नुभएको छैन भने नुहाई धुवाई गर्नुहोस् एउटा मन्दिरमा गएर सङ्कल्प गर्नुहोस् म आइतबारको व्रत बस्छु रवि सप्तमीको दिन व्रत बस्छु भनेर त्यसरी गर्नुभयो भने तपाईँलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ क्या है ठिक छ बाबु राम्रो छ राम्रो छैन ठिकै छ बाबासँग ग्रह मिल्दैन आमासँग ठिक छ मिल्दैन अहिले पनि मिल्दैन पछि पनि नमिल्न सक्छ मिलाउनको लागि आइतबारको दिन चोखो गर्नु पर्यो शुद्ध भोजन गर्नु पर्यो आइतबार हनुमान चालिसा पढ्न आउँछ कि आउँदैन
2: हनुमान चालिसा पढ्न आउँदैन
0: अब हनुमान चालिसा पढ्नु पर्यो एउटा किताब किनेर ल्याएर सजिलो हुन्छ पहिला युट्युबमा सुन्ने, पहिला दुई चार पटक, अनि पढ्ने हेर्ने होइन, त्यो गर्नुभयो भने हनुमान चालिसा दिनदिनै पढ्नुभयो भने ग्रहदशा पनि कम हुन्छ, अनि तपाईँले गरेका आँटेका कार्यहरू कामहरू पनि बन्दै जान्छ, राम्रो हुँदै जान्छ, तपाईँको लागि राम्रो हुन्छ। आइतबारको दिन नुन नखानु, आइतबारको दिन विशेष गरी सूर्यदेवको पूजा गर्नुहोस्, सूर्यदेवलाई जल चढाउनुहोस्, राम्रो भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन। मंगलबार माङ्गलिक पर्नु भएको छ, माङ्गलिकको रत्न कवच लाउनु, राम्रो भइहाल्छ नि बाबु, चिन्ता गर्नु पर्दैन है। अहिले पढाइलाई अलिक धेरै ध्यान गर्नुहोस्, पढाइमा त्यति धेरै ध्यान गएन तपाईँको, त्यति धेरै रुचि भएन, अल्छी लाग्दो रहेछ पढ्नुलाई, होइन? अब पढाइमा अल्छी गरेर त भएन नि त, पढ्नु पर्यो नि त पहिला, हो कि होइन? हो, अल्छी गर्नु भएन, अल्छी गर्ने बेला त पछि आउँछ नि, पढिसकेपछि अल्छी गर्न पाइन्छ, अहिले त पाइँदैन क्या, होइन? हुन्छ बाबास, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो बारेमा हेराउनको लागि, प्युठान जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले हामीलाई गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुहोला। साल महिना गते र समयको आधारमा भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म धादिङबाट।
0: धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? धादिङको
3: धादिङ गुरु।
0: हजुरको शुभ नाम?
3: ए मेरो केशर बहादुर।
0: केशर बहादुर बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङबाट?
3: मेरो नातिको बारेमा हजुर।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2062 साल,
0: 2062
3: पुसको 4 गते बेलुका 6 बजे पछाडि।
0: हजुर हजुर, 2062 साल पुस महिनाको
3: हजुर 4 गते,
0: 4 गते
3: बेलुकाको 6 बजे पछाडि।
0: कति बजे हो त 6 बजे पछाडि भनेको? हजुर, 6:30 भएको छैन? ए अलिअलि छैन, बेलुकाको भन्नुभयो होइन?
3: हजुर।
0: ल सुन्नुहोस् है नातिको बारेमा है।
3: हस्।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2062 साल पौष कृष्ण पक्षको सोमबार चौथी तिथिमा जन्म, राशि कर्कट, अश्लेषाको प्रथम चरण, नाम आउँछ डीबाट, नाम आउँछ दिलबहादुर, नाम आउँछ दिल है
3: हजुर,
0: दिल्ली राम, दिल्ली राज, यस्तो नाम आउँछ। अन्तिराणी राक्षस गर्नु परेको छ बाबुको, अलिक छिटो रिसाउने छ बाबुको, अलिक एकको स्वभावको छ नाति होइन
3: हजुर।
0: घातकमा द्वितीय सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ, राम्रो छ ग्रहहरू। एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् नातिलाई। हजुर, चाँदीको सिक्री बनाएर लगाइदिनुहोस्, अनि बाबुले चाहिँ पानी अलिक धेरै पिउनु पर्यो, पानी कम भयो शरीरमा, पेटमा समस्या हुन्छ फेरि होइन, पेटमा समस्या हुन्छ, अनि पाइल्सहरू हुने, फिस्टुलाहरूको समस्याहरू, अल्सरहरूको समस्याहरू हुने होइन, यस्ता समस्याहरू हुन्छ, आन्द्रामा जलन हुने, आन्द्रामा चाहिँ घाउ हुने अथवा सुन्निने, यस्तो समस्या आउन सक्छ बाबुको लागि। आइतबारको दिन चुहुनी त गर्ने, शुद्ध भोजन गर्ने, पानी अलिक धेरै पिउने गर्नु पर्यो बाबुले। अहिले हजुर, अनि अहिले आइतबारको दिन व्रत बसिहाल्नु पर्दैन, पानी धेरै खानु पर्यो क्या, हरेक दिन बिहान उठेर एक दुई गिलास, दुई चार गिलास भात खानुभन्दा पहिला पानी खानु पर्यो, पहिला अगाडि पानी मात्रै पियो भने, पानी मात्रै खायो भने भइहाल्छ, फेरि बाबुलाई केही गर्नु पर्दैन। अहिले सिद्धा र शुक्र स्वामी योग चलेको भएर अहिले अलिक उटपट्याङ उटपट्याङ गर्न मन लाग्ने, अलि भनेको कुरा सुन्दिन, मान्न मन नलाग्ने ग्रह दशाहरू छ बाबुको। अब
3: विदेश यात्रा कस्तो छ, के छ
0: विदेश यात्रा? बाबुको ठिक छ, राम्रो छ, नराम्रो छैन, चाँदीको सिक्री लगाएपछि राम्रो हुन्छ है, त्यति गर्नु पर्यो है, राम्रो हुन्छ, चिन्ता गर्नुपर्ने ग्रह छैन
3: है।
0: विवाहको लागि चाहिँ अलिक बुहारी कडा कडा स्वभाव कि आउने, अब ठ्याक्कै यहाँबाट भन्दा त यो बाबुको दुई विवाह हुने ग्रहहरू परेको हो।
3: दुई विवाह?
0: हजुर हजुर, पहिलो विवाह पहिलो विवाह चाहिँ त्यति राम्रो नहुने ग्रह दशाहरू परेको छ, सेकेन्ड विवाह फेरि राम्रो हुने ग्रहहरू पनि परेको छ, ठिकै छ ग्रहहरू, चिन्ता गर्नु पर्दैन, राम्रै छ है,
3: त्यति राम्रो छैन
0: विवाहको लागि, त्यति राम्रो देखिनँ मैले, अब यसको लागि चाहिँ दोषहरू काट्नुपर्छ, अर्को विवाह भन्ने हुन्छ, आँखसँग विवाह गर्ने कुराहरू हुन्छ, आँखसँग विवाहहरू गर्नु पर्यो, राम्रो हुन्छ। कति भयो विवाह गरेको बाबुले?
3: अहिले भर्खरै हल्सारै
0: कस्तै स्वभावको छिन्? बुहारी अलिक खरो खरो खालके छिन्? हजुर भन्नुहोस् न, कस्तो खालके छिन्?
3: हजुर
0: अलिक
3: बुहारी देखेको छैन, बिहा गरे भने म त हेटकोडा बस्छ तिनीहरू, हामी बेनीघाटबाट हेरेर आएको
0: हजुरलाई। हजुर त्यही त, बुहारीसँग भेट भयो, गफसप भयो, दुई चार महिना सँगै बस्नुभयो भने अलिक कडा कडा खालको रहेछ नि बुहारी भन्ने मनमा आउँछ क्या?
3: हजुर
0: हो, त्यस्तो छ, अरू त्यस्तो नराम्रो छैन, चिन्ता गर्नु पर्दैन है, ठिक छ। बाबुले पानी अलिक धेरै पिउने गर्नु भन्नु पर्यो, अनि त्यसपछि पूर्णिमाको दिन चोहनी त सकिन्छ व्रत, नसके चाँदीको सिक्री ब्रासलेट केही बनाएर लाउनु पर्यो है।
3: हजुर हस्
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी नातिको बारेमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ, समस्या आइलाग्यो भने भेट्नु होला है, बाधै बाधा आइलाग्यो, समस्या आइलाग्यो, जति गरे पनि हुँदै भएन, ओहो बर्बाद भयो भन्ने भयो भने न हार नमान्नु होला, यो संसारमा नहुने र नगर्न नसकिने काम केही पनि छैन, सबै थोक सकिन्छ, सबै थोक गरिन्छ, तर तरिका चाहियो, तपाईँलाई त्यो कुरा राम्रो हो नराम्रो हो भन्ने कुरा मान्छे चाहियो, त्यो बाटो देखाउने मार्गदर्शन चाहियो नि होइन, मार्गदर्शक भयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यही भएर ज्योतिषले के भन्छ, ग्रहले के भन्छ भन्ने विषयको विषयमा मार्गदर्शन चाहिँ म गराउँछु तपाईँहरूलाई। समस्या भयो भने चिन्ता नलिनुहोला, पहिला मका आउनुहोस्, मका आएर पनि भएन भने चिन्ता लिनुहोला तपाईँहरूले चाहिँ है। टाढा टाढा हुनुहुन्छ भने फोन गर्नुहोस्, नजिक हुनुहुन्छ मसँग आउनुहोस्, भेट्नुहोस्, प्रत्यक्ष अगाडि बसेर फेस टु फेस कुरा गर्नुहोस्, तपाईँको समस्याहरू म भन्छु, त्यसका समाधान पनि म भन्छु, मैले भनेको मान्नुभयो भने तपाईँलाई राम्रो पक्का हुन्छ, फरक पर्दैन। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ, काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो, हो उहाँको फोन काट्यो है, मैले काटेको होइन, उतैबाट काट्यो है, तपाईँ थिच्नु भयो, कता कता थिच्नु भयो, आत्तिनु भयो, नआत्तिकन फोन गर्नुहोस् है, तपाईँले आत्तिनु पर्दैन, मसँग बोल्दा मसँग फोन गर्दा गुरुले फोन च्याप्पक बोल्दा बोल्दै फोन काटिहाल्नुहुन्छ कि भन्ने मनमा लाग्छ भने त्यो मनमा त्यसलाई नराख्नुहोस्, फालिदिनुहोस् त्यसलाई होइन, तपाईँले बोलुन्जेलसम्म म बोलिरहन्छु, तपाईँको प्रश्नको एन्सर म दिइरहन्छु, तपाईँको ग्रह दशा र भाग्यको विषयमा जानकारी म तपाईँलाई गराइरहन्छु, त्यो भएर तपाईँले चिन्ता लिइरहनु पर्दैन, ओहो के होला फोन काटिहाल्ने हो कि फोन काट्नुहुन्छ कि भन्ने कुराहरू चाहिँ तपाईँले चिन्ता गर्नु पर्दैन, फोन काटिँदैन। तपाईँको प्रश्न सकिएपछि, तपाईँसँग विदा भएपछि, तपाईँलाई भयो अरू केही कुरा सोध्न छ भनेर सोधेपछि मात्रै फोन काट्छु क्या मैले तपाईँहरूसँग। त्यो भएर कुनै पनि जिज्ञासाहरू रहेका छन् भने चाहिँ तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा, त्यो पनि घरै बसी बसी जानकारी तपाईँले रेडियो मार्फत प्राप्त गरिरहनु भएको छ, कार्यक्रम ज्योतिष वास्तु मार्फत तपाईँले प्राप्त गरिरहनु भएको छ, यसको फाइदा सबैले लिनुहोला भन्न चाहन्छु म विशेष गरी चाहिँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
4: नमस्कार,
0: राधे राधे, काठमाडौँको बोल्दै हुनुहुन्छ,
4: म प्युठानबाट मल्लिक घरती मगर बोलेको,
0: मल्लिक घरती मगर प्युठान जिल्लाबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: म आफ्नै बारेमा गुरु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2065 साल।
0: 2065
4: चैत महिनाको 9 गते
0: हजुर 2065 चैतको 9 गते समय भन्नु
4: समय बिहान 8:30 बजे
0: बिहानको 8:30
4: हजुर
0: समय चाहिँ बिहानको 8:00 चाहिँ नि 30 मिनेटमा जन्म कहाँ भएको हो
4: जन्म सेगन जिल्लामै भएको
0: हो हजुर ल सुन्नुस् है ध्यान दिएर सेगन सायनामा श्रीमती रामानुज आयनामा 2065 साल चैत्र कृष्ण पक्षको आइतबार एकादशी तिथिमा जन्म राशि मकर श्रवणको दोस्रो चरण नाम आउँदो रहेछ खुबाट खुम बहादुर नाम आउँदो रहेछ अन्तराले देवगण परेको छ तपाईँको होइन घातकमा परेको छ तिथि तपाईँको परेको छ चौथी नवमी चतुर्दशी मंगलबार घातक हुन्छ नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक भन्ने लेखिया छ कुण्डली राम्रो छ गुरु चाण्डल योग परेको छ पढाइमा त्यति धेरै रुचि हुँदैन पढ्न मन लाग्दैन तपाईँलाई
4: लाग्दैन गुरु
0: पढ्नु त पढ नि बाबु नपढेको भने त के काम छ आजभोलि जमानामा हो कि होइन यो ग्रहले हो यो गुरु चाण्डल योग परेको छ तपाईँलाई पढाइमा मन जाँदैन मनमा खालि नराम्रो नराम्रो कुरा मात्रै खेल्छ हो कि होइन बाबु अब यस्तो एकदम कन्ट्रोल गर्नुपर्छ है तपाईँले एकदम कन्ट्रोल गर्नुभयो भने धेरै कुरामा बाबुलाई राम्रो हुन्छ समस्या आउँदैन अनि अहिलेलाई ग्रह चलिरहेको छ उल्का अर्को राहु ग्रह पनि राम्रो चलेको छैन यसो केटीसँग बोल्न मन लाग्दो रहेछ होइन अहिले बोलेको केटीसँग अहिले जुन केटीसँग बोलिन्छ त्यो केटीसँग बिहा हुँदैन बाबुको के गर्ने यसको लागि बाबुले रत्न कवच लाउनुपर्छ अनि एकादशीको दिन व्रत अनि त्यसपछि पूर्णिमाको दिन चोखो खानुपर्छ बाबुले रत्न कवच लगाएर रत्न कवच हामीसँग पाउँछ मम्मी बाबासँग सल्लाह गर्नु त्यसपछि 10 बजेपछि अहिले बिहान 10 बजेपछि फोन गर्नु रत्न कवच बनाएर पठाइ पनि दिउँला म अथवा तपाईँ लिन पनि आउनु होला केही छैन तर यसमा एकदम ख्याल गर्नु पर्यो तपाईँले यो ख्याल नगरिकन भएन तपाईँको जीवन फेरि पछि गएर दुःख पाइन्छ पछि पछुतो हुन्छ ओहो त्यो बेला पढ्नु पर्ने रहेछ मैले पढाइ भए राम्रो हुने रहेछ भन्ने मनमा आउला है त्यो भएर अहिले चाहिँ एकदम पढ्नु पर्यो जब पढ्न मन लाग्दैन तब तब मनमा आउनु पर्यो मलाई ग्रह लाग्न थालेछ बर्बाद भयो म त पढ्नु पो पर्छ त म त विद्यार्थी मान्छे हो अहिले कतै पनि ध्यान दिनु हुँदैन मैले पढाइ मात्रै ध्यान दिनुपर्छ भन्ने मनमा हुनु पर्यो क्या तपाईँको है त्यति गर्नुहोस् राम्रो हुन्छ पढाइलाई नछोड्नुहोस् अल्छी नगर्नुहोस् पढ्न तपाईँलाई अल्छी लाग्छ धेरै होइन किताब समायो भने रिस उठ्न चर चर चर चर भएर रिस उठ्न थाल्ने अनि त्यसपछि झुप्प झुप्प भएर निन्द्रा लाग्ने ग्रह छ क्या तपाईँलाई हो त्यस्तो भएको छ कि भएको छैन हो अब यसलाई चाहिँ एकदम कन्ट्रोल गर्नु पर्यो रत्न कवच लाउनु पर्यो हामीसँग पाउँछ रत्न कवच चाहिँ त्यो लगाएपछि पढिराख्न मन लाग्छ अनि पढेको कुरा पनि दिमागमा अडिन्छ राम्रो हुन्छ समस्या आउँदैन है राम्रो छ साथीभाइसँग राम्रो छ माता पितासँग आमा बुवासँग पनि राम्रै छ त्यस्तो नराम्रो हुँदैन ग्रहले नराम्रो गर्न दिएको छैन अहिले चाहिँ अब नपढेको कारणले गर्दा मनमुटाव हुने त्यो कुरा अलग हो पछि भविष्यमा त्यस्तो नराम्रो छैन बाबुको ठिक छ है यस्तो हुन्छ अब कहिले सर्ने हो तपाईँहरू बयाँ सरेर त गर्न मिलिहाल्छ नमिल्ने कुरो छैन होइन बयाँ सरेर गर्न पाइन्छ तर कुन ठाउँमा जाँदै हुनुहुन्छ भन्ने कुराहरू माटोबाट थाहा हुन्छ त्यो जुन ठाउँमा बयाँ सरेर खोज्नु भएको छ त्यहाँको माटो चेक गराउनुपर्छ तपाईँ माटो देखाउनुपर्छ ज्योतिषलाई अब तपाईँ टाढा हुनुहुन्छ नजिक भए लिएर आउनुहोस् भन्थेँ मैले अथवा लिएर आउन पाउनुहुन्छ भने माटो लिएर आउनुहोस् एक चम्चा मात्रै भए पनि हुन्छ म हेर्छु माटो राम्रो नराम्रो के छ हुन्छ हुँदैन बयाँ सरमा फाप्छ फाप्दैन भन्ने कुराहरू चाहिँ म बाबुलाई पछि निर्णय गर्छु है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला राधे राधे उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा हाम्रो कार्यालय रहेको छ भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जति कार्यालय रहेको छ हाकिम चोकबाट अटोमा अथवा म्याजिकमा तपाईँ आउनुहोस्। रुट नम्बर 5 देखेको म्याजिक पाउँछ हाकिम चोकमा। हाकिम चोक यसो दर्शनीतर्फ म्याजिक लागिराखेको हुन्छ, त्यसमा चढेर आउनुभयो भने गौरीगञ्ज हेल्प पोस्ट भन्नुहोला, अरू केही नभन्नुहोस्। गौरीगञ्ज हेल्प पोस्ट जाने हो म भन्नुभयो भने ठ्याक्क हेल्प पोस्टमा आउनुभयो भने यतापट्टि हेर्नुभयो भने तपाईँले हाम्रो घर देखिहाल्नुहुन्छ है, अथवा फोन गर्दै पनि तपाईँ आउनुहुन्छ। जुन नम्बरमा अहिले कोसिस गर्नुभएको छ नि फोन गर्न, यही नम्बरमा तपाईँले फोन गर्नुभयो भने पनि भइहाल्छ है। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गर्छु म। उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
5: नमस्ते गुरुजी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म प्युठानबाट जीवन छेत्री।
0: प्युठान जिल्लाबाट जीवन छेत्रीजी बोल्दै हुनुहुन्छ?
5: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ जीवनजीले?
5: आज नानीको बारेमा,
0: छोरीको बारेमा।
5: हजुर।
0: योभन्दा पहिला पनि हेर्नु भएको थियो?
5: हजुर, पहिले नै हेरा।
0: कसको हेर्नु भएको थियो?
5: पहिले मैले उसको भाइको बारेमा हेरा
0: हो, अनि मैले भनेको कुरा
5: भतिजीको बारेमा हेरा।
0: हजुर, मैले भनेको कुरा कतिको मिल्दो रहेछ, कतिको पुग्दो रहेछ बाबु?
5: हजुर, मिल्छ
0: मिल्छ, पुगेछ।
5: हजुर
0: हजुर, ल भन्नुहोस् त, आज कसको बारेमा भन्नु? भाइको बारेमा होइन,
5: छोरीको बारेमा।
0: ए, छोरीको जन्मिति भन्नुहोस् त, कति हो?
5: 2076 साल।
0: हजुर, 2076
5: अनि कार्तिक महिनाको 9 गते।
0: कार्तिकको 9 गते, समय भन्नु?
5: समय दिउँसो 1:02 जाँदा।
0: 1:02 जाँदा।
5: हजुर, प्युठान जिल्लामा।
0: प्युठान जिल्लामा हो।
5: हजुर,
0: ल सुन्नुहोस् है, नानीको भन्छु है।
5: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2076 साल कार्तिक कृष्ण पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म कन्या राशि हस्ताको प्रथम चरण नाम आउँदो रहेछ, नानीको पूर्णिमा नाम आउँछ है।
5: हजुर,
0: ननाङको नाम पूर्णिमा आउँछ, आदिनारी देवगण परेको छ, असाध्यै राम्रो कुण्डली छ छोरीको। राति सपनामा अलिक झस्किने गर्दिरहेछन्, अनि सूर्य अलिकति खराब छ। आज आइतबार हो, माछा मासु लसुन प्याजहरू खानु हुँदैन। आज रवि सप्तमी पनि हो, यसो सूर्यलाई घामलाई नमस्कार गर्न लगाउनु सिकाउनुहोस् है। नानीको लागि राम्रो हुन्छ, उत्तम मानिन्छ। महालक्ष्मी योगमा जन्म भएको छ, अहिले ग्रह नानीको चलिरहेको छ, सङ्कटा भन्ने ग्रह चलेको छ। 11 वर्षसम्म ग्रह अलिकति बिग्रिएको छ, दशाको शान्ति गर्दै अगाडि बढ्नुहोस्, राम्रो हुन्छ नानीको लागि, चिन्ता गर्नु पर्दैन है। अरू के छ ल भन्नुहोस् त।
5: त्यो नानीको नामबाट भैँसी फार्म खोल्दाखेरि कस्तो हुन्छ?
0: भैँसी फार्म राम्रै छ, ठिकै छ बाबु, नराम्रो छैन।
5: राम्रो छ पशुपालन?
0: पशुपालन नानीको नामबाट राम्रो छ, तर कालो सर्पयोग परेको व्यक्तिको चाहिँ, अनि कालो सर्पयोग पर्यो भने चाहिँ हुनुहुन आँटेको काम बिग्रिने रोकिने गर्छ, त्यो भएर नानीको नानीलाई एउटा रत्न कवच लगाइदिनु। रत्न कवच लगाइसकेपछि भैँसी पालन गर्नुभयो भने फाइदा हुन्छ, मर्दैन, रोग आउँदैन होइन, अनि त्यसपछि नागदोष पनि
5: सङ्कटाको दश शान्ति गरेर मङ्गलिक कवचहरू लगाएपछि बल्ल भैँसी फार्म खोल्दाखेरि नानीको नाममा त भैँसी पाल्दै राम्रो हुन्छ।
0: होइन, मङ्गलिक कवच होइन बाबु, यो बाबुको नानीको लागि चाहिँ नागपास यन्त्र र
5: नागपास यन्त्र
0: हो, नागपास यन्त्र चाहियो भनेको नागदोष परेको छ क्या, कालो सर्पयोग परेको छ क्या।
5: हजुर,
0: राति सपनामा यसो झस्किने गर्ने गर्दिनन्?
5: झस्किन्छन्
0: हो, त्यही नागदोष परेर सपनामा सर्पहरू देख्ने, मरेको मान्छे देख्ने, भीरबाट खसेको उडेको देखिन्छ, अनि डराएर झस्किने हो, त्यसको लागि चाहिँ रत्न कवच लगाएपछि झस्किँदैनन् पनि, अनि नागदोष पनि शान्त हुन्छ। नाग देवता खुसी भयो भने मणिनी मणि प्रदान गर्छन्, धनै धन दिन्छन्। अहिले चाहिँ 20 प्रदान गरेका छन् नानीलाई पनि, त्यो भएर नानीको लागि चाहिँ रत्न कवच लगाइदिनुहोस्। व्यापारमा भैँसी पालन गरे पनि नगरे पनि रत्न कवच लगाइदिएर अगाडि बढ्नुहोस्। पढाइमा राम्रो, स्वास्थ्य राम्रो, पछि विवाह भए पनि राम्रो हुन्छ नानीको लागि है।
5: अनि दाजुभाइसित सम्बन्ध
0: सबै राम्रो छ बाबु, नराम्रो छ यो, ठिक छ।
5: ओके,
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो छोरीको विषयमा हेराउनको लागि चाहिँ। तपाईँहरू पनि मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ, भेट गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जतिसक्क कार्यालय रहेको छ, अफिस छ, तपाईँहरू आएर हेर्न सक्नुहुन्छ। दिउँसो फोन गर्न पनि सक्नुहुन्छ, पालो पालो बसेर टिकट काटेर बसेर कुराकानी गर्न सक्नुहुन्छ। अनि दिउँसोको लागि पनि यही नम्बर हो, जुन नम्बर मैले कोसिस गर्नुभएको छ, फोन गर्नुभएको छ, यही नम्बरमा तपाईँले 10 बजेपछि फोन गर्नुहोस्, अनि मसँग प्रत्यक्ष रूपमा कुराकानी पनि तपाईँले गर्न सक्नुहुन्छ। र कुनै पनि जिज्ञासाहरू छन् अथवा समस्यै समस्या रहेको छ, हार मान्नुभन्दा एकपटक पहिला मलाई भेट्नुहोस्, त्यसपछि हार मान्नु होला माने पनि, किनकि हार मान्नु हुँदैन, जीवन सङ्घर्षमय रहन्छ, जति सङ्घर्ष गर्नुहुन्छ उति तपाईँ सफलता हुनुहुन्छ, तपाईँले सफलता दिन्छ, तर ग्रहले कस्तो सपोर्ट गरेको छ अथवा छैन भन्ने कुरा पनि तपाईँले ख्याल गर्नुपर्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौ उज्यालो किरणतर्फ। हुन्छ, हाम्रो आदरणीय विश्वर थापाज्यू, हजुरलाई म स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: हजुर, आराम छ।
0: हजुरको जसरी कुरा गर्नुभयो, तपाईँ अहिले काठमाडौँ उपत्यकाभित्र इमाडोलमा रहेको इलोहिम चर्चमा तपाईँ सेवकाई गर्दै हुनुहुन्छ, पास्टरको रूपमा नै सेवकाई गर्दै हुनुहुन्छ। तपाईँको बाल्यकालदेखि नै अब यसो कुराकानी, अलिकति धरानको त्यो परिवेश, तपाईँले कसरी प्रभुलाई विश्वास गर्नुभयो, त्यहाँतिर फर्केर हेर्नु पर्दाखेरि त्यो बेलाको समयको यसो सम्झना गराउन सर।
1: हजुर, मेरो परिवारमा अहिले पनि मेरो माइला दाजु र म मात्र विश्वासी हो। माइला दाईले लगभग 37-38 सालतिर विश्वास गर्नुभएको र उहाँले प्रभुलाई पुरै आफ्नो जीवन दिनुभयो, अनि उहाँको नम्रता अनि उहाँको एउटा परिश्रम देखेर अनि प्लस प्रभुलाई जुन पछ्याउनु भयो त्यसबाट चाहिँ मलाई त्यो प्रभाव पर्यो भनौँ न। नत्र भने चाहिँ म सानोमा अथवा उहाँ आफै पनि, दाई आफै पनि धेरै पछि 38 साल होइन त्यति मात्रै प्रभु पाउनु भएको। मैले एकचोटि सानो हुँदाखेरि त्यस्तै 12-15 वर्षको हुँदाखेरि धानको कुन्युमा खेल्दाखेरि कुन्युमा एउटा कलरफुल म्यागजिन, क्रिस्चियन म्यागजिन को टुक्रा चाहिँ मैले पढाएको थिएँ। के पढाएको थिएँ होइन, तर त्यो क्रिस्चियन म्यागजिनको टुक्रा थियो, त्यो एउटा मैले पढाएको थिएँ। पछि स्कूलमा एकजना साथी, उहाँ चाहिँ विश्वासी हुनुहुँदो रहेछ, त्यो अलिकता त्यति मध्ये त्यति बेला थाहा छ। अनि पछि आएर चाहिँ अनि दाईले ग्रहण गर्नुभयो अनि मलाई बताउन थाल्नुभयो र अब यो संसारमा अब यो चलिआएको रीति अनुसार होइन गरिरहँदाखेरि चाहिँ अब त्यो 81 क्रिस्चियन हुने कुराहरू चाहिँ अलिकति अनौठो हुँदो रहेछ। धेरै उहाँले प्रयास गर्नुभयो सुसमाचार सुनाउन अथवा प्रभुमा ल्याउनलाई। मैले टार्दै गएको थिएँ, तर एउटा समय यस्तो आयो, मैले सबै कुरा विचार गर्दाखेरि त्यति बेला ग्रहण गर्दाखेरि चाहिँ राम्रो हुने रहेछ भन्ने भयो। त्यति बेला चाहिँ के थियो भने दाई चाहिँ विश्वास गरेपछि उहाँलाई उहाँ चाहिँ घरबाट निकालिएको थियो अनि उहाँ बाहिर बसेर त्यति बेला मलाई ग्रहण गराएर जानुभएको थियो। अनि म चाहिँ अब बल्ल बल्ल ग्रहण गरेँ, त्यति बेला पनि अब त्यस्तो म परिपक्व थिएन। ग्रहण गराउनु भयो, के गर्ने कसो गर्ने मण्डली होइन, त्यही मैले अघि भने पहिले आफू हुँदाखेरि चाहिँ उहाँले घरिघरि पवित्र चर्चमा लानुहुन्थ्यो अनि भजनहरू यताउति सबै सुनिन्थ्यो होइन। अनि उहाँ बाहिर गएपछि उहाँको साथीहरू होइन सम्म कहिले काहीँ आकल झुकलमा जान्थे, त्यसरी नै कन्टिन्यू भयो। अनि पछिबाट चाहिँ मैले ग्रहण गरेको कुराहरू त व्यवहारमा मैले होइन देखाउनु पर्यो, जस्तै अब टिका लाउनु भएन होइन, विभिन्न रीतिरिवाजहरूतिर जानु भएन,
0: संसारको हरेक कुराबाट अब चाहिँ तपाईँ
1: अलगिँदै जाँदै थिए क्रमशः त्यो गर्दै थिएँ। अनि त्यो गर्न थालेपछि देखियो नि त, देखेपछि चाहिँ अनि यो क्रिस्चियन भएछ भन्ने मेरो व्यवहारहरूले गर्दा चाहिँ त्यस्तो भयो। अनि मलाई हेर्ने दृष्टिकोण चाहिँ अलिक फरक भयो। हामी तीनजना दाजुभाइ हो, माइला दाई विश्वासी अनि म विश्वास गरे, जेठा दाई चाहिँ विश्वासी हुनुहुन्थ्यो। पछिबाट चाहिँ अलिकता बुवा आमा बित्नु भयो, बुवा आमा बितिसकेपछि मलाई अझ गाह्रो भयो त्यसले गर्दाखेरि चाहिँ मलाई अलिकति अशान्ति भएर सङ्घर्ष गर्नु नै छ होइन आफैले सङ्घर्ष गर्नु छ किन तयार नहुने त भनेर मैले अनि मलाई चुनौती दिँदाखेरि अब यदि सँगै बस्ने हो भने छोड्नु पर्यो होइन नत्र भने चाहिँ अलगै बस्नु पर्यो भन्ने कुरा भयो म बिहा गर्नुभन्दा अगाडि नै छुटेर बसेँ छुट्याइएको भनौँ न
2: त्यो विश्वासी भएको कारणले गर्दा
1: विश्वासी भएको कारणले गर्दाखेरि छुटिनु पर्यो भनौँ न प्रेसर दिएपछि म अलग बस्छु त भन्नै पर्यो
2: सुरुवात चाहिँ मैले फेरि सुरुवातमा जान चाहे तपाईँ माइलो दाईबाट प्रेरित हुनु के देखे उत्प्रेरित हुनुभयो के लाग्छ उहाँको जीवन हेरेर हो कि अथवा उहाँले के त्यस्तो भन्नुभयो जसले गर्दा प्रभुलाई विश्वास गर्नको लागि तपाईँ अगाडि बढ्नुभयो
1: हजुर यही मैले हाइलाइट गर्न खोजिरहेको थिएँ तिनवटा कुरा छ एउटा चाहिँ उहाँ दाय हुनुहुन्थ्यो होइन उहाँको कुरा मैले सुन्नु पर्थ्यो दोस्रो उहाँ नम्र हुनुहुन्थ्यो मेहनती हुनुहुन्थ्यो त्यसले पनि उहाँको कुरा सुन्नलाई मलाई चाहिँ दाईले गर्ने जेठा दाईले गर्ने व्यवहार र मैले दाइले गर्ने व्यवहार त फरक भयो नि त होइन मैले त तुलना गरेँ तेस्रो कुरा चाहिँ के रहेछ भने मलाई यो मुक्ति उद्धार पाइन्छ भन्ने कुरो मलाई थाहा थिएन होइन मुक्ति उद्धार यो पहिले धेरै धर्म कर्म गर्ने परिवार पनि होइन हाम्रो त्यस्तो त्यो पूजा सुजा लाउने सधैँ त्यो हुन्थ्यो तर मलाई मन परेको कुरा चाहिँ के हो भने यहाँ जात पात लिङ्ग भेद थिएन क्या त्यो सबैभन्दा अनौठो र राम्रो कुरा थियो अब हामी त नयाँ पुस्ता कति कुरा हामीले पनि गरिआएका थियौँ त्यो आफ्नै ठाउँमा छ तर गर्नु हुँदैन भन्ने त हुन्छ नि त गर्नु र गर्नु हुँदैन भन्ने चाहिँ हुन्छ क्या गरिरहेको हुन्छौँ तर मनमा चाहिँ यो गर्नु नहुने थियो भन्ने हुन्छ नि त हो त्यो चाहिँ राम्रो पक्ष हो अनि मलाई त्यो जातपात यो एउटा लिङ्ग अनि विभेदहरूले विभेदहरू त्यहाँ थिएनन् के
2: हाम्रो समाजमा जुन खालको परिपाटी जुन एउटा संस्कार संस्कृति अनुसार नै विभेदका कुराहरू त थियो तर त्यो कुरा तपाईँलाई मन परेको थिएन सँगसँगै मुक्ति र उद्धार प्रभुमा रहेछ है भन्ने कुरा तपाईँले बुझिसक्नु भएपछि पछि तपाईँ प्रभुलाई विश्वास गर्न तयार हुनुभयो
1: जस्तै अब एउटा झल्कनमा पर्यो कसुरमा अब उसको सटमा अर्को बसेर उसलाई रिहा गर्न सकिने जुन प्रावधान छ त्यस्तै आत्मिक क्षेत्रमा पनि आध्यात्मिक क्षेत्रमा पनि हामी पापी थियौं र अब हामीलाई चाहिँ स्वतन्त्र गर्नको निम्ति छुटकारा दिनको निम्ति अर्को व्यक्ति त्यहाँ भएर अथवा हाम्रो सजाय भोगेर भोग्यो भने चाहिँ स्वतन्त्र हुने रहेछौं भन्ने किसिमको त्यो प्रभु येशूले हाम्रो पापको दण्ड बोकेर होइन हामीले स्वतन्त्र गर्नुभएको कुराहरू अथवा बलि चाहिँ हुनु भएर उहाँ बलि हुनु भएर चाहिँ अनि हाम्रो जुन पापको दण्डहरू आफूले लिनुभएको कुराले चाहिँ पछिबाट बुझ्दै जाँदाखेरि चाहिँ शास्त्रीय कुरा चाहिँ यो रहेछ उहाँ किन मर्नु पर्यो त के भएर मर्नु पर्यो त भन्दा उहाँ थुम्माको रूपमा पाप बलि हुनुभयो र हामीले स्वतन्त्र गर्नुभएको छ यो शास्त्रीय ऊ चाहिँ सबैले मानिआएको चाहिँ यो रहेछ सत्ताको त्यो होइन प्रावधान त रहेछ भन्ने कुरो बुझेपछि चाहिँ यो झन् अझ महत्वपूर्ण लाग्यो कि यो नै रहेछ कडी चाहिँ
2: जुन बेला तपाईँले परमेश्वरलाई विश्वास गर्नुभयो समाजबाट एक्लिनुभयो समाजबाट टाढिनुपर्ने अवस्था आयो त्यो बेलामा कहिले काहीँ लाग्दैन थियो मैले परमेश्वरलाई विश्वास गरेर काहीँ गल्ती त गरेन म क्रिस्चियन भएर काहीँ गल्ती त भएन मलाई त मेरो समाजले मेरो घर परिवारले मलाई टाढा राखे भन्ने कहीँ कतै त्यस्तो मनमा आएन
1: राम्रो कुरा हो यो चाहिँ कस्तो हुँदछ भने क्रिस्चियन को हुन्छ त भनेर भन्दाखेरि क्रिस्चियन त्यो हुन्छ जसले उसको जीवन होइन क्रिस्चियनिटीको अथवा वचनको आधारमा जुन मान्छे जिउँछन् नि उसलाई त्यो भित्रदेखि उसले त्यो कुराहरू स्वीकार गरेका छ क्रिस्चियन नभए तापनि मैले अघि भने मलाई जातपात यो होइन पहिलेदेखि नै मन नपर्ने यस्तो होइन यो भेदभाव किसिमको मसँग थियो नि त्यो त मैले त्यो भएर पो क्रिस्चियन भएको त मैले कुनै लोभ लालचमा भएको होइन नि त त्यस कारणले त्यो कुराले नै मलाई मैले त्यो कुरा चाहिँ त्यहाँ भेटेँ क्या क्रिस्चियनिटीमा होइन साहित्यमा त्यो कुराहरू भेटेँ
2: के पाउनुहुन्थ्यो मण्डली जाँदा के पाउनुहुन्थ्यो पुरै त्यो संसारमा जुन खालको समाजमा जुन खालको परिवेश थियो मण्डलीमा जाँदा के फरक पनि तपाईँले भेट्नु भएको थियो
1: होइन मण्डलीमा त अब टोटल्ली फरक हुन्छ नि टोटल्ली फरक हुन्छ त्यहाँ त के हुन्छ भने लडेकोलाई उठाउने चाहिँ जस्तै अब एकछिनको लागि म मेरो एरियामा चर्चको मेरो म जुन ठाउँमा थिएँ म झुन्ड पनि हेर्थेँ त्यहाँ हुनुहुने चाहिँ दलित होइन आमा बाबाहरू हुनुहुन्छ अहिले पनि भन्नुहुन्छ म यता आएँ नि मलाई चाहिँ खोज्नुहुन्छ कि मलाई सोध्नुहुन्छ खोज्नुहुन्छ अनि एकजना आमाले जहिले पनि हुनुहुन्छ अब म थापा छेत्री हो नि त जाति हिसाबले त तर म व्यवहार गर्दाखेरि म आमा नै भन्छु उहाँलाई होइन आमा भन्छु अनि उहाँ छक्क पर्नु हुँदछ कि यो छेत्रीको छोराले हामीलाई आमा भन्छ एउटा हामीसँग त एउटा पारिवारिक सम्बन्ध छ नि त होइन त्यसै पनि म त जात हेर्दिनँ म त जात देख्दिनँ नि अनि उहाँलाई चाहिँ त्यो कुराले प्रभाव पर्दछ कि अब मलाई त त्यो छैन भनेपछि मलाई पनि त त्यही हो नि त भोलि गएर म कसैले वास्ता गरिदियो भने बोलिदियो भने अप्ठ्यारो पर्दाखेरि सहायता गर्यो भने मलाई इजी हुन्छ नि त
2: त्यो सबै कुरा मण्डलीमा चर्चभित्र तपाईँले पाउनु
1: त्यो
2: आफूले पनि त्यो पछि विश्वास गरिसकेपछि त्यो तपाईँको जीवनबाट पनि त्यो कुरा प्रभाव विवाह भएर धेरैजना प्रभावित हुनुभयो है। अब त्यो धरानको त्यो परिवेशमा त्यो ठाउँमा जसरी तपाईँले प्रभुलाई विश्वास गरिसक्नु भएपछि पछिका विभिन्न राजनीतिक उथलपुथल आए कि हरेक कुराहरू भयो समाजमा, त्यो अवस्थामा चाहिँ के चुनौती त्यस्ता एकदमै धेरै तपाईँले व्यक्तिगत रूपमा भोग्नुभएको चुनौतीहरू के छन् धरानमै चाहिँ हुँदाखेरि?
1: राजनीतिक रूपमा त चाहिँ त्यस्तो मैले भोग्नु परेन, पारिवारिक नै हो मेरो चाहिँ मेन चाहिँ पारिवारिक मात्रै हो। जब मैले प्रभुलाई ग्रहण गर्छु अथवा म अलगै रहन्छु, मैले के अरे सांकेतिक रूपमा नै मैले भने म अलग रहन्छु भने मतलब चाहिँ म कन्टिन्यू गर्छु, म छोड्छु भने भए त म फेरि बुवा आमाले गरिरहनु भएको कुरालाई म फलो गर्छु भन्ने नै बुझिन्थ्यो नि त। मैले होइन म अलग हुन्छु भनेपछि चाहिँ त्यो बुझाइ चाहिँ के भने स्वतन्त्र हुने होइन अथवा क्रिस्चियन नै हुने भन्ने कुरो थियो। त्यो भएको हुनाले चाहिँ मलाई पारिवारिक नै मलाई गाह्रो छ कि।
2: तपाईँले प्रभुलाई विश्वास गरिसक्नु भएपछि तपाईँको जीवन परिवर्तन भयो?
1: हजुर, होइन जीवन त मलाई जुन एक किसिमको मेन्टली होइन प्रेसर दिएको थियो अनि घरबाट निकालिएको थियो, झन्डै तपाईँको 18-20-22 वर्षको उमेरमा, त्यस्तै 25 उमेर भनेको त त्यो त मतलब सनका चढ्ने बेला हो नि त, उमेर हो विद्रोही। त्यहाँ त अलिकति तलमाथि मैले प्रभु नपाएको भए मलाई मेरो दाईले माइलो दाईले होइन अगाडिबाटै डोज नदिनु भएको भए, वचनको डोज नदिनु भएको भए त म त त्यहाँ त त्यो सहने थिएन नि त। त्यहाँ त केही दुर्घटना हुन्थ्यो कि केही न केही मैले प्रतिकार गर्थे हुन्थ्यो। तर मैले बप्तिस्मा लिनुभन्दा अगाडि लगभग ग्रहण गर्नुभन्दा अगाडि पनि वचन सुनिसकेको थिएँ नि त। दाइले त मलाई निरन्तर सुनाउनुहुन्थ्यो, मलाई हिन भाइ भनेर चर्चमा लानुहुन्थ्यो, त्यसले गर्दा अगाडिबाटै म प्रिपेयर भइरहेको थिएँ नि त अथवा म तयारी भइरहेको थिएँ। मलाई त्यो यातना दिँदाखेरि त्यो अवस्थामा त म त एक किसिमको परिपक्व भइसकेको थिएँ कि यस्तो गर्नु हुँदैन, बरु टाढा भएको होइन, त्योदेखि टाढा भएको, प्रभुदेखि टाढा हुने कुराबाट टाढा हो भन्ने कुरो त्यो भइसकेको थियो। र मलाई आँट आयो मलाई के मेरो पक्षमा अब म क्रिस्चियन हुनेको पक्षमा को चाहिँ हुन्थ्यो र।
2: अब कतिजनाले चाहिँ हुन्छ नि प्रभुलाई विश्वास गरेर तैले के पाइस् त भन्ने हुन्छ नि त, प्रभुलाई विश्वास गरेस् हो तेरो जीवन नम्रतामा विभिन्न खालका परमेश्वरलाई विश्वास गरेपछि समाजमा नगर्नुपर्ने कुराहरू विभेदका कुराहरू छोडियो होइन, अनि एउटा चाहिँ आफ्नो जीवन एउटा असल जीवन चाहिँ यापन गरियो, तर अरू के पाइयो त के पाइस् त परमेश्वरलाई विश्वास गरेर भनेर समाजमा त जसले पनि सोध्छ नि होइन, तपाईँलाई सोध्छ मलाई सोध्छ। खासमा परमेश्वरलाई विश्वास गर्दाखेरि त्यो कुरा को प्राप्ति जुन कुरा संसारले देख्छ भौतिक कुराको प्राप्ति होइन, त्यो कुराको प्राप्ति र परमेश्वरलाई पाउनु त्यो कुराको एउटा चाहिँ जुन खालको एउटा फरक पन्छ, कसरी हेर्नुहुन्छ यो कुरालाई चाहिँ?
1: तपाईँले यो अब लास्टमा
2: चाहिँ समाजमा नगर्नुपर्ने कुराहरू विभेदका कुराहरू छोडियो होइन, अनि एउटा चाहिँ आफ्नो जीवन एउटा असल जीवन चाहिँ यापन गरियो, तर अरू के पाइयो त के पाइस् त परमेश्वरलाई विश्वास गरेर भनेर समाजमा जसले पनि सोच्छ।

0: द आध्यात्मिक के हो होइन हामी चाहिँ आत्मिक भन्छौँ आध्यात्मिक के हो त भन्दा आध्यात्मिक कुरो त सबै कुरा पाउनु होइन नि त भौतिक कुरा पाउनु होइन नि त भन्ने उनीहरूले बुझ्छन् र हामीले पनि बुझ्नुपर्ने कुरा के हो भने पहिलो कुरो त तपाईँ र मलाई सबैभन्दा ठूलो कुरो रिसाउनु सजिलो छ रिसाउनु सजिलो छ नि त नम्र हुनु सजिलो छ त संसारमा अहिले त हेर्नु नम्र हुनु भनेर त के भन्छ त्यो धेरै धार्मिक सम्प्रदायमा त्यो एउटा सिद्धि पाएको भन्छ नि त नम्र हुनु त हो संसारमा गयो त्यो त ठूलो गुरु भइन्छ नम्र मात्रै भयो भने पनि त्यस्तो चिज हो क्या त्यो किनभने जो कोहीलाई कहाँ नम्र हुन सकिन्छ त नम्रता भनेको त कमजोरी पो मान्छ नि त मान्छेले त शक्ति त मान्दैन नि तर नम्र हुन सक्नु चाहिँ ठूलो प्राप्ति हो कि धैर्य गर्न सक्नु चाहिँ ठूलो प्राप्ति हो संयमी हुन सक्नु ठूलो प्राप्ति हो त्यो सबैले बुझ्दैन जतिले बुझ्छन् होइन वास्तवमा त्यो तुलना गर्न पनि सकिँदैन होइन भौतिक रूपमा तुलना गर्न सकिँदैन म विचार अघि पनि भने घटना मैले नम्र नभएको भए त्यहाँ के घट्ने थियो त के अरे त्यो त एकपछि अर्को प्रतिकार त हुँदै जान्थ्यो नि त नम्रता धैर्यता होइन म पर्खिन्छु प्रभुले ठिक गर्नुहुन्छ भन्ने कुराले नम्रताले प्रेमले नै त मैले जितेँ म अहिले यो ठाउँमा आएँ अहिले दाजुसँग राम्रै सम्बन्ध छ किरण वचनले भनेको छ नि त जसले चाहिँ के अरे खेदो गर्छ होइन त्यसलाई त हामीले प्रेमले गर्ने हो नि त अगाडि बढ्ने हो नि त त्यस कारणले के पाएँ त भन्दाखेरि त मैले त त्यो अब तुलना गर्नै मिल्दैन कति कुरा पाइयो पाइयो
1: परमेश्वरलाई विश्वास गर्नु अथवा परमेश्वरलाई पाउनु पाउने कुराको तुलनामा अन्य कुरा चाहिँ व्यर्थ नै जस्तो
0: त्यो फिक्रा हो एकदम
1: अनि आज चाहिँ धेरैजना प्रभुलाई विश्वास नगरिकन अथवा परमेश्वरलाई पाएका छैनन् नि त संसारमा धेरैजना उनीहरूलाई अब अन्तिम कार्यक्रमको अन्तिममा पनि छौ के भन्न चाहनुहुन्छ आफ्नो जीवनबाट
0: म चाहिँ एक दुईवटा कुरा होइन जोड्न चाहन्छु मती 11:28 हे सबै थाकेका र बोझले दबिएका हो म गाउँ मती भनेर विश्राम दिन्छु मान्छेले मेन्टली होइन स्वर्ग जाने भन्ने कुरो त अलिक मान्छेको अलिक पछाडिको कुरा होला होइन तर मान्छेले त मनमा शान्ति नभइकन त त्यो सोच्न पनि सक्दैन नि त पहिलो कुरो त मनमा शान्ति हुनु पर्यो नि है मनमा द्वन्द हराउनु पर्यो नि दोधारे कुराहरू हराउनु पर्यो नि त होइन एकरो भएर लान सकिन्छ भनेपछि म आफैले अघि अघिको कुरा मैले के पाएँ भन्दाखेरि त मैले विश्राम पाएँ नि त मैले शान्ति पाएँ होडबाजी आक्रोश बदला त्यस्ता कुराहरूलाई छोडेर मैले शान्तिसँग धैर्यताको साथ प्रेम गरेर अगाडि बढ्नुपर्छ यसमै सबै कुराहरू हामीले पाउँछौ यो गरेर मात्रै अरू कुरा पाउँछौ यो भयो भने मात्रै अरू कुरा सोच्न सकिन्छ भन्ने कुरा भएपछि त्यो म आफै पनि थकित मान्छेले विश्राम पाएँ मैले सोच्न सके कसै भन्छ नि तिमीले यस्तो काम गर भन्दा अगाडि दुई मिनट सोच भन्छ नि सोच्ने समय पाइएन भने चाहिँ केही गर्न सकिँदैन नि त सोच्ने समय चाहिँ त्यति बेला पाइन्छ जब हामी शान्तिमा हुन्छौँ होइन शान्तिमा हुन्छौँ त्यसैले मैले विश्राम पाएँ प्रभुलाई म धन्यवाद दिन्छु साँच्चै नै हामीले उपदेशक 12:1 हामीले हेर्यौँ भने युवा अवस्थामै परमेश्वरलाई होइन महिमा दिनुपर्ने कुराहरू सम्झना गर्नुपर्ने कुरा छ नि त अब युवा अवस्थामा कसले यति बेला चाहिँ सम्झना गर्छ अहिले त अब के अरे धेरै चाहिँ भौतिक होइन कुराहरूमा चाहिँ छन् वैज्ञानिक कुराले हुन त वैज्ञानिक कुराले पनि कुरा पनि गएर त आत्मिक कुरामै जोडिन्छ न हामीले होइन अध्ययन कमीले मात्रै हो तर हामीले हेर्दाखेरि चाहिँ राल चिङान भएर आँखा नदेख्ने भएर त प्रभुलाई खोज्न सकिँदैन नि त होइन ठिक कि बेठिक त छुट्याउन सकिँदैन नि त हामीले छुट्याउने खोज्ने भनेको चाहिँ आँखा ठिक हुँदाखेरि सोच ठिक हुँदाखेरि सबै कुरा मैले गर्छु भन्दाखेरि गर्न सक्ने अवस्था हुँदाखेरि नै हो नि त युवा अवस्थामा हो नि त सम्झना गर्ने सम्झना गर्नुपर्ने त्यस कारणले म धन्यवाद दिन्छु कि परमेश्वरले मलाई विश्राम दिनुभयो उहाँले यस कारणले विश्राम दिनुभयो कि उहाँलाई मैले सम्झिन सके उहाँ मात्रै हुनु चाहिँ सारा सृष्टिका मालिक उहाँद्वारा सबै कुरा बनिए उहाँमै सबै कुरा अडिएको छ हामी पनि उहाँमै अडिएको छ
1: अहिले तपाईँ धरानको त्यो परिवेशमा तपाईँ हुर्किनु भयो त्यहीँ परमेश्वरलाई विश्वास गर्नुभयो तपाईँ स्थानीय धरानकै भनौँ न अनि अहिले चाहिँ काठमाडौँमा सेवा गरिरहनु भएको छ यहाँको मण्डली स्थापनादेखि नै तपाईँ हुनुहुन्छ होइन
0: हजुर आबद्ध छु
1: आबद्ध हुनुहुन्छ अब यो यता काठमाडौँमा सेवकाई कसरी गर्दै हुनुहुन्छ अहिले त्यो मण्डली यहाँ स्थापना गर्नुको उद्देश्य के थियो अघि तपाईँले केही सेयर गर्नुभएको थियो त्यसको बारेमा केही बताइदिनुहोस् न
0: हामीले धरानमा चाहिँ बेला बेला चाहिँ हाम्रो कुरा चाहिँ उठिरहेको छ किनभने हाम्रो मानिसहरू चाहिँ विशेषहरू चाहिँ काठमाडौँमा कहाँ छन् त के गर्दैछन् होइन भन्ने अब सोधखोज त हुन्छ त्यो सोधखोज हुँदाखेरि कुन कुन मण्डलीमा छन् कसरी के गरिरहेछन् भन्ने हामीले गर्थ्यौँ अनि कतिले चाहिँ अरू मण्डलीमा उहाँहरू गइरहनु भएको छ अलिक अप्ठ्यारो भइरहेछ अब त्यस्तो हुन्छ नि भजन गाउने शैली बेग्लै छ होइन के मिल्दैन असन्तुष्ट भइरहेछ कुराहरू पनि आइरहेको हुन्छ अनि त्यही सिलसिलामा एक दुईजना जवान साथीहरूले चाहिँ मण्डलीमा धरानमा आएर चाहिँ काठमाडौँमा हाम्रो आफ्नो मण्डली हुनुपर्छ त्यो भयो भने चाहिँ हामीलाई आफ्नै किसिमले होइन आफ्नै मण्डलीको शिक्षामा यो सबै कुराहरू आफ्नै तरिकाको हामीले उपभोग गर्न पाउँछौ त्यो हुनुपर्छ भन्ने कुरा भएपछि चाहिँ विशेष मैले नै होइन

0: यो चाहिँ राम्रो छ गर्नुपर्छ भनेर हामीले चाहिँ जोड़ दियौं। अनि धेरै त्यति बेला चुनौतीहरू थिए काठमाडौँ जस्तो ठाउँमा होइन, कसरी गर्ने, कसरी चाहिँ म्यानेज गर्ने भन्ने कुरो। अनि सानो रूपमा चाहिँ झुण्डको रूपमा शुरू भयो र यहाँ संगति दिन आउँदाखेरि एकजना साथी हुनुहुन्थ्यो उमेश खवास भनेर, मैले च्यालेन्ज गराएको थिएँ। मैले चाहिँ जतिजना चाहिँ एलोइम चर्चका सदस्यहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ, तपाईँहरूलाई अब एलोहिम चर्च यहाँ हामी स्थापना गर्दैछौ, यदि तपाईँहरूलाई लाग्छ होइन अब मैले एलोहिममा जानुपर्छ भन्ने लाग्छ भने तपाईँहरू आउनुहोस्, सम्पर्क गर्नुहोस्। सम्पर्क चाहिँ स्थान अथवा सम्पर्क नम्बर यो हो भनेर मैले भनेको थिएँ। त्यसपछि चाहिँ भेटघाट र त्यो दुइटै गरेर चाहिँ यहाँ भएका विश्वासीलाई चिने जति थाहा पाए जति सबैलाई गोलबन्द गरेर चाहिँ लगन खेल हामीले चाहिँ त्यो संगति शुरू गराएको थियो।
1: अब अहिले जस्तो तपाईँ लगभग 30 वर्ष यो लामो यात्रा परमेश्वरले दिनुभएको त्यो दर्शन पास्टरीय सेवाकाई अथवा भनौँ न मण्डलीको सेवा गर्ने, विश्वासीहरूको सेवा गर्ने, सुसमाचारका लागि सेवा गर्ने जुन खालको दर्शन र बोझहरूले लिएर अगाडि बढ्नुभयो, कतिको चुनौती रहेछ, कतिको अप्ठ्यारो परिस्थितिहरू चाहिँ आउँदा रहेछन्, यो सेवाकाई कतिको चुनौती रहेछ?
0: अब पास्टरको होइन कुरा आफ्नो ठाउँमा छ, तर अब मण्डली इस्टाब्लिस हुनु, मण्डली चल्नु होइन चाहिँ अहिलेको समयमा धेरै गाह्रो छ। काठमाडौँ जस्तो ठाउँमा अब धेरै चर्चहरूसँग आबद्ध भएका हुन्छन्। अनि काठमाडौँ जस्तो ठाउँमा के हुन्छ भने धेरै एउटा भनौँ न आफ्नै मण्डली भएको, सबै स्रोत साधन भएको होइन चर्चहरू छन्। त्यसले गर्दा कस्तो हुँदछ भने चर्च हेर्ने त हुन्छ, भौतिक संरचना हेर्ने त्यस्तो हुँदछ कतिपल्ट, त्यसले गर्दा पनि मण्डलीलाई असर गर्छ। अब के अरे भनौँ न अब अगुवा जस्तो त हुँदैन नि कोही, सानो चाहिँ यहीँबाट बढ्दै जान्छ, दुःख गर्दै जान्छ, सबै बनी बनाउने हेर्न चाहन्छन् नि, बनी बनाउको हप्तामा एकचोटि जाउँ संगति गरौँ भन्ने नै हुन्छ। त्यसमा अलिकति तल माथि भयो भने पनि मान्छे आउँदैनन् भने जस्तो भएन भने एउटा मण्डली आफ्नो छ। अब पास्टरको आफ्नो चुनौती छ होइन, पास्टरको आफ्नो चुनौती अब भन अहिलेको नेपाल जस्तो देशमा कुनै न कुनै रूपमा अघि मैले पारिवारिक रूपमा पनि समाजबाट पनि होइन एउटा केही न केही यो चाहिँ विदेशी धर्म हो भन्ने भएपछि केही न केही सतावटहरू होइन अनि व्यवहारहरू भिन्न किसिमको व्यवहारहरू हामी पाउँछौ। अब यसमा चाहिँ तपाईँले भने जस्तै म प्रभुको निम्ति गर्छु भन्ने भयो भने चाहिँ तपाईँको परिस्थिति जस्तो भए पनि त्यसले फरक पार्दैन होइन, तर अब सबै कुरा ठिकठाक भएपछि गर्ने होइन ठिकठाक होस् भन्ने हो भने चाहिँ एउटा पास्टरलाई धेरै गाह्रो छ। यहाँ चाहिँ तपाईँ आर्थिक होइन रूपमा हेर्नुहुन्छ भने पनि त्यो हुन्छ, आर्थिक रूपले अब के अरे कुनै एउटा अन्तर्राष्ट्रिय राष्ट्रिय रूपमा कुनै घटना घट्यो भने पनि त्यसले पनि असर गरिरहेको हुन्छ होइन, जस्तो इन्डियामा चाहिँ विश्वासीहरूलाई केही गरियो भने त्यो घटनाले विश्वासी अगुवा आफै पनि डराउँछ अनि त्यो घटनालाई हेरेर गैर होइन जो कट्टर हुन्छन् होइन क्रिस्चियनिटी चाहिँ यो बाहिरको यो हुनुहुँदैन भन्नेहरूले फेरि अर्कोतिरबाट होइन त्यहाँ त्यस्तो हो यहाँ पनि गर्नुपर्छ होइन यस्तै हुनुपर्छ भन्ने
1: सतावटहरूले चाहिँ अलि मण्डलीलाई प्रभाव पार्छ
0: विश्वमा
1: जुनसुकै ठाउँमा
0: त्यसले असर गर्छ। तर मैले भने तर हामी प्रभुमा हेर्ने हो भने अहिलेको बदलिँदो परिस्थितिलाई बुझ्ने त्यसलाई मनन गर्ने हो भने सुसमाचार पनि अहिले पनि सजिलै छ। अब अहिले ट्र्याक लिएर होइन कसैलाई हिँड्दै गरेकोलाई च्याप्पा समाचार राखेर त गर्ने समय छैन, त्यो के अरे बदलिँदो परिस्थितिमा धेरै तरिका छन् सुसमाचार गर्ने होइन, आफ्नो परिवारबाट हामी जान सक्छौँ सबैभन्दा ठुलो कुरो त्यसरी जान सक्छौँ। त्यस कारणले चुनौती चाहिँ मण्डली र पास्टरलाई छ, तर मण्डलीले पनि पास्टरले पनि बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हामी आत्मिक हौ होइन, लड्नु हुने परमेश्वर नै हुनुहुन्छ होइन, हाम्रो पक्षबाट लड्नु परमेश्वर नै हुनुहुन्छ भनेर बुझ्ने र यो परिस्थितिलाई चाहिँ अब भिडन्तमै जान खोज्दाखेरि पो होइन समस्या आउने हो त, तर हामीले अलिकता परमेश्वरको ज्ञान बुद्धि लगाएर चाहिँ हामीले अगाडि बढाउने हो भने अहिले पनि सुसमाचार त भइरहेछ नि।
1: अन्तिममा छौ, समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ। अन्तिममा छुटेका केही कुराहरू छन् हाम्रो श्रोताहरूलाई?
0: अब हामीले चाहिँ के बुझ्नुपर्छ भने संसारमा मानिसहरूले केही खोजिरहेका छन् होइन, सिक्न खोजिरहेका छन्, यो क्रिस्चियनिटी के हो भन्ने कुरो के रहेछ भनेर मात्रै बुझ्ने कोसिस पनि गर्नुहोस् न, के रहेछ त बुझौ नि त, हेरौ नि त, पढौ नि त होइन, के अरे अहिले त के अरे ठेलीका ठेली पुस्तकहरू किनेर चाहिँ दराजमा राख्ने गरिएछ, त्यो दराजमा एउटा बाइबल पनि राखौं, क्रिस्चियन सम्बन्धी कुनै बुक राखौं हेरौं, यो खराबै रहेछ भनेर प्रमाणित गर्नकै लागि पनि राख्नुहोस्, यो चाहिँ यो क्रिस्टियनिटी ठिक होइन भनेर प्रमाणित गर्नकै लागि पनि राख्नुहोस्, पढ्नुहोस् होइन, पढ्नुहोस् प्रभुले भन्नुभएको छ होइन, मलाई चाखेर हेर, नचाहिकन त थाहा पाउन सकिँदैन। म सबैलाई आजको यो रेडियो कार्यक्रम सुन्ने सबैलाई म के भन्छु भने, एकचोटि आइन्स्टाइनले भनेका छन् होइन, म मेधावी होइन उत्सुक चाहिँ हो, म वैज्ञानिक भएन, त्यो भयंकर विद्वान भएर म वैज्ञानिक हुन पुगेको होइन, तर जिज्ञासु भएको हुनाले मैले गर्दै जाँदा म यस्तो भयो। हामी जिज्ञासु हौ, धेरै पढे लेखेको चाहिँदैन, हुनु पर्दैन, जिज्ञासु किन त के भएर क्वेशन गर्दै होइन हेरौँ। मलाई लाग्छ साँच्चै नै हामीले बाटो भेटाउनेछौ, यौना 14:6 अनुसार प्रभुले भन्नुभएको छ बाटो सत्य जीवन मनै हो, के हो त प्रश्न गर्नुहोस् र पढ्नुहोस् होइन, खोज्नुहोस्, म यही भन्छु। अनि हाम्रो जीवनमा साथीहरूलाई, यो अवस्थाको साथीहरूलाई, भाइ बहिनीहरूलाई म के भन्छु भने, यो अवस्थामै खोज्ने कुरा गर्नुहोस् चाहिँ हो।
1: समय दिनुभयो हजुरलाई, धेरै धेरै धन्यवाद,
0: तपाईँलाई पनि धन्यवाद दिन्छु।
2: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेट नला विश्वासी समक बसुगो राङला योजना आइनबा परमेश्वरला योजना पालन लसुगो जयमसी तथा लसो फ्याफुला नमस्कार। कार्यक्रम स्पार्क माई फेथ अर्थात नला विश्वासरी चमक बस्युगो अङ्क 11 रि राङनिदा स्वागत मुला ना वियोग तामाङ राङसे लिच्छेला दुई ला शक्ति देन मलाम तिग्दा अनुभव लस्युबा आरे बिसी सोचव लस्युबा ताबरे हमला तिगा चु राङसे तिगा लासेला बिबा बारेरी राङलान निनय गदे लस्युबा कारण से हिम्बा थेन्दे तिगा राङ दारेम राङला लुई लगा लागेरी सु सुबा योजना का देला सट्टा राङला राङलान योजना का देरी राङदा मोलाम पिनबरी बिन्ती लाभन मुसुला न राङ दे देन याकरकी घटना गप्परी से मुला जहाँ राङसे नला विश्वास त गम्भीर चुनौती पिनब मुबा नाई याकरकी प्रमुख सहरी निभा योजना शुभ मुबा जहाँ गा पास्टर कदेदा सम्मेलन री सोम दिन ला लागिरी परमेश्वरला वचन लोप मुभा बेनान योजना कदे तयार मुभा गा निभारी तयार उत्सुक मुभा याकरकी जखेन समस्य मुभा परमेश्वर से गदा राङला आत्मा ज्ञान स्पष्ट रूपरी पङ्जी कि परमेश्वर ला गा थे ग्लारी निभारे सेम आला मुसुला गा परमेश्वर से गदा तिगा लाभरी पङ्जीमा मु बिसी ज्ञानबारी सेमुला गाला लागिरी चु योजना मिलाप कादेदा गा हरङलासी निराश लाभरी हमला यदि गा अहम नि विषम थे नि गदेसी गदा तिगा मनमा मुला थे बेनन प्रश्न गदे गाला दिमागरी हाजी एरिनिया 10 अध्यायला ते यस हे परमप्रभु नदा था मुला कि मिला लुई थेला राङलान आइनबा मिसे राङला ज्ञाम राङसे निर्देशन आलामुला याङदा लागप्ता बारी हामला कि याङदा था मुला याङला लुइला लागिरी तिगा जब मुला देन याङदा था मुला याङ हाजीबा ज्ञाम पछप्ता लबारी सेम मुला तासै जब याङ याङला सर्वशक्तिमान परमप्रभुला सामु राङदा नम्र सोबरी दमस्युमला याकर्गीला झोला याङ भन्दा लानन ज्ञान देन बुद्धिमुला जब याङ याङला राङलन इच्छा भन्दा परमेश्वरला इच्छा पुरा लाभरी माइमुला जब याङदा थाहा आदिकी थे योजना हराङलासी सफलताबरे हमला जब याङ परमेश्वरला योजना प्रति आज्ञाकारी तासेला छनौट परमेश्वरला सेमला मुला थेराङमान मूल्य चुकब्दोला तब जखेन परमेश्वर से याङदा ज्ञान विजय देन मुक्तिरी द्वैबारी हमला मसुला हितोपदेश 16 अध्यायला 3 रंगसे लासेल हाजिबै नोन ताम परमप्रभुद पिङ्गो थेन्दे राङला योजना गदे सफलताला याङसे लुइरी साचो विजय तब जखेन मृङबरी हमला जब याङ पुराण रूपरी परमेश्वर द समर्पित तला थेन्दे याङसे लादोला बिसी सोचप लबाला चट्टा परमेश्वर से याङ ज्ञान तिगा सेम लसुमुला थे लसुला जब याङ परमेश्वर से बिमुला कि याङ जखेन तिगै सेगा दे लबरी हामला वा तिगै ग्लागा देरी चिबरी हामला वा तिगै मिगा दे देन संगत लबरी हामला याङ परमेश्वर द याङला सागुरो बक्सरी सीमित लाजिबा तामुला देन याङ नङरी ज्ञान गे जिन्न लाभ परमेश्वरला क्षमता द सीमित परमेश्वरला जोला परमेश्वर से याङला लुइरी विजय बाबरी हम एफेसी 3 अध्यायला 20 परमेश्वर से याङला गुइरी राङला शक्ति ज्ञान गे लमुला ओछे याङसी रिबादेन मनबा भन्दा लानन पिनमुला याङला परमेश्वर याकरकी अलौकिक परमेश्वर मुसुला देन जब याङ परमेश्वर से याङला लुइरी ज्ञान देन शक्तिशाली गे गदे लस्युबा नाङबरी साचिन गम्भीर मुला थे बेला याङसी याङला सोच्दा याङला मिदेन कान से रंगबरी दिन गोबरी हम्बा भन्दा फिर क्या फराकिलो सोधो मुला परमेश्वर द रंगला तर्क दिन सोच अनुसार से लावरी बाध्य लावला सटा रंगला तीन परमेश्वर द समर्पण लसुगो धीन दे परमेश्वर ला योजना माइसुगो तीरम परमेश्वर ले रंगदा थे योजना कदे प्रकट लसुजी विषम थेनी कदे द पालन लवरी साहस लसुगो चुला योजना दिन रंगदन दीक्षी दिन जिन सफलता यंगशिला यागर की जेखेन तरीका हिम्बा आमेन धन्यवाद रंगनीदा परमेश्वर से लानन आशीष बिन गई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित संदेश यांगला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रम बारे रंगला केही प्रतिक्रिया मुसम 01661946 री सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा दाजी रङ्गी छङमदानु जयमसी नमस्कार
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ सही विवरण दिउँ कृषक सूचीकरणमा सहभागी बनाऊ राज्यको सेवा र सुविधा सुनिश्चित गरौं सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
6: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एकछत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नु सकिरहेको छैन खै
10: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
9: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हार चोर्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
10: ल दिदी
9: त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
9: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
11: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
8: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
12: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
12: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
12: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410-55754 98410-55754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।
6: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर टोल र गाउँ सफा राखौ। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
6: भिटामिन डी,
3: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा चारो बहस नेपाली बहस।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। आजको नेपाली बहस तपाई देशभरका 350 भन्दा बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली नेटवर्क .com र त्यसै गरी हाम्रो पात्र .com बाट डिजिटल माध्यमबाट पनि नेपाली बहसलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्ज्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ र देशभरका धेरै नेपालीहरूले मन पराउने र विश्वभरका नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज पनि हामी चर्चा गर्न चाहन्छौ देशको अवस्था। आज राष्ट्रिय स्वतन्त्र पार्टी उदय भएको 4 वर्ष पूरा भएको छ। आज असार 7 गते चितौनमा पहिलो ऐतिहासिक महाधिवेशन पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्दैछ। असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने उसलाई चुनौती पनि छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृंखलाले राष्ट्रपतिको 4 वर्ष यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढ़ावको कथा समेत बनेको छ। आज श्रोता पहिलो महाधिवेशनको संघारमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नुपर्ने रहेको छ। महाधिवेशन आजदेखि र अघिल्लै दिनबाट व्यापक रूपमा चहल पहल पनि यतिखेर बढ़ेको छ। तपाईलाई जानकारी गराउन चाहन्छौ, राष्ट्रिय स्वतन्त्र पार्टीले अब अहिलेको यो महाधिवेशनबाट रवि लामिछानेको नेतृत्वमा फेरि महाधिवेशनले त्यसलाई त्यो नेतृत्वलाई वैधानिकता दिँदैछ, वैधता दिँदैछ। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको यो महाधिवेशन उल्लासमय ढंगले पनि आजबाट शुरू हुँदैछ। देशभरका करिब 3,500 भन्दा बढ़ी प्रतिनिधिहरूले आजको यो महाधिवेशनलाई, ऐतिहासिक महाधिवेशनलाई सफल पार्नका निम्ति, भव्य रूपमा सफल पार्नका निम्ति उनीहरू चितौनमा जम्मा भइसकेका छन् र आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ राष्ट्रिय स्वतन्त्र पार्टीको आजको यो महाधिवेशन, यो पहिलो ऐतिहासिक महाधिवेशनले कस्तो खालको सन्देश दिन्छ। यतिखेर देशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ढंगले भरोसा गरेको छ, जुन ढंगले साथ दिएको छ, जुन ढंगले उसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मूल्य मतदान गरेको छ, यसलाई यो पार्टीले चाहिँ कहाँसम्म पुर्याउँछ? जनताको साथ, जनताको समर्थन, जनताको अमूल्य यो मायालाई उसले देश निर्माणमा लगाउन सक्छ त? आजको दिनमा हामी बात गर्न चाहन्छौ। टेलिभिजन कार्यक्रम सीधा कुरा छाडेर 6 असार 2079 राज्यसभा घोषणा गर्दा रवि लामिछानेले भनेका थिए, हामी भ्रष्टहरूको दिमागमा घण्टी बजाउँछौ। प्रस्तावित नाम र चुनाव चिन्ह लिएर जानुअघि सुशासनको यात्रा शुरू भएको घोषणा गरेका लामिछाने नेतृत्वको पार्टीले 5 महिनामै अप्रत्याशित मत मात्र पाएन। चुनाव लगतै बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समेत सहभागिता जनायो। 11 पुष 2079 शपथ लिएकै दिन प्रचण्डले उनलाई उपप्रधान एवं गृहमन्त्री बनाए। सांसद सुशीर खनाल, डोल प्रसाद अरियाल, तोशीमा कार्कीहरू मन्त्री बने। तर नागरिकता विवादमा तानिएपछि सभापति लामिछाने 1 महिनामै उपप्रधान एवं गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट एकसाथ पदमुक्त भए। पदबाट हटे लगतै उनले आउने चुनावमा उपप्रधान र गृहमन्त्री होइन प्रधानमन्त्री बन्ने गरी पार्टी अगाडि बढ़ाउने घोषणा गरे। चितवन 2 भएको उपचुनावबाट लामिछाने फेरि भारी मतान्तरले निर्वाचित भए र त्यसपछि संसद प्रवेश गरे। 23 फागुन 2080 दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री बने। त्यस बेलादेखि नै लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै छानबिनका लागि संसदमा समेत आवाज उठ्न थाल्यो। एमाले नेता सूर्य बहादुर थापाको नेतृत्वमा रासोपाले सम्मिलित संसदीय छानबिन समिति पनि बन्यो। तर रवि लामिछानेलाई प्रत्यक्ष रूपमा सहकारीमा मुछिएको भन्ने ढंगले चाहिँ उसले प्रतिवेदन बुझाएन। तर अप्रत्यक्ष रूपमा कम्पनीमा लगानी आउँदाखेरि त्यहाँ चाहिँ संलग्नता रहेको, तलब खुवाउँदाखेरि संलग्नता रहेको र गोर्खा मीडिया प्रणालीमा संलग्नता रहेको भन्ने विषय चाहिँ बाहिर ल्यायो। तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको अघात माया गरे, जुन किसिमको प्रेम गरे, आज यसले पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गर्दैछ। आदरणीय श्रोता, आज हामी छलफल गर्न चाहन्छौ, आज हामी बहस गर्न चाहन्छौ। एउटा दल बिग्रिने कुरा होइन, एउटा पार्टी, एउटा व्यक्ति बिग्रिने कुरा होइन, अब देश चाहिँ बन्नुपर्छ, अब मुलुक बन्नुपर्छ भन्ने विषयले चाहिँ आज चर्चा र परिचर्चा पाएको छ।

0: भाषाको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270।

0: हुनुहुन्छ भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ समीजी।
0: होइन विशाल भट्टराईजी, लामो समय भयो तपाईँसँग कुराकानी हुन पाएको थिएन, अहिले के छ अवस्था, तपाईँ कहाँ हुनुहुन्छ?
1: म काठमाडौँमै छु, तपाईँसँग कुरा गरिरहँदाखेरि चाहिँ मर्निङ वाकमा हिँडिरहेको बेला छ, अलिअलि स्वर चाहिँ नै
0: होइन, मर्निङ वाक गर्नुपर्छ, होइन स्वास्थ्यको ख्याल गर्नुपर्छ, मर्निङ वाक गर्नुपर्छ, प्रदूषण पनि छ काठमाडौँमा यतिखेर, होइन गर्मीको समय छ, गर्मागर्मी पनि त छ नि पार्टीभित्र, होइन नेकपा एमालेभित्र।
1: होइन अब हाम्रो राष्ट्रिय राजनीतिमा जहिले पनि यस्तै खालका उतार चढ़ावहरू, चर्चा परिचर्चाहरू, टिकाटिप्पणीहरू हुने गर्छन्, भएको भन्दा अलि ज्यादा हल्ला पनि हुन्छ। भूपी शेरचन्दले भने जस्तो यो हल्लै हल्लाको देश हो भन्ने कविता थियो, त्यस्तै अलिक धेरै हल्ला हुने गर्छ।
0: तर हल्ला मात्र होइन, अहिले त पार्टी नेतृत्वलाई, अहिले हल्ला मात्र होइन नि त, अब पार्टी नेतृत्वले चाहिँ विदा लिनुपर्छ, पार्टी नेतृत्वलाई सम्मानजनक विदाई गर्नुपर्छ भन्ने ढंगले महासचिव र उपाध्यक्ष लाग्नु भएको छ नि त, होइन?
1: होइन, अब त्यो चाहिँ एक किसिमको बजार हल्ला हो। अहिले हामीले के भनिरहेका छौँ भने यो पल्टको निर्वाचन परिणाम नेपालको सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी पार्टीहरूका लागि अप्रत्याशित, अकल्पनीय र प्रतिकूल रह्यो। यस्तो बेलामा अब आफूलाई कसरी समय अनुकूल बनाउने, कसरी हिजोको परिणामलाई फेरि अनुकूल बनाउने, कसरी अब हिजो आफ्नो जे पोजिसन थियो त्यसलाई फेरि रिभाइभ गर्ने भन्ने बारेमा अनेक किसिमका चर्चा परिचर्चाहरू हुने कुरालाई स्वाभाविक मान्नुपर्छ। तर अहिले हामीले 15 सदस्यीय एउटा कार्यदल बनाएका छौँ, त्यो कार्यदलले चाहिँ रिपोर्ट दिएपछि त्यो रिपोर्टका आधारमा नेकपा एमाले अगाडि बढ्छ। अहिले चाहिँ कसैले के भने, कसैले के भने भन्दा पनि हिजोको चुनावको समीक्षा वस्तुसगत तरिकाले गर्नुपर्छ, विगतमा कैयौं कमजोरीहरू भए ती कमजोरीहरू हटाउनुपर्छ। अब हिजोको जस्तो अब हामीले हिट गरेर हुँदैन, हिजो हामीले कैयौं कुरामा चाहिँ नि हामीले वास्तवमा सम्बोधन गर्न सकिएन, जनताका मागहरू सम्बोधन गर्न सकिएन, कार्यशैलीमा, व्यवहारमा, कुराकानीमा, नीतिमा कैयौं कुराहरूमा चाहिँ त्रुटिहरू भए, सरकारमा बस्दाखेरि पनि कैयौं कुराहरूलाई हामीले सम्बोधन गर्न सकिने कुराहरू पनि गर्न सकिएन, कार्यशैलीमा कतिपय कमजोरी देखिए, हाम्रा तलदेखि माथिसम्म त्यो व्यक्ति भन्दा पनि सिँगै संस्थाले अब अनुभूति गरेर आफ्ना कमीहरू सत्याएर आफूलाई सही बाटोमा लान सक्नुपर्छ भन्ने कुरामा देशव्यापी हाम्रो एउटा समीक्षा छलफल भइरहेको छ। अब विभिन्न हिसाबले महासचिव, अध्यक्ष, उपाध्यक्ष सबैलाई कुनै न कुनै रूपमा जोडिएको छ, स्वाभाविक छ। एमाले जस्तो पार्टीको चर्चा होस् पनि हुनु पनि पर्छ, तर
0: एमालेको पार्टीको चर्चा त राम्रै तरिकाले भइरहेछ अहिले, होइन? तर एमाले चाहिँ उद्योगतिर लाग्यो, एमाले कमजोर बन्यो, एमाले प्रत्यक्ष रूपमा वान डिजिटमा आउनुपर्ने एउटा स्थिति बन्यो, होइन? त्यो ढंगले बढी चर्चा हुन थालिएको छ क्या, एमाले राम्रो भनेर भन्दा पनि एमाले किन चाहिँ यसरी हार खायो, एमाले किन कमजोर भयो, जनताले एमालेलाई आज किन पत्याएनन्, नेतृत्वकै कारणले हो भनिया छ नि त, होइन? महाधिवेशन के अरे महाधिवेशनबाट 11 महाधिवेशनबाट टिपिसभाले आउँदाखेरि
1: स्वर एकदमै सानो आइरहेछ, फेमजी त्यति राम्रो बुझिरहेको छैन।
0: विशाल भट्टराईजी, मेरो आवाज सुनिरहनु भएको छ अहिले? अहिले ठिक छ आवाज?
1: के भयो, अलिकति त्यसलाई मिलाउन, अलिकति राम्रोसँग आवाजै आइरहेको छैन
0: अहिले। आइरहेछ विशालजी, सुनिरहनु भएको छ अहिले?

0: स्थापित पुराना पार्टीहरूले यो पल्ट अलिकति धक्का महसुस त गर्नु पर्यो नै. अब यो धक्कालाई यदि हामीले चाहिँ कसैलाई दोष लगाएर अरूका कारणले मात्रै भयो भनेर हामी चाहिँ सही निष्कर्षमा पुग्दैनौ, राम्रोसँग बुझेका छौ. हामीले आफ्नै कमजोरीहरू सबभन्दा पहिला पहिल्याउनु पर्छ. त्यसमा हामी त्यही भएर अहिले हामी देशव्यापी रूपमा कार्यकर्ताहरूको नेताहरूको खास मन चाहे के हो, उहाँहरूको चाहिँ बुझाइ के हो भन्ने कुरा चाहिँ खोजी गरिरहेका छौँ. त्यसैलाई चाहिँ अहिले देशव्यापी रूपमा हिजो मात्रै पनि सुदूरपश्चिममा त्यसको भेला थियो, अब त्यसै गरी गण्डकीमा, मधेसमा, जनसमर्थनमा र देश विदेशका हामीसँग भएका सबै कमिटीमा आबद्ध सबैसँग हामी परामर्श लिन्छौँ. त्यसपछि त्यसले राम्रै मेहनत गरेर त्यो 15 सदस्यीय कार्यदलले रिपोर्ट दिन्छ. अहिले मैले रिपोर्ट आउनु पूर्व ठ्याक्कै यसै हुन्छ भने मैले त्यो ठ्याक्कै त्यो त्यति राम्रो सुनिँदैन, अरूले बुझ्दाखेरि पनि राम्रो बुझिँदैन. त्यस कारण के म भन्न सक्छु भने जेसुकै भएको भए पनि विगतका थुप्रै गौरवपूर्ण इतिहासहरू, थुप्रै हामीले गरेका कामहरू, क्रियाकलापहरू आम जनताका बीचमा छन्. हामीले ठूला ठूला परिवर्तनको नेतृत्व गरेका छौँ, ठूला ठूला चाहिँ बलिदानको इतिहास छ. थुप्रै नेताहरू जेल बस्नुभएको छ, थुप्रैले त्याग गर्नुभएको छ, सर्वस्व हरण भएको छ, विदेश पलायन हुनुभएको छ, देशभित्र चाहिँ लामो भूमिगत जीवन बिताउनु भएको छ. यो लामो एउटा इतिहास छ हाम्रो. त्यो इतिहास, गौरवपूर्ण इतिहासलाई बचाएर फेरि पनि हाम्रा दृष्टिकोणहरू, विचारहरू एमआरएले जे हिजो अङ्गीकार गरेको थियो आज पर्यन्त ती एकदमै सही छन् र हाम्रो विचारधाराको जुन जग छ त्यो जगमा उभिएर हेर्दाखेरि भोलि पनि मुलुकमा नेकपा एमालेको आवश्यकता रहिरहन्छ. हाम्रो जस्तो पार्टीले नै हो देशको नेतृत्व गर्ने. कहिलेकाहीँ हावाहुन्डरी आउँदाखेरि कहिलेकाहीँ परिणामहरू फरक फरक हुन सक्छन्। 64 पनि एउटा हावाहुन्डरी आएको थियो, 70 पुग्दा नपुग्दै हावाहुन्डरी थामिएर ठिकसम्म आइपुग्यो, जे साइजो त्यसैमा आयो. अहिले पनि केही हावाहुन्डरी कोशी प्रदेशमा पनि अलिअलि आयो र देशव्यापी रूपमा विशेषतः सहर बजारमा पनि आयो. दुई खाले हावाहुन्डरी आएको छ. म यति कुरा तपाईँलाई ठोक्वाका साथ भन्न सक्छु, जुन किसिमले अरूलाई गाली गरेर फगत अरूको आलोचना गरेर विचारको जगमा होइन अरूलाई आलोचना गरेर आएको त्यो शक्ति, त्यो एकदमै क्षणभङ्गुर हुन्छ, त्यो दिगो हुनै सक्दैन, अस्थायी हुन्छ. खालि यसलाई हामीले चाहिँ केही समय त्यो जे हो त्यसलाई जनताका बीचमा बुझाउनु पर्छ. अहिले त्यो क्रममा नेकपा एमाले छ. त्यस कारण हामी चुनाव हार्यौँ भनेर एकदमै चाहिँ नि थाप्लामा हात लगाएर निराश भएर
1: त्यसको
0: उपाय खोज्नेमा छ.
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको आज ऐतिहासिक महाधिवेशन हुँदैछ चितवनमा, होइन, धेरै मानिसहरू त्यहाँ जम्मा हुँदैछन्। नेकपा एमालेबाट प्रदीप गर्न जाँदै हुनुहुन्छ होइन, त्यहाँ सम्बोधन गर्न
0: होइन, नेकपा एमालेलाई शुभकामनाका लागि राष्ट्रपतिले निम्तो गरो, त्यसका लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ. अब 82 निर्वाचनको मुलुकको सबभन्दा ठूलो पार्टी, झन्नै 2/3 हाराहारीमा भोट ल्याएको पार्टी, अब एमाले जस्तो पार्टीले शुभकामना दिन्छ. शुभकामना टेलिफोनमा
1: वक्तव्य
0: उपस्थित भएर, प्रत्यक्ष उपस्थित भएर एमआरएले त्यहाँ शुभकामना दिनुपर्छ. त्यसका लागि पार्टीको तर्फबाट हाम्रो पार्टीका नेता विदेश विभाग प्रमुख प्रदीप गेवाली जानुहुन्छ,
1: होइन,
0: उहाँ स्वास्थ्यको कारणले पनि भ्याली बाहिर अहिले तत्काल जाने स्थिति छैन. उहाँको चाहिँ तपाईँलाई थाहै छ, उहाँ चाहिँ हालसालै 2 अपरेसन गरेर बिरामी नै हुनुहुन्छ. एउटा मनोबलले बाँचेको मान्छे हो. हिजो मात्रै पनि मिडियामा आइरहेछ हाम्रो आदरणीय भाउजू राधिका साक्यको एउटा संस्मरण, तपाईँले हेर्नुभयो होला. उहाँ त्यहाँ भन्नुभएको छ, उहाँले मनोबलले मात्रै बाँचेको टिकेको मान्छे हो यो. उहाँ स्वास्थ्य स्थिति असाध्यै कमजोर छ. उहाँको चाहिँ प्रतिकूल स्वास्थ्यका बावजुद पनि उच्च मनोबलका कारणले अहिलेसम्म चाहिँ टिकेर राजनीति गरिरहनु भएको छ. जुन प्रकारको चौतर्फी हमला छ, बिना कारण अनेक खालका लान्छना लगाइएका छन्, आरोप लगाइएका छन्, उहाँले राष्ट्रियताको सन्दर्भमा जे अडान राख्नुभयो, देशको भौगोलिक अखण्डता, सार्वम सत्ताको रक्षार्थ जसरी उहाँ ठिङ्ग उभिनुभयो, त्यसको प्रहार उहाँले वास्तवमा चाहिँ धेरै ठूलो खप्नु भएको छ. विकासको भिजन दिन सक्ने लिडर हो उहाँ होला. केही कुराहरूमा मान्छेहरूसँग अभिव्यक्तिमा

0: शालीमा यदा कदा कसैलाई मार्का परे होला तर केपी शर्मा ओली बराबर त्यहाँ नगए पनि राजोपालाई उहाँको शुभकामना नै छ राम्रै होस् भन्ने छ किनभने भर्खरै उदाको पार्टी हो दिगो विचार लियोस् राम्रा विचारहरू लिएर अघि बढ़ोस् अन्यलतामा नबढ़ोस् अरूलाई गाली मात्रै नगरोस् त्यो सधैँ छ नेकपा एमालेको शुभकामना भरे प्रदीप ज्ञानले त्यही उपस्थित भएर सशरीर शुभकामना दिइहाल्नुहुन्छ
1: तर पार्टी अध्यक्ष जानु पर्थ्यो होइन नेकपा एमालेबाट त्यसै गरी नेपाली कंग्रेसबाट चाहिँ पार्टी सभापति जानु पर्थ्यो अनि अहिले त नेकपा पनि आएको छ एउटा होइन माओवादी थियो हिजो अहिले नेकपाबाट पनि पार्टी संयोजक नै जानु पर्थ्यो त्यसै गरी हर्क साम्पाङहरू लगायत राजसभा राष्ट्रिय के अरे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि अध्यक्षहरू जानु पर्थ्यो
0: केही आउँदैन अलिकति राम्रो बनाउनु पर्यो
1: विशाल भट्टाईजी हरेक पार्टीबाट अध्यक्ष जानु पर्थ्यो भनेर अहिले जनताहरूले चाहिँ यसो भनिरहेछन् क्या सामाजिक सञ्जालतिर अध्यक्षहरू जानु पर्थ्यो त्यहाँको भिडमा चाहिँ तपाईँ शुभकामना दिनु पर्थ्यो होइन
0: त्यही अनुसार गर्ने हो स्वास्थ्य स्थिति प्रतिकूल छ अध्यक्षज्यू त्यहाँ जान सक्ने सम्भावना छैन किनभने अब अहिले उहाँ भर्खरै बिरामी भएर उठ्नु भएको छ त्यहाँ जान सक्ने स्थिति छैन हाम्रो
1: होइन त्यहाँ त जान सक्नुहुन्थेन तर अस्ति बोलाएको पार्टी सभापतिले बोलाएको बैठकमा पनि त जानु भएन नि त काठमाडौँ उपत्यकामा होइन
0: अब सबैसम्म जान सक्ने स्थिति हुँदैन नि अहिले पार्टीका यत्रा यत्रा प्रदेश वाइज भेला भइरहेका छन् ती भेलामा उहाँ जान सकिरहनु भएको छैन आफ्नो पार्टीको कार्यक्रममा त जान सकेका छैन भने अब अरूको कार्यक्रममा जान सक्ने कुरै भएन मैले अघि भनिहालेँ एमाले सधैँ शुभेच्छा नै दिइन नै पार्टी हो उहाँलाई टिकिरहनुहोस् राम्रो भइराखोस् स्थायित्व होस् यो जनमतको कदर गर्नुहोस् उत्तेजना र आवेगमा नजानुहोस् उहाँहरू राजोपाका साथीहरू यो हामीले भनिराखेकै कुरा हो अब हाम्रो पार्टीको तर्फबाट जाने नेताहरूले सबै कुरा राखिहाल्नुहुन्छ
1: होइन उत्तेजनामा छ राष्ट्रिय स्वतन्त्र पार्टी देखेर उत्तेजनामा छ उत्तेजना
0: देखिरहनु भएको छ नि त कुनै तयारी बेगर चाहिँ सुकुम्बासी बस्तीका घरहरू भत्काइए आज मान्छेहरू विचल्ने छन् कति दिनमा चाहिँ हामी व्यवस्थापन गर्छौँ भनेको अहिलेसम्म पनि बस्ने खाने ठेगान छैन पालमुनि बसिरहेको छ एउटा सानो कुचुरुको परेको कोठामा जनतालाई यसरी चाहिँ शक्ति दिने कुरा चाहिँ यत्रो दुई तिहाईको सरकारले सुहाउने कुरा हो सम्पत्ति विवरण देखिहाल्नुभयो किलोका किलो सुनका कुरा छन् स्रोत केही पनि खुलिया छैन अब एकजना मन्त्रीको बारेमा त्यत्र प्रश्न उठे छानबिनको नाटक गरियो अलि दिनमा फेरि त्यो न छानबिनको रिपोर्ट सार्वजनिक हुन्छ न जनताले थाहा पाउँछन् फेरि उहाँलाई अप्रत्याशित मन्त्री नै बनाइहालिन्छ त्यस्तो छ
1: तर
0: अरू थुप्रै कुरा तपाईँले देखिरहनु भएको छ उहाँहरूका क्रियाकलापहरू त्यस कारणले गर्दाखेरि यस्तो खालको अस्थायी कुरा गरेर अस्थिर कुरा गरेर अरूलाई गाली गरेर वास्तवमा चाहिँ नै अब यो अरूलाई खालि अरूलाई खोट देखाएर र कमजोरीहरू औल्याएर स्थापित भएको शक्ति कहाँ दुनियाँमा दिगो भएको छ भन्नु न तैपनि दिगो होस् आज अधिवेशनको दिन हामीले शुभकामना दिनुपर्छ राम्रो होस् भन्ने हो क्रियाकलापहरू
1: प्रधानमन्त्रीज्यूका
0: फेसबुकमा जे स्टाटसहरू आउँदैछन् उहाँले जे जस्तो व्यवहारहरू गर्दै हुनुहुन्छ यो त प्रष्टै छ नि
1: होइन प्रधानमन्त्रीज्यू त पीएम एसएम र आईएम होइन देश बनाउने टोली अस्ति देख्नु भएन विशालजी देश बनाउनुतिर हुनुहुन्छ नि त उहाँ त यतिखेर
0: देश बनाउने उहाँको टिम पनि
1: देश त बनिया छ होइन देश त बनाउनु पर्दैन देशलाई चाहिँ अलिकति फुलबुट्टा भर्नु पर्यो देशमा विकास हुनु पर्यो पूर्वाधार निर्माणहरू हुनु पर्यो भन्ने कुरा हो देश त बनेकै छ नि किन देश बनाउनु परेको छ र होइन नेपाल त छँदै छ
0: अब सुशासन सम्पत्ति विवरण माया छ सम्पत्ति छानबिन आयोग भन्ने बनाएको छ एउटा त्यसमा बसेका सदस्यहरूकै प्रश्न उठेको छ त्यसपछि चाहिँ आफू बाहेकको छानबिन गर्ने भनिएको छ अहिलेको उहाँहरूको नपर्ने बाँकी सबैको चाहिँ छानबिन हुनुपर्ने रे अब यस्तो खालको चाहिँ गरेर कति दिन उहाँले सुशासनको नारा दिनुहुन्छ कति दिन भात्नुहुन्छ कति दिन चाहिँ सामाजिक सञ्जालबाट चाहिँ मान्छेको अल्गोरिदमलाई मिसयुज गरेर मान्छेहरूको दिमाग भुटेर कतिन्जेल काम गर्नुहुन्छ ठिक छ हेर्छौ नि हामी त्यो पनि
1: राज्यसभाको प्रथम महाधिवेशनको शुभकामना दिनुहुन्छ के भन्नुहुन्छ
0: धेरै धेरै राम्रो शुभकामना उहाँहरूको नेतृत्व सर्वसम्मत होस् नेतृत्व चाहिँ राम्रो आओस् त्यसमा हाम्रो धेरै ठुलो
1: नेतृत्व त राम्रो आउने भन्दा पनि नेतृत्व अब के अरे हाम्रो रवि लामिछानेजी आउने त हो नि उहाँ त निर्विकल्प हो नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँलाई थाहा छ नि होइन
0: एउटा विजयको रापतापका बेला यस्तै हुन्छ हाम्रोमा पनि यस्तै भएको थियो पछाडि जाने त्यो परिस्थिति हेर्दै जानु होला नि अहिलेको उहाँहरूको कार्य
1: अब सुपर हिरो नि अहिले त राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने जी सुपर हिरो सबैले मानेको व्यक्ति हैन अब देश बनाउने व्यक्ति अब राष्ट्रपालले मानिहाल्छ नि भन्ने आइराछ नि त हैन
0: ठीक छ त्यो त उहाँहरूलाई हाम्रो शुभकामना नै छ दिगो होस् उहाँहरूको क्रियाकलापहरू नेतृत्वमा पनि उहाँहरूको कुनै विवाद नहोस् शुभकामना छ हाम्रो
1: यहाँको महत्वपूर्ण समयका लागि सुझावका लागि धेरै धेरै धन्यवाद विशाल भट्टराईजी नमस्कार
0: हस् धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता विशाल भट्टराई आज हामी श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9851063802 9851063802 धादिङको सिद्धलेक गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलो कागुनो लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ सिद्धलेक गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ आगोको काम सकिएपछि राम्ररी आगो निभाउ सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं पानीका मुहान पोखरी आदिको संरक्षण गरौं आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: राम्रो सम्पर्कमा केशव अधिकारी हुनुहुन्छ। केशवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। हैदराबाद राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन यतिखेर आज चाहिँ चितवनमा शुरू हुँदैछ, होइन? तपाईँ जापानबाट आउनुभयो, यतिखेर के चितवन जाँदै हुनुहुन्छ, कहाँ हुनुहुन्छ?
4: हजुर, म अहिले अन द वेमा छु। हिजो भर्खर म जापानबाट हिजो रातिको फ्लाइटमा आएँ र अहिले उठेर जाँदैछु।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित उदय, ऐतिहासिक जनमत, होइन, छोटो अवधिमै सत्ता, यतिखेर संकटका श्रृंखला, चार वर्षीय यात्रा उतार चढ़ाममा बितिरहेको छ। तपाईँ शुरूआतमा हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्दाखेरि, रवि लामिछाने, डीपी अरियाल, केशव अधिकारी, आज आएर कस्तो लाग्दैछ?
4: आज आएर मैले भनेर वर्णन गरेर साथ दिने छैन। हामी चार वर्षको अवधिमा होइन देशकै नम्बर वान पार्टी बन्न सक्यौँ र अहिलेसम्म हाम्रो देश र जनताले गरेको विश्वासमा चाहिँ हामीले घात नगरिकन अझै हामीले राम्रो काम भनेको काम भन्ने होइन, देशमा सुशासन र गाछ बाँस कपास हाम्रो चाहिएको यो तीन थरी हो। यो तीनटा चिज चाहिँ अबको बिस्तारै अब हामीले चाहिँ काम गरेर देखाउनु पर्छ।
1: होइन, अब काम गर्ने होइन धेरै आकांक्षाहरू छन् नेपालीहरूका, होइन, नेपाल अब यो के अरे अल्प विकसितबाट विकसनोन्मुख राष्ट्रतर्फ अगाडि बढ्दैछ, धेरै भरोसा गरिरहेको छ क्या जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई। तपाईँहरू गन्तव्यमा पुग्न सक्नुहुन्छ? के अवधारणाबाट यो स्थापना भयो, स्थापनाका कालखण्डहरू कस्ता थिए, अलिकति स्मरण गर्नुहोस् न।
4: अब यो पार्टी किन र कसरी आएको भन्दाखेरि त हामीले मैले भनिरहनु पर्दैन। तपाईँको हिजोको काल तपाईँको 30-35 वर्ष अब भन्दा नराम्रो लाग्छ, पुरानो पार्टी भनौँ भन्नै पर्छ मैले। अब जस्तै एमाले, काङ्ग्रेस, माओवादीहरू होइन, उहाँहरूले चाहिँ 30 वर्ष जति चाहिँ यो देश चलाएर हेरिसकेको र जनताहरूले देखिसकेको र उहाँहरू एकदम आकर्षित एकदम हुनै भएर नै यसपालि एमाले, काङ्ग्रेस, माओवादी जो जे जाँड भने उहाँहरूले चाहिँ त्यो राष्ट्रिय स्वतन्त्र पार्टी कन्ट्रीमा चाहिँ भोट हालेर यसरी चाहिँ विश्वास दिएर चाहिँ 4 वर्षमै यत्रो महत्व यत्रो खलङ्ग मारेको छ। अब यो मारेको सट्टामा पहिलामा अब हामी चाहिँ पहिला जुन पार्लियामेन्टमा सांसद हलमा गएर यो त्यो भनेर चाहिँ एक अर्कामा आक्षेप लाउने होइन त्यस्तो ऊ मात्रै भइरहेको थियो र अहिले हामीले हेर्नुहोस् 2-3 महिनामै टोटली फरक भइसकेको छ। जस्तै तपाईँको हिजो लाइसेन्स फाटमा जानुहोस्, अहिले पासपोर्ट बनाउने ठाउँमा जानुहोस् होइन, तपाईँको हिजो चाहिँ अब हामीले विचार काम गर्न चाहिँ अब सुरु भइसकेको छ। अब पालिकाहरूमा जानुस् बाहिर काठमाडौँ बाहिर या भ्याली बाहिर होस् या भ्याली भित्रै होस्, पहिलाको र अहिलेमा गभर्मेन्ट जुनै ठाउँमा नि काम गर्ने फार्ममा सरकारी काम गर्ने फार्ममा चाहिँ केही न केही पहिलाको भन्दा फरक आइसकेको छ। त्यो भएको कारणले चाहिँ अब हामीले चाहिँ दुःख भएर काम गर्न सक्छ भन्ने चाहिँ लागेको छ।
1: होइन, अब जनताको तीव्र महत्वाकांक्षा पनि छ होइन, प्रशासन सुधार हुनुपर्छ, त्यसको ब्युरोक्रेट चाहिँ सुधार हुनुपर्छ, अब यो सिस्टममा चाहिँ चल्नुपर्छ भन्ने खालको विषय त यतिखेर आइरहेको छ। तर सिस्टमका नाममा कहीँ कतै सरकार चाहिँ गलत बाटो प्रयोग त गर्दै छैन, ऋणायक बाटोतर्फ जाँदै त छैन, बालिन सरकार भन्ने पनि त चिन्ता पनि छ नि त होइन यतिखेर?
4: होइन, त्यो हुन सक्दैन र गर्दैन। किन कसरी भन्दाखेरि जस्तै म एउटा गाउँमा धारीमा जन्मेर काठमाडौँ आएँ, केही गर्छु भनेर सिलसिलामा, अनि त्यसकै चाहिँ सिलसिलामा चाहिँ म यहाँ काठमाडौँबाट नि चाहिँ म बाहिर विदेशी नै पऱ्यो र विदेशी नै पऱ्यो भनेको त्यो एउटा केही न केही आफ्ना स्वार्थ त हुन्छ, तर त्यस्तो भन्दा नि म जस्तो मैले आफैले चाहिँ घमण्ड गरेको जस्तो हुन्छ। निस्वार्थ भावना लिएर आफू सफा छ भने सबलाई सफा देखिन्छ। त्यो भएको कारणले म जस्तो मान्छे हामी चाहिँ यहाँ चाहिँ अहिले लाखौंजना भइसक्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा, त्यो मान्छेले चाहिँ पहिलाकोमा र अहिलेमा के फरक छ भने म तपाईँलाई कसरी भन्न चाहन्छु भने पहिलाको चाहिँ जुनै पार्टीमा नि तपाईँको चाहिँ त्यहाँ आएर चाहिँ जस्तो अब अहिले म चितवन जाँदैछु, मैले त मेरो प्राइभेट खर्चमा जान्छु सपोज
1: जापानबाट आउनुभयो नि त होइन ऐतिहासिक सम्मेलनलाई सफल पार्नुपर्छ महाधिवेशनलाई भनेर जापानबाट आउनु भएको छ त्यत्रो मेहनत पनि गर्नु भएको छ तर पदको आसक्ति तपाईँमा छैन म चाहिँ नेतै बन्नुपर्छ सांसदै बन्नुपर्छ मलाई सम्भवतः लाग्छ स्थापना कालहरू निकै होइन समस्याग्रस्तहरू समस्याग्रस्त थिए होला होइन अहिले त पार्टी त निकै अगाडि बढिसकेको एउटा स्थिति छ तैपनि केशव अधिकारी जस्ता मान्छेहरू त छैनन् नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै मान्छेहरू
4: होइन छ त म यस्तो कस्तो नि हामी नदेखिएको मात्र हो तपाईँको अब अहिले नि भन्नुहोस् अहिले हामी चितवन जाँदैछौँ त्यहाँ चाहिँ केन्द्रीय सदस्यदेखि लिएर अब त्यहाँ धेरै होइन तपाईँको पोस्टहरूमा यताउति हुन्छ पहिलाकोमा चाहिँ तपाईँको चाहिँ लबिङ हुन्थ्यो भने अहिले हाम्रो पार्टीमा चाहिँ त्यस्तो लबिङ फलानु पार्टी फलानु यो त्यो भनेर चाहिँ हुँदैन त्यो भएको कारणले चाहिँ जस्तै मैले नि अब म जापानबाट त्यत्रो टाइम काम दिएको छु इन्भेस्ट त भइहाल्छ सपोज मेरो प्लेन खर्च हुन्छ जस्तै यहाँ ट्रान्सपोर्टेसनहरूदेखि लिएर विभिन्न खर्च हुन्छ अनि यो खर्चको सट्टा यो चाहिँ हामीले चाहिँ पहिलाको राजनीति र अहिलेको राजनीतिमा गर्ने मान्छेमा के फरक छ भन्दाखेरि जस्तो मैले आफैलाई उदाहरण दिन चाहन्छु कि मैले तपाईँको जस्तै पहिला फर्स्टमा आउँदा नि अस्तिको तिन महिना पहिला आउँदा नि तिन चार महिना पहिला आउँदा नि म एक महिना जापान बसेँ के नेपाल बसेँ सरी नेपाल बसेर धनगढी सुदूरपश्चिम हुँदै चितवन हेटवडा हुँदै धारिङ हुँदै म काठमाडौँ आएको थिएँ होइन त्यहाँ त मैले एक एक महिना त मेरो टाइम ऊ गरेको थिएँ त्यो गर्दाखेरि त्यसको सिलसिलामा मेरो ट्रान्सपोर्टेसन खाना खर्च यताउति खर्च हुन्छ तर त्यो खर्च भएको चाहिँ कस्तो भने मैले भित्री दिन खुसी गरेर मैले अलिकति केही इन्कम थियो र मैले गरेँ त मैले भोलि के पाउँछु भनेर गरेको होइन देश र जनतालाई आफू जन्मेको ठाउँमा मातृभूमि भन्छ होइन मदरल्यान्ड मदर ल्याङ्ग्वेज मदर भनेर त होइन यो जस्तो इम्पोर्टेन्स यो जस्तो माया कहाँ हुन्छ र होइन खोजेर पाउने र त्यो भएको कारणले चाहिँ मैले चाहिँ त्यसरी इन्भेस्ट गरेपछि अब यो यो
1: आज अब यो तपाईँहरू चार वर्षीय यात्रामा होइन जुन किसिमको असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई चाहिँ संस्थागत गर्ने एउटा चुनौतीतर्फ हुनुहुन्छ होइन हिजो केशव अधिकारीजी रवि लामिछानेजी डीपी अरियालजी लगायतकाहरू यो पार्टीलाई स्थापना गर्दाखेरि चाहिँ कस्तो अवस्था थियो त्यतिखेर चाहिँ कुन कन्सेप्ट कुन अवधारणाबाट होइन अनसिन धेरै मान्छेहरू हुन्छन् तपाईँले पार्टीलाई धेरै ठूलो योगदान दिनुभएको छ होइन बाहिर तपाईँ देखिन चाहनुहुन्न तर त्यो बेलाको अवस्था कस्तो थियो र यति चाँडै चाहिँ तपाईँहरूले यति धेरै असाधारण जनमत पाउनुका पछाडिका कारणहरू चाहिँ के जस्तो लाग्छ
4: त्यो जस्तो अहिले हजुरले हामी तिनजनाको हजुरले नाम लिनुभयो तर कस्तो भने हामी तिनैजना चाहिँ हामी तिन धारबाट चाहिँ हामी म जापानमा बसेर काम गर्ने र बिजनेस होइन एउटा व्यवसाय गरेर बस्नु थियो अब हाम्रो जीवी सर उहाँ अर्कै व्यवसाय गर्नुहुन्थ्यो रवि सर नि तपाईँको चाहिँ न्युजमा हुनुहुन्थ्यो अनि हामीले चाहिँ कस्तो के किन यो पार्टी किन हामी यो पार्टी खोल्न पर्छ किन राजनीति गर्नुपर्छ भन्दाखेरि चाहिँ अब पहिलाको चाहिँ धेरै तपाईँको उथल पुथल होइन तपाईँको चाहिँ हेर्नु न तपाईँको चाहिँ जुनै ठाउँमा नि एउटा सानो नर्मल कुरो गर्यो भने पावर र पहुँच नभइकन काहीँ केही कामै गर्न नपाउने इभन हस्पिटलमा एउटा बिरामी लिएर जानु पर्छ नि फलानुलाई फोन गर्दैन अनि फलानु मेरो मान्छे छ फलानु भन्नुपर्ने त्यस्तो अवस्था भएको भएर यो चाहिँ अब अति नै भयो अब अरूको त कुरै नगरौँ होइन अरू सेक्टरहरूको त्यस्तो भएको भएर चाहिँ अब यसलाई हामीले तिर्नुपर्छ सर्वसाधारणले नि सर्वसाधारण र धनात्मक र पावर भन्दा नि भनौँ न हामी सबै एक एक एक समानको हुनुपर्छ जस्तै तपाईँको म नामै लिएर भन्छु तपाईँको प्रचण्ड केपी ओली काङ्ग्रेसको शेरबहाद देउवा उहाँहरू आमाको कोखबाट जन्मेको होइन भन्ने चाहिँ उहाँहरूलाई त्यस्तो फिल भएको आकाशबाट झरेको भन्ने किनभने हिजो गाउँमा जन्मेको मान्छेले त एउटा हुन्छ नि मान्छेमा होइन त्यो चाहिँ म यस्तो उस्तो भन्ने तपाईँको
1: सर्वहारा
4: अन्त त्यो उनी अर्कै बनाइदियो तपाईँको विधिको शासन हेर्नु कस्तो राम्रो थियो मोहन अधिकारीको उहाँहरूको नाम लिएर नाम बितेर यिनीहरू पार्टी नै ध्वस्त बनाइदिएको अनि त्यो भएको कारणले चाहिँ अब अहिले नि एमाले काङ्ग्रेस माओवादीमा कस्तो राम्रा राम्रा नेताहरू छन् हेर्नु त त्यो भएको कारणले चाहिँ अब अस्ति तपाईँ हामीले त कति कन्ट्रोल गरेर कस्तो हजुर कस्तो गरेर चाहिँ हामी अगाडि बढ्दा बढ्दै नि तपाईँको यो पछिल्लो समयमा कति नै भएर जेन्जी आयो जेन्जीको भाइ बहिनीहरू कस्तोले कतिजनाले ज्ञान गुमाउनु भयो अझ उहाँहरू अझ नि उहाँहरूलाई नै अमृत छडेर हाम्रो मिस्टेकै छैन भनेर त्यो हाम्रो राष्ट्रिय राष्ट्रपतिले लगटेको होइन त्यो लगटेको जनताले हो उहाँहरूको घर चलाइरहेको छ होइन तपाईँ पार्टी ऊ नै ऊ गरिदिइसक्यो अझ पनि उहाँहरूले चेतेको छैन. अनि त्यस्तो अवस्थाको भएर चाहिँ यो हाम्रो चाहिँ अहिले त राष्ट्रसभा घन्डीलाई चाहिँ डेन्डी नै भन्दा नि राम्रो डेन्डी त नभनौँ होइन. त्यसरी यङ जेनेरेसनले बनाएको पार्टी भएको कारणले चाहिँ यसमा चाहिँ घुसपेटदेखि लिएर यो अर्को दायाँ बायाँ हुँदैन. अहिलेको जनताले बुझिसकेको छ. अहिलेको यङ जेनेरेसनमा हेर्नु त सबैको हात हातमा इभन गाउँतिर गाउँ पहाड तराई हिमालमा गाउँ होइन सबैको हातमा मोबाइल छ. कहाँ के हो अनि छर्लङ्ग हुन्छ. त्यो भएको कारणले चाहिँ अब देश र जनताले अब जनता अब त्यति पहिलाको जस्तो लाटो हुनुहुन्न. अब अहिले हेर्नु त कतिजना कस्तो कस्तो गाडी चढेर कस्तो कस्तो ठाउँमा बस्थे अनि तिनीहरू मोबाइल अफ गरेर कोही त विदेशमा हुनुहुन्छ कोही त यही देशमा नि फलानु भन्दाखेरि अहिले फलानु पार्टीको या छोरा या छोरी या भान्जा भान्जी रगतको नाताहरू को कुन ठाउँमा त्यो दुलामा छिरेर बसिरहेको छ र अझ उनीहरू अम्रो ठोर्याएर बसिरहनु भएको छ. त्यो भएको कारण हामी त्यतापट्टि नजाउँ. अब हामीले सुत्रिनु पर्छ र एक अर्कामा चाहिँ हामी मिलेर जानुपर्छ भनेर चाहिँ उ गरेको छ. जस्तै अहिले हाम्रो महाविदेशन यो पहिलोपल्ट हो. अब हाम्रो विचारमा अहिले जस्तै अब हाम्रो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उहाँ पनि आउनुहुन्छ.
1: होइन केपी शर्मा ओली गगन थापा होइन हर्क साम्पाङदेखि लिएर प्रचण्डहरूलाई चाहिँ निमन्त्रणा गएको छ. उहाँ आउनुहुन्छ महाधिवेशनमा सम्बोधन गर्नुहुन्छ.
4: निमन्त्रणा गएको छ र उहाँहरू आउनुहुन्छ किनभने एउटा पार्टीको जिम्मेवारी र पार्टीको भएको भएको उहाँहरूको जिम्मा नै हो र त्यहाँ जिम्मा होस् या नहोस् त्यो अर्कै उसमा जाला तर भयो नि.
1: तर उहाँहरू आउनु हुँदैन.
4: एउटा लिडरसिप र
1: होइन अर्को अर्को व्यक्तिहरूलाई चाहिँ त्यहाँ खटाइसकिएको छ भन्ने विषय आएको छ. उहाँहरू चाहिँ महाधिवेशनमा नआउने विषय पनि त आइरहेछ नि त केशवजी. होइन होइन
4: नहोला उहाँहरूले आउनु नै हुन्छ. हाम्रो जातमा विश्वास छ होइन. तपाईँ राजनीतिमा एक अर्कामा कोही बेलामा तितो मिठो हुन्छ. त्यो पहिलेदेखि भइआएको कारण भइआएको छ होइन. तपाईँ त्यो भएको कारणले चाहिँ जस्तै हिजो हाम्रो काङ्ग्रेस एमाले माओवादीमा प्रचण्ड केपी ओली लगायत होइन तब शेरबहादुर उहाँहरू पनि कोही बेला एक अर्कामा चाहिँ ऊ गर्दाखेरि पार्टी हो डिस्कस यताउति हुने त्यो नर्मल थियो. तपाईँको चाहिँ महाधिवेशनमा चाहिँ एमालेको होस् काङ्ग्रेसको होस् माओवादीमा होस् उहाँहरू त बोलाएपछि
1: हिजो निकै मित्रता थियो होइन. राष्ट्रिय स्वतन्त्र पार्टी प्रति चाहिँ नेकपा एमालेको पनि मित्रता थियो. नेपाली कंग्रेसको पनि मित्रता थियो. तर तपाईँहरूको ऐतिहासिक जनमतसँगै उहाँहरूसँगको मित्रता बिस्तारै टुट्या छ नि त. लहर चाहिँ थुनिदिने होइन जेलभित्रै हालिदिने प्रमाणहरू नजुटाएर चाहिँ भित्रै होइन लगिदिने यसले त उहाँहरूको मनमा त अलिकति समस्या भएको छ नि त होइन. यतिखेर
4: होइन त्यसरी हामी त्यो त त्यो बाटो नजाम. हिजो त्यही भन्नुहुन्छ भनेर त्यसरी हाम्रो राष्ट्रपतिको पनि रवि लामे छाने उहाँ पनि तपाईँको चाहिँ दुई चार महिना होइन कहाँ कहाँ परिरहनु भएको थियो. अब उहाँले नि केही सोचेर चाहिँ प्रतिशोध लियो भने त भोलि त हामी त पहिलाको जस्तै भइहाल्यो नि. उहाँ हाम्रो पार्टी सभापति रविजीले त्यस्तो चाहिँ गर्नुहुन्न र गरे पनि छैन र गर्नु नि हुन्न. अब अस्ति पनि यसरी हामीले बोलाएकै हो र अब अहिले नि हामीले चाहिँ त्यस्तो चाहिँ इस राखेर काम गर्यो भने त भोलि देश र जनताको लागि हामीले यो यो पार्टी खोलेको होइन र भोलि तपाईँको पर्सनली त्यसो गर्यो भने त त्यो त पक्कै पनि राम्रो हुँदैन र यसले राम्रो लक्ष्य नै देखाउँदैन. त्यो भएको कारणले चाहिँ हामीसँग कति धैर्यता छ भन्ने त जनताले छर्लङ्गै देखिरहेको ऊ छ नि होइन र
1: अब सरकार बन्यो होइन. सरकारमा चाहिँ अहिले बालेन्द्र शाहजी प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ. उहाँले सत्ता चलाइरहनु भएको छ. पीएम एचएम आईएम स्टाटस त अब यहाँले नि हेर्नुभयो होला होइन. देश बनाउने टोली भनेर आइरहेको पनि छ होइन. त्यसको निकै आलोचना पनि भयो. तर अहिले चाहिँ सरकारले जुन ढंगले अगाडि बढ्न खोजिरहेछ जुन तरिकाले चाहिँ देश निर्माणको पक्षमा चाहिँ अगाडि जान खोजिरहेछ कतै सरकार गलत बाटोमा छ कि छैन होइन. किनभने पार्टीले सरकार चलाउने हो. पार्टीले चाहिँ गरेको गाइडेन्स अनुसार चाहिँ सरकार अगाडि बढ्नुपर्ने हो. मनमौजी चलिरहेको त छैन कतै. तपाईँले त्यस्तो लागेको छैन केशवजी?
4: होइन तपाईँहरूले यसरी सोध्नुपर्छ. हामीले चाहिँ सरकारले गलत काम गर्दैन भन्न मिल्दैन. कोही बेला गर्दा भन्दाखेरि मिस्टेक हुन्छ म्यान मेड मिस्टेक होइन. तपाईँको चाहिँ हामीले चाहिँ कसरी सोध्नुपर्छ भने जस्तै सपोज दसवटा काम गर्दाखेरि एउटा या दुईवटा मिस्टेक भए तापनि आठवटा चाहिँ त्यसले राम्रो काम गरेको छ नि होइन. तपाईँ आठवटाले जिती हो नि. भएको कारणले दसवटामा एउटा दुईवटा काम गर्ने मिस्टेक भने जुनै पार्टी आयो भने हुन हुन्छ. 100% मिस्टेक गर्दिनँ भनेर जानेर गरियो होइन. मिस्टेक जाँदा जाँदा कसैले गर्दैन. त्यो भएको कारणले चाहिँ हामीले चाहिँ प्रतिपक्ष होस् विपक्ष होस् या प्रतिपक्ष होस् त्योमा चाहिँ हामीले त्यसमा चाहिँ अर्को सोचाइ नराखेको भन हो नि त्यस्तो त मिस्टेक हुन्छ अहिले नि तपाईँको सदनमा त होइन जब तपाईँ राख्छ नि यो भने यस्तो भनेर त्यो भएको कारणले चाहिँ हामीले चाहिँ त्यो
1: मन्त्रीहरूको चाला ढाला यहाँले हेर्नु भएको छ होइन जम्मै सुनपति मन्त्रीहरू क्या सुनै सुन्छ अकुत सम्पत्तिहरू छन् होइन यो के भन्छ जग्गाहरू त्यस्तै तरिकाले चाहिँ जोडिएको छ अहिले त जनताले के भन्छन् भने नि यो त हाम्रो सरकार होइन यो त मध्यम वर्गीय सरकार हो हुने खानेको सरकार हो ठुला बडाको सरकार हो भन्ने पनि त आलोचना छ नि त होइन
4: त्यो त यस्तो हो नि हामीले छर्लङ्ग देखायो पहिलाकोले चाहिँ देखाउन मिल्दैन र त्यसमा त्यति नै फरक हो पहिलाकोमा हामी चाहिँ पहिलाको चाहिँ राजनीति गरेर कमाएको पैसा र अहिले हामीले चाहिँ जस्तै इभन भनौँ मैले चाहिँ पहिलेदेखि चाहिँ हामीले दुःख गरेर कमाएकोमा र त्यो पोलिटिक्स गरेर कमाएकोमा चाहिँ फरक हुन्छ त्यति हो त्यो भएको कारणले चाहिँ तपाईँ आफै विचार गर्नु न अहिले तपाईँले अहिले मलाई क्वेसन सोध्नु भइसक्यो तपाईँहरू धनीको पार्टी भने हो हामी धनीको पार्टी कसरी भन्न मिल्छ भने हामी पसिना चुहाएर हामी एउटा चाहिँ इभन काठमाडौँ होस् या तराई पहाड जहाँ भयो नि हामी चाहिँ एकअर्का हामी चाहिँ मेहनत गरेर त्यो ठाउँमा आएको हाम्रो पार्टीमा अहिले तपाईँ हेर्नु त बिसदेखि अलमोस्ट सबैजना चाहिँ अन्डर 50 नै हुनुहुन्छ होइन तपाईँहरू उहाँहरू कोही चाहिँ डक्टर हुनुहुन्छ कोही पाइलट हुनुहुन्छ कोही चाहिँ इन्जिनियर हुनुहुन्छ कोही होइन व्यवसाय गरेर आएको उहाँहरू हुनुहुन्छ त्यो सब त्यो भएको कारणले चाहिँ पहिलाको पार्टीमा हेर्नु त उहाँहरू विधि के अरे अन्डर 10 चाहिँ उसबाट चाहिँ राजनीति गरेर 10 क्लासबाटै राजनीति गरेर आएको मान्छे उहाँहरू कामहरू कहीँ देखाउनु भएको छ उहाँहरू कुनै व्यापार व्यवसाय कहीँ केही त्यस्तो नभएको मान्छेहरू नै तपाईँको यहाँ काठमाडौँमा या कुनै ठाउँमा विदेशहरूमा धरी बिल्डिङहरू ठड्याएर बसिरहेको त्यस्तो अवस्था थियो र त्यो चिर्नको लागि हामी आएको
1: तपाईँ खुसी हुनुहुन्छ होइन आज पार्टीको अवस्था देखेर पार्टीको यो प्रगति देखेर होइन संस्थापकको हिसाबले चाहिँ आज मनमा के खेल्दैछ जाँदा जाँदै
4: होइन त्यो त वर्णन गरेर सीमा नै छैन अब हिजोको र आजकोमा हेर्नुहोस् आज कुनै ठाउँमा जानुहोस् अब कुनै बिना पावर बिना होइन अब हाम्रो मन्त्रीहरू नै अहिले हेर्नु त कति तपाईँको स्मार्ट हुनुहुन्छ उहाँहरू आफै जाने फलानु यो त्यो भनेर
1: मन्त्रीले त काम गरेन भने खुट्टै पनि भाँच्दिने भन्नुभएको छ नि त होइन
4: त्यो कोही बेला होइन त्यो आक्रोशमा आउँदाखेरि त्यो बोलीमा अलिकति त्यस्तो अब फेरि त्यहाँमाथि नै अझ यङ हुनुभयो होइन अहिलेको अब त्यस्तो त कोही बेला त्यो हुन्छ त्यस्तो भन्न चाहिँ अब त्यो पोस्टमा बसेर भन्न चाहिँ नहुने हो होइन कोही बेला सिक्लिन्छ त्यस्तो गोडहरू
1: हस् यहाँको प्रथम ऐतिहासिक महाधिवेशन सफल होस् होइन उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका एकजना नेता केशव अधिकारी किनभने उहाँले पार्टी स्थापना कालमा केशव अधिकारी डीपी अरियाल र रवि लामिछाने बीच जापानबाट केशव अधिकारी र डीपी अरियाल र त्यसपछि नेपालको पत्रकारितामा लाग्नुभएका रवि लामिछानेजी जुन ढंगले उहाँहरूको मिलन भयो उहाँहरू चाहिँ एक ठाउँमा उभिनुभयो र त्यस पछाडि एउटा पार्टीको घोषणा गर्ने जुन किसिमको निर्णय भयो उहाँहरूले ऐतिहासिक रूपमा चाहिँ एउटा पार्टी निर्माण गर्नुभएको छ र चार वर्षको यो राष्ट्रपतिको उदयमा उहाँहरूले जुन किसिमको भूमिका निर्वाह गर्दै हुनुहुन्छ र पार्टीलाई जुन ढंगले अगाडि बढ़ाउनु भएको छ यसका बारेमा चाहिँ हामी आज बहस र चर्चा गर्दै थियौं नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन सेवा
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
6: बाल रोग सम्बन्धी सेवा
5: स्त्री रोग सम्बन्धी सेवा
6: मुटुको इको र भिडियो एक्सरे सेवा
5: ल्याब टेस्ट
6: भिटामिन डी
5: भिटामिन बी 12
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टीमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 01052563।
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। सिद्धलेख गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा, धादिङ।
7: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
9: यतिखेर हाम्रो बेसमा राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। भेषराजजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। भेषराज सर, राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन आज चितवनमा शुरू हुँदैछ होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले त आफ्नो उदयको 4 वर्षमा त व्यापक असाधारण जनमत बटुल्यो नि त यो देशमा होइन पार्टीले।
10: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले विशेष चाहिँ प्रथम महाधिवेशन हुन गइरहेछ चितवनमा। यो एउटा सबै नेपालीको चासोको विषय छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई डेमोक्रेट पार्टीको रूपमा स्थापित गरिरहेको छ। उसले आफ्ना चाहिँ विधि र प्रक्रियाहरू, कार्यदिशाहरू कसरी तय गर्छ भन्ने कुरा आम नागरिकहरूले पनि हेरेका छन्। मलाई लाग्छ यो एउटा लोकतन्त्रवादीहरूले एउटा चासोको रूपमा हेरिरहेको विषय हो।
9: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको जनमत पायो, जुन किसिमको जनताहरूको आशा छ, त्यो सही बाटोमा छ, सही ट्र्याकमा छ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले?
10: होइन, हो। राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी करिब करिब 2/3 नजिक एउटा जनमत पाएको छ, त्यो जनमत
9: निर्विकल्प फेरि सभापतिमा आउँदै हुनुहुन्छ होइन। रवि लामिछानेजीको पार्टीमा क्रेज अनि नागरिकहरूमा क्रेज, जनतामा क्रेज र उहाँको परिपक्वतालाई चाहिँ कसरी हेर्नु भएको छ?
10: होइन, रविजी हिजो अलिकति जल्दी राजीमा हुनुहुन्थ्यो। रविजी जसरी 21 सिट भएको चाहिँ के अरे रविजी सत्तामा जान हतार हतार गर्नुभएको थियो, अहिले 2/3 चाहिँ सभापति बन्दै गर्दाखेरि रविजीले एउटा पालेजीलाई निशर्त एउटा सत्ता सञ्चालनको लागि जुन अगाडि सार्नु भएको छ, मलाई लाग्छ यसले स्थिरताको लागि नेपालको समग्र राजनीतिक पद्धतिमा एउटा स्थिरताको जग बसाल्नेछ भनेर चाहिँ नागरिकहरूले हेरिरहेका छन्।
9: तर अब रवि लामिछानेमाथि जुन किसिमको भरोसा छ नि राष्ट्रिय स्वतन्त्र पार्टीमा होइन, उहाँले चाहिँ जनताले डेलिभरी दिने कुरामा, पार्टीलाई मजबूत बनाउने कुरामा, जनताको पार्टी बन्ने कुरामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी त्यो दिशामा त्यो ढंगले अगाडि बढ़िरहेको छ अहिले स्थापनाको 4 वर्ष?
10: होइन होइन, उहाँहरूको बोली र केही केही कुराहरू मिलिरहेको छैन कि। उहाँहरूले एउटा जुन कुरा बोल्नुहुन्छ, उहाँका कार्यकर्ताहरूले त्यो कुरा चाहिँ अभ्यास गरेको देखिँदैन। उहाँहरूका कार्यकर्ताहरूमा अझै पनि परिष्कृत राजनीतिक संस्कारको निर्माण भएको देखिँदैन। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे नीति कार्यक्रम लोकतान्त्रिक मूल्य मान्यता अनुरूप छ भनेर हो भनेर भन्नुभएको छ, तर पनि केन्द्रीय नेतृत्वकै कहिलेकाहीँ विवाद भनाइहरू कन्ट्रोभर्सीमा चाहिँ विवादमा आइरहेका छन्। अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने कुराहरूमा उहाँहरू काहीँ न काहीँ रफु गर्दै हुनुहुन्छ, मिलाउँदै हुनुहुन्छ। हेरौँ, अब त्यो एउटा युथहरूको जमात भएको कारणले अहिले हामीले त एउटा शङ्काको लाभ के दिइरहेछौँ भन्दाखेरि त्यो युथहरूको जमात भएको कारणले एउटा युवा जोस छ, तर युवा जोसले मात्र पनि देश विकास हुँदैन, होस पुर्याउनु पर्छ। किनभने राज्यका विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गर्न थाल्यौँ भने हामी निरङ्कुश त यहीँबाट जन्मिने हो। संसारका धेरै देशहरूको चाहिँ उदाहरण हामी दिन सक्छौँ, ती देशका चाहिँ के अरे लिडरहरू लोकतन्त्रको नाममा चुनावका नाममा सर्व एउटा लोकप्रियताको शिखरमा चढेका थिए र निरङ्कुशतालाई चाहिँ के अरे स्वीकार गर्दै निरङ्कट्टर निरङ्कुश शासक भएर जन्मिएका थिए। हामी बालक र चार रवि लामी छानेमा त्यो निरङ्कुशता नआओस् भन्ने भन्न चाहेका छौँ, त्यो देख्न चाहेका छौँ। किनभने नेपाली नागरिकताले नागरिकहरूले लामो समयदेखिको एउटा अस्थिरताको अन्त्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा केही आशा के भरोसा जाहेर गरेका छन्, त्यो पनि दुईटैको मतका साथ जाहेर गरेका छन्। मलाई लाग्छ ती नेतृत्वहरूमा एउटा परिपक्वता आउनुपर्छ। अरूलाई गाली गरेर अरूको सत्तो सराप गरेर 35 वर्षमा केही पनि भएन भनेर होइन, 35 वर्षमा धेरै कुरा भयो, तर हामीले जुन नागरिकले अपेक्षा गरेका थिए ती कुराहरू भएन। रोजगारी दिन सकेनौ, किसानहरूको आत्मसम्मानलाई जागृत गर्न सकेनौ, हामी विदेशमा गएका नागरिकहरूको स्वाभिमान कायम गर्दै राष्ट्रिय निर्माण देशमा भित्र्याउन सकेका छैनौँ। यी कुराको हिजोमा कमजोरी भएको थियो, लुकाउनु पर्ने केही पनि छैन, तर हिजो पनि यस्तो भएको थियो। प्रश्न गर्नेहरूलाई चाहिँ के अरे धम्काउने, तिनीहरूका फाइलहरू खोल्ने जुन दिशामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वहरू सरकारका चाहिँ सदस्यहरू अगाडि बढिरहनु भएको छ, यसले चाहिँ राम्रो संकेत गरेको छैन, यसले राम्रो संकेत गरेको छैन। तर यद्यपि नागरिकहरूमा अझै पनि ठूलो भरोसा छ, राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सही दिशा लिनेछ, स्थिर सरकार दिनेछ, रोजगार सिर्जना गर्ने दिशामा राज्यका नीतिहरू निर्माण गर्ने दिशामा अगाडि बढ्नेछ भन्ने नागरिकहरूले अपेक्षा गरेका छन्। तर आजसम्म करिब करिब मलाई लाग्छ 100 दिनको चाहिँ के अरे अब नजिक नजिक राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हुँदै गर्दाखेरि उनले धेरै कुराहरू सुधार्नु पर्नेछ।
9: होइन अब डाक्टर साहब, अब जनताको निकै ठूलो आशा पनि छ, होइन भरोसा पनि छ, अब पार्टी फेल हुने कुरा, पार्टी कमजोर बन्ने कुरा भन्दा पनि अब चाहिँ देश निर्माणमा चाहिँ कुनै पनि कम्प्रोमाइज हुनु हुँदैन भन्ने ढंगले अगाडि हेर्ने हो भने चाहिँ जुन किसिमको दुईटै नजिकको मत पाएको छ, यो मतको सही सदुपयोग हुने कुरामा के आशंका हो त्यसो भए बालिन शाहको गतिविधिका कारणले, प्रधानमन्त्रीको गतिविधिका कारणले?
10: हो, लोकतन्त्र भनेको पद्धति हो, लोकतन्त्र भनेको सवालहरू हो, लोकतन्त्र भनेको बहुमत मात्र होइन, लोकतन्त्र भनेको विपक्षीहरूको आवाजलाई सम्बोधन पनि हो, लोकतन्त्र भनेको राजनीतिक संस्कार हो। हो, यस्ता राजनीतिक संस्कार र विपक्षीहरूको आवाजलाई पनि सुन्ने जहाँ चाहिँ के अरे सुन्ने क्षमता राखिन्छ, त्यसपछि उन्नत राजनीतिक संस्कारको विकास हुन्छ। मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीमा आजसम्मको मूल्याङ्कन गर्दाखेरि, दुई तिहाईको सरकारको मूल्याङ्कन गर्दाखेरि, हो कामहरू केही चाहिँ के अरे कामहरू सकारात्मक रूपमा अगाडि बढेका छन्, भ्रष्टाचारका चाहिँ के फाइलहरू खोल्दैछन्, यसमा चाहिँ नराम्रो मान्नुपर्ने केही पनि छैन, जनताले यही आशा गरेका थिए। तर त्यो विधि र प्रक्रिया अनुसार हुनुपर्छ, विपक्षीलाई सवाल गर्दैमा तिमीहरूलाई ठेगान लाउँछु, तिमीहरूको फाइल खोल्छु भन्ने कुरा होइन, राष्ट्रिय स्वाधीनताका मुद्दाहरूमा सहमति निर्माण गर्न सक्नुपर्छ, संविधान संशोधनको सवालहरू छ। अब विपक्षीहरूलाई पेलेर संविधान संशोधन हुन सक्छ? संविधान संशोधन भनेको दुई तिहाईको चाहिँ के अरे बहुमतले गर्ने कुरा हो होइन नि, त्यो त सर्वस्वीकार्य हुनुपर्छ। धेरैको बलिदानले चाहिँ के अरे यो संविधान निर्माण भएको छ, धेरैको आशा र भरोसा छ यो संविधानमा। हो, हामीलाई के छ भन्दाखेरि संविधानको सफल कार्यान्वयन, सफल चाहिँ अवतरण गर्नुपर्ने चाहिँ जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको छ। मलाई लाग्छ रविजी हिजोभन्दा परिपक्व भएर आउनुभएको छ, सम्मान गर्न हामी चाहन्छौँ, एउटा युवा नेतृत्व अगाडि आइरहनु भएको छ, तर प्रशिक्षण दिनु पर्यो, राजनीतिक संस्कार स्थापित गर्नु पर्यो, पार्टीका नीति र कार्यक्रमहरू पनि जुन चाहिँ लोकतान्त्रिक मूल्य मान्यता भनिएको छ व्यवहार पनि त्यही अनुरूप अगाडि बढ्नु पर्यो। होइन भने मलाई लाग्छ सस्तो लोक रिजाइनले गन्तव्यमा पुग्न सकिँदैन, देश दुर्घटनामा पर्न सक्छ भन्ने कुरा हामीले सचेत गराउन खोजेको हो। आशंका त जहिले पनि आशंकासहित आलोचना गर्न पाउनुपर्छ, विपक्षीहरूको धर्म हो, विपक्षीहरूले आलोचना गरेन उहाँहरूले चाहिँ के अरे त्यो आलोचनाबाट सिक्ने अवसर पाउनुहुन्छ, त्यस कारण उहाँहरूले त्यो आलोचनालाई सम्मान गर्नुपर्नेमा आलोचना गर्नेहरूमाथि तिमीहरूलाई ठ्यान लगाउँछु भन्ने जुन अभिव्यक्तिहरू आएका छन् यो गम्भीर चाहिँ के अरे अपराध हो, यो राजनीतिक संस्कार मूल्य मान्यता संसदीय प्रणाली विपरीत कुरा हो। यसले त्यो महाधिवेशनमा यस्ता एजेन्डाहरू पनि चाहिँ के राष्ट्रिय स्वतन्त्र पार्टीले लिनेछ र सम्बोधन गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।
9: हस् सर साहब, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
10: धन्यवाद।
9: हुनुहुन्थ्यो राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे। आजले श्रोता नेपाली बहसको समय सकिएको छ, खिम बम बिदा चाहन्छु, नमस्कार।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गाह जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
7: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ, दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 98604453।
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन धादिङ।

0: एमसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टील यूबीबीसी एण्ड अल्मिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 मा सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9855063802 9855063802।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851878882, गोल्छी बजारको लागि 0104016116 र 920 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062816 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धारिल एमाले चोकबाट छ घर तल
0: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861705544। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888।

0: No! No! No!
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
2: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
5: सम्पर्क मोबाइल 97140131429
6: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ सही विवरण दिउँ कृषक सूचीकरणमा सहभागी बनाऊ राज्यको सेवा र सुविधा सुनिश्चित गरौं सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
8: होइन के भयो किन एक्लै गनगन गरिरहे कि
7: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
8: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
7: मंगल सुनजाति पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861026611 र 010520542
6: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मह त्यागौं रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म चाँडै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एबाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: झोला बोकेर लुखुर लुखुर कतो जान लाग्छ हो अर्जुन भाई
13: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो
12: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो
13: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
12: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
13: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
12: ल टिप प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270 ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: फिल्मको पर्पलको नाम मार्बल
1: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
0: सुरक्षा घरको
2: साथ जीवन भरको
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
4: समाचार अब विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा शुरू हुँदैछ। राष्ट्रपा चितवनका अध्यक्ष मिनी माधव खनालका अनुसार महाधिवेशनको उद्घाटन दिउँसो 2 बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। महाधिवेशनका लागि प्रधानमन्त्री एवं वरिष्ठ नेता शाह आज भरतपुर पुग्नु भएको छ। उहाँ काठमाण्डुबाट उडान मार्फत भरतपुर पुग्नु भएको हो। उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ। गैराती पानी परेर महाधिवेशन स्थल हिलो भएपछि गिटी बालुवा लिएको छ। महाधिवेशनमा भाग लिन देश विदेशका प्रतिनिधि भरतपुर आएका छन्। महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण गरिएको राष्ट्रपाले जनाएको छ। 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्। नेतृत्व चयनका क्रममा सभापति सर्वसम्मत चयन गर्ने तयारी छ भने अन्य पदमा आकांक्षीको लड्को देखिएको छ। पहिलो चरणमा 1 जना सभापति र 79 जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिनेछ। भोलि दिउँसो 2 बजेदेखि मनोनयन प्रक्रिया शुरू गरी भोलि नै साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्टै पदाधिकारीहरूको चयन गर्ने तरिका छ। विद्युतीय प्रणाली मार्फत मतदान गराउने गरी तयारी भएको छ। महाधिवेशनले राष्ट्रपाको वैचारिक स्पष्टता पनि कायम गर्ने अपेक्षा गरिएको छ।
5: यसैबीच राष्ट्रपा महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा पनि जानुहुने भएको छ। पुराना दलका शीर्ष नेता नजाने चर्चाका बीच थापा उद्घाटन कार्यक्रमका लागि चितवन जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ। यसअघि उपसभापति पुष्पा भूषाललाई पठाउने भनिएको थियो। थापाले आज बिहान सामाजिक सञ्जाल मार्फत शुभकामना दिनुभएको छ। पार्टी स्थापनाको छोटो समयमै राष्ट्रपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै सभापति थापाले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्राको प्रशंसा गर्नुभएको छ। साथै महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ। थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन सहभागी हुने हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल भने जानुहुने छैन। एमालेबाट नेता प्रदीप नेवाली र नेपाली कम्युनिष्ट पार्टीबाट नेता वर्षमान पुन सहभागी हुने बताइएको छ।
4: बाजुरामा आज बिहान बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बुढीगंगा नगरपालिका वडा नम्बर 8 रिठा बजार स्थित साफे बगर मारदाडी सड़क खण्डमा ब्रेक फेल भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बिहान 7:10 बजे महेन्द्रनगरबाट बाजुराको मारदाडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001355 नम्बरको बस 81 ब्रेक फेल भई सड़कको बायाँ नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो। अस्थायी प्रहरी पोस्ट रिठा बजार प्रहरी चौकी बारजुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले 24 जना घाइतेलाई उद्धार गरी 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल मारतडी र 1 जना घाइतेलाई प्रादेशिक अस्पताल बयलबाट आसाम पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा चालक सहित 33 जना सवार रहेकामा 9 जना यात्रु सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीको भनाइ छ।
5: पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा डुबेर 5 जनाको मृत्यु भएको छ। सुर्खेतमा मात्रै हिजो डुबेर 3 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 की 14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो साँझ टुनी खोलामा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यस्तै दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको हिजो नै दहता तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उता पोखरीमा डुबेर 12मा 2 बालिकाको मृत्यु भएको छ। 12 को कलैया उपमहानगरपालिका 6 पर्सा टोलस्थित एक पोखरीमा हिजो नहुने क्रममा डुबेर कलैया उपमहानगरपालिका 6 पर्सा टोलकी 6 वर्षीय सृजना कुमारी मण्डल र सोही ठाउँकी 5 वर्षीय अञ्जली कुमारी मण्डलको मृत्यु भएको हो। स्थानीय दिपेन्द्र शाहको हाँस पाल्ने पोखरीमा नहुन गएका 2 बालिका डुबेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले 2 बालिकाको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मीन बहादुर खलेले जानकारी दिनुभएको छ। आवश्यक सावधानी नअपनाउँदा पछिल्ला समय डुबेर मृत्यु हुने घटना बढ़िरहेको छ।
4: मनसुनी वायुको प्रभावले आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले पछिल्लो 12 घण्टामा संखुवासभाको नुम वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै 124 मिलिमिटर वर्षा मापन गरिएको छ। बिहान पनि कोशी प्रदेशका केही ठाउँमा मेकरजन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। कोशी बाहेक देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ, जसका कारण बिहान बागमती गण्डकी तथा कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानमा हल्का वर्षा भएको छ। दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाड़ी भूभागका केही स्थानमा मेकरजन तथा चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा तातो लहरको जोखिम छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तापक्रम बढ़नेछ। राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हुर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेसँगै अमेरिका र इरानबीच स्विजरल्याण्डमा वार्ता शुरू हुन लागेको छ। विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हुर्मुज बन्दको घोषणा गरिए पनि त्यहाँबाट जहाजहरू चलिरहेको अमेरिकी सेनाको दावी छ। इरानले लेबनानमा जारी इजरायली आक्रमणको विरोधमा हुर्मुज बन्द गर्ने निर्णय गरेको थियो। उता स्विजरल्याण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स तथा इरानका सभामुख मोहम्मद बागिर गालिबाफ तथा विदेश मन्त्री अब्बास अराघची सहितका प्रतिनिधिबीच वार्ता शुरू हुन लागेको बीबीसीले जनाएको छ। भौतिक रूपमा हुन लागेको नयाँ चरणको वार्तामा आणविक मुद्दा र लेबनानी युद्ध विराम प्रमुख विषय रहनै बताइएको छ। इरानले अमेरिका र इरानबीच हालै सम्पन्न शान्ति समझदारीको पहिलो शर्त नै लेबनान सहित सबै मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको दावी गरेको छ। गत जून 17 अमेरिका र इरानबीच युद्ध अन्त्य तथा हुर्मुज जलडम्बरहरूमध्ये पुनर्सञ्चालन गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो। उक्त समझदारीमा लेबनानमा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने विषय पनि समावेश गरिएको थियो। स्विजरल्याण्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति भान्सले लेबनान शान्ति स्थापनाको प्रगति सन्तोषजनक रूपमा अघि बढ़ेको दावी गर्नुभएको थियो।
5: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानले फराकिलो जित निकालेको छ। आज बिहान भएको समूह एफको खेलमा जापानले ट्युनिसिया विरूद्ध 4-0 गोलको जित निकालेको हो। यससँगै जापानले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ। ट्युनिसिया भने समूह चरणबाटै बाहिरिने जोखिममा परेको छ। यसै समूहमा गैराती भएको खेलमा ब्रायन ब्रोबी र कोडी गाक्पोको उत्कृष्ट 2-2 गोलको मद्दतले नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोलको शानदार जित निकालेको थियो। यससँगै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा नवप्रवेशी कुरासाओले इक्वेडरलाई बराबरीमा रोकेको छ। कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै नकआउट चरणमा प्रवेशको सम्भावना कायम राखेको हो। कुरासाओ पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो। यसै समूहमा राति भएको खेलमा जर्मनीले आइभरी कोस्ट विरूद्ध 2-1 गोलको संघर्षपूर्ण पुनरागमन जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ। फिफा विश्वकपमा आज राति 9:50 स्पेन र साउदी अरेबिया तथा 12:00 बेल्जियम र इरान बीच प्रतिस्पर्धा हुनेछ।
4: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: 27 राष्ट्रपाको प्रथम महाधिवेशन आज चितवनमा शुरू हुँदै कांग्रेस सभापति थापा सहभागी हुने।
4: बाजुरामा बिहान भएको बस दुर्घटनामा 24 जना घाइते। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा पोखरीमा डुबेर 5 जनाको मृत्यु।
5: मनसुनी वायुको प्रभावले कोशी प्रदेशमा भारी वर्षाको सम्भावना। तराई क्षेत्रमा तातो लहरको जोखिम कायमै।
4: हुर्मुज बन्द गर्ने इरानी घोषणा लगत्तै स्विजरल्याण्डमा अमेरिकासँग वार्ता हुँदै। लेबनानमा जारी इजरायली आक्रमण रोक्नुपर्ने मुख्य शर्त।
5: र विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानको फराकिलो जित। कुरासाओले इक्वेडरलाई बराबरीमा रोक्यो।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्जु र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9832337354।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: बाबा बाबा, म टाढो स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको नयाँ झोला ल्याइदिनु भनेर?
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा
11: खुच्च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर?
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका।

0: 98 61 70 45 54
1: 98 61 97 65 47
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चश्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98 510 63 802 98 510 63 802

0: यता जाउँ आफै उता जाउँ आफै खैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-525-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
5: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपी भिस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपी भिस्ती एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
9: आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
10: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
9: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
10: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
9: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
10: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
9: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
10: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
9: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
10: हुनुहुन्छ। पाइरल्स फिस्टुला र फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार, थारिङ, एमाले चोक बाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
9: 9861705544।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, PVC पाइप, CPVC पाइप, PPR पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
8: 9851878282, गोल्छे बजारको लागि 0104031 16,
12: र 920 बजारको लागि 9851209090 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98-510-63-802 98-510-63-802। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।

0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: बाबा बाबा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
7: 98167045 47।
8: कार्यक्रमको तयारी त सबै सकियो। साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
9: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
0: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, भादिङ।
7: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, गरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
10: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
10: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ सही विवरण दिउँ कृषक सूचीकरणमा सहभागी बनाऊ राज्यको सेवा र सुविधा सुनिश्चित गरौं सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा बुजुरीमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-4470 असेम 9851-87882 फोन सिन्जिम सेगो है रोमा। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
9: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिस दिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनु सु दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010
7: 9020-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855-97838 र 9802-40723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बाल रोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म त आज स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975447
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपाली रेडियो नेटवर्क को दिवसो 3 बजे को नेपाली खबर में समीक्षा मोहते को नमस्कार। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। सभापति लामिछाने र वरिष्ठ नेता बालनले संयुक्त रूपमा उद्घाटन गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक। मंगलबार बिहानदेखि मतदान हुने। कानून समितिको बैठकमा 5 पटक अनुपस्थित भए कार्यवाही। बैठक अगावै एजेण्डा दिनुपर्ने। किर्तिपुरको एपीएफ स्कूलमा आर्थिक अनियमितताको आरोप। प्रधान कार्यालयबाट छानबिन शुरू। 7 दिनभित्र प्रगति विवरण बुझाउन। निर्माणाधीन जलविद्युत आयोजनालाई निर्देशन। निजामती कर्मचारी अस्पतालमा 6 महिनादेखि सिटी स्क्यान सेवा बन्द। मेसिन बिग्रिँदा बिरामीहरू अन्यत्र जान बाध्य। सिराहामा मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु भएपछि चक्काजाम। पूर्व पश्चिम राजमार्ग अवरूद्ध। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख सहभागी हुने। ताइवानको पूर्वी समुद्री क्षेत्रमा चिनिया अनुसन्धान जहाजको सर्वेक्षण। सर्वेक्षणपछि बढ़ी क्षेत्रीय तनाव। र विश्वकप फुटबलमा जापानको ट्युनिसिया विरूद्ध 4-0 शानदार जीत। जापान अन्तिम 32 नजिक। विश्वकपका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने अमेरिकाको संकेत।

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कविन्द्र बुरुलाकोटीले सञ्चालन गरिरहनु भएको छ। उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन्। पार्टी स्थापनाको छोटो तर उत्तर चढ़ाव पूर्ण यात्रा पार गर्दै राष्ट्रपा यति बेला दुई तिहाई बहुमत नजिकको शक्ति बनेर एकल सरकार सञ्चालन गरिरहेको छ। महाधिवेशनमा देशभरका जिल्ला, प्रदेश र विदेश स्थित सम्पर्क समितिबाट छनौट भएका 3,918 जना प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनैतिक दलका शीर्ष नेताहरू पनि चितवन पुग्नु भएको छ, जसमा कंग्रेस सभापति गगन कुमार थापा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीप कुमार गेवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन र जसपा अध्यक्ष उपेन्द्र यादव पुग्नु भएको छ। राष्ट्रपाले नयाँ नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन प्रक्रियाका सम्पूर्ण तालिका सार्वजनिक गरेको हो, जस अनुसार आगामी मंगलबार बिहान 8:30 बजेदेखि मतदान शुरू हुने भएको छ। दिउँसो 3 बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने आयोगले जनाएको छ। भोलि सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ भने सोही दिन राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। मंगलबार मतदान सकिएको 2 घण्टापछि नै मतगणना शुरू गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। महाधिवेशनका लागि साथै प्रदेशबाट 4,211 जना प्रतिनिधिहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक गरिएको छ, जसमा सबैभन्दा बढ़ी बागमती प्रदेशबाट 744 जना र सबैभन्दा कम कर्णालीबाट 343 जना प्रतिनिधि स्थानीयका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आफ्ना सदस्यहरूका लागि नयाँ नियम बनाएको छ। नयाँ नियम अनुसार समितिका सभापतिलाई नसोधी लगातार 5 वटा बैठकमा अनुपस्थित हुने सांसदलाई समितिबाट हटाइनेछ। यसरी बैठकमा नआउने सांसदलाई हटाउनका लागि सभापतिले सभामुख समक्ष सिफारिश गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। विगतको चलनलाई नै निरन्तरता दिँदै समितिले यो नियम लागू गरेको हो। अबदेखि सांसदहरूले बैठक कक्षमा छिर्दा बढ़ानुक्रम अनुसार हाजिर गर्नुपर्नेछ भने बैठकमा आउन नसक्ने भएमा सभापतिलाई लिखित वा विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ। यस्तै आकस्मिक अवस्था बाहेक समितिको बैठक बस्नुभन्दा कम्तीमा एक दिन अगावै छलफलका विषयहरू सांसदहरूलाई उपलब्ध गराउनुपर्ने नियम पनि समितिले तय गरेको छ। कीर्तिपुरमा रहेको सशस्त्र प्रहरीको नेपाल एफएएफ स्कूलमा ठूलो आर्थिक अनियमितता भएको कुरा बाहिर आएको छ। विद्यालयको रकम त्यहाँ कार्यरत लेखा प्रमुख एवं इन्स्पेक्टर कल्पना गुरूङले दुरूपयोग गरेको उजुरी परेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको छ। विगत 4 वर्षदेखि विद्यालयको 4.5 करोड़ रूपियाँ बैंक खातामा राख्नुको सट्टा व्यक्तिगत खातामा राखेर दुरूपयोग गरिएको उजुरीमा उल्लेख छ। प्रारम्भिक छानबिनका क्रममा विद्यालयको रकम असम्बन्धित व्यक्ति संस्थाहरूको खातामा पुगेको पाइएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीका अनुसार अहिले कानून निर्देशनालयले यस विषयमा भित्री अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा विगत 6 वर्षदेखि सोही स्कूलको लेखामा कार्यरत इन्स्पेक्टर गुरूङसँगै कल्याण महाशाखामा कार्यरत डीएसपी महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको छ। डीएसपी हमालले विद्यालयमा भएको हिनामिना थाहा पाएर पनि संगठनलाई जानकारी नदी गुपचुप राखेको आरोप लागेको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरीद बिक्री पीपीए सम्झौता गरेर पनि काम सुस्त गरेका वा प्रगति नलुकाएका जलविद्युत आयोजनामाथि निगरानी बढ़ाउने भएको छ। प्राधिकरणले निर्माणाधीन सबै जलविद्युत आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र अनिवार्य रूपमा आफ्नो कार्य प्रगति विवरण बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको विद्युत व्यापार विभागले आज सूचना जारी गर्दै तोकिएको समयभित्र प्रगति प्रतिवेदन पेश नगरे सम्झौता बमोजिम सीधै कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। सम्झौता अनुसार आयोजनाहरूको प्रगति प्रतिवेदन प्रत्येक चौमासिकमा बुझाउनुपर्ने व्यवस्था भए पनि प्रवर्तकहरूले अटेर गरेको प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै पानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: एलजी टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ्स गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा विगत छ महिनादेखि सिटी स्क्यान सेवा पूर्ण रूपमा ठप्प भएको छ। अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएका कारण सेवा बन्द भएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माका अनुसार मेसिन नचल्दा उपचारका लागि आउने बिरामीहरूले निकै शास्ति भोगिरहनु परेको छ। अस्पतालमा सिटी स्क्यान गर्न नसकेपछि बिरामीहरूलाई महँगो शुल्क तिरेर अन्य स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता छ। यस अस्पतालमा दैनिक 600 भन्दा बढ़ी बिरामीहरू उपचारका लागि आउने गर्दछन्। लामो समयसम्म मेसिन मर्मत हुन नसक्दा सर्वसाधारण तथा निजामती कर्मचारीहरू मर्कामा परेका छन्। मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि सिराहाको धनगढ़ी बजारमा स्थानीय बासिन्दा र मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन्। दुई दिन अघि राति भएको सड़क दुर्घटनामा परि घाइते भएका धनगढ़ी माई नगरपालिका 10 का किशन देव महतोको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सड़कमै शवसहितको एम्बुलेन्स राखेर चक्का जाम गरेका हुन्। सिटी रिक्सा चलाएर गुजारा गर्ने महतोले आफ्नो रिक्सा सड़क किनारमा रोकेर दही किन्न जान लाग्दा एउटा मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। आफन्त र स्थानीय वासीले फरार चालकलाई तत्काल पक्राउ गरी कार्यवाही गर्न र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै राजमार्गमा सवारी साधन चल्न दिएका छैनन्। सड़क अवरूद्ध हुँदा पूर्व पश्चिम राजमार्ग गुड्ने सयौं गाड़ी र यात्रुहरू बाटोमै रोकिएका छन्। सरकारले ल्याएको स्मार्ट हुलाक र सरकारी कुरियर सेवाको नीति प्रभावकारी बन्दै गएको छ। नयाँ सरकार गठन भए लगत्तै शासकीय सुधारको 100 बुधे कार्य सूची अनुसार हुलाकलाई नयाँ जीवन दिँदै यो सेवा शुरू गरिएको हो। जस अन्तर्गत हालसम्म 4642 थान राहदानी र 1081 थान सवारी चालक अनुमति पत्र नागरिकको घरमै पुर्याइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभएको छ। यसका साथै त्रिभुवन विश्वविद्यालय नेपाल खुल्ला विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमूना एवं स्वास्थ्य सामग्री समेत हुलाक मार्फत नागरिकको घर दैलोमा पुर्याउने कार्य शुरू गरिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: podcast. World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भएको World Cup to World Cup CGTV, खेलसँगै भरोसासँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदैछ, जसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र फिल्ड मार्शल जनरल असिम मुनिरले मध्यस्थताकर्ताको भूमिका निर्वाह गर्दैछन्। अर्कोतर्फ इरानको संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघची पहिले नै स्विजरल्याण्ड पुगिसकेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका निम्ति 60 दिनभित्र अन्तिम सम्झौता नभए होर्मुज जलमार्ग भएर आवत जावत गर्ने जहाजहरूबाट अमेरिकाले टोल असूल गर्ने बताएका छन्। चीनको एउटा अनुसन्धान जहाजले ताइवानको पूर्वी समुद्री क्षेत्रमा समुद्री वातावरणीय सर्वेक्षण गरेको विदेशको अर्को खबर रहेको छ। जापान र फिलिपिन्स बीच हालै भएको समुद्री सीमा वार्तापछि यस क्षेत्रमा आफ्नो क्षेत्राधिकारको दावीलाई बलियो बनाउने बेजिङको यो पछिल्लो प्रयास रहेको छ। अब खेलकुद। फिफा विश्वकपको खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि 4-0 शानदार जीत हात पारेको छ। समूह एफमा पहिलो जीतपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। दुई खेलमा जापानको नेदरल्याण्ड समान 4 अंक भएको छ। मेक्सिको मोरेन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले 2 तथा दाइसी कामादा र जुनिया इटोले 1-1 गोल गरे। जापानले पहिलो खेलमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरी खेलेको थियो। अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग 5-1 पराजित भएको थियो। जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि सन् 2002 घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई 2-0 पराजित गरेको थियो। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाउ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। यता इरानी टोलीले फिफामा गुनासो दर्ता गर्ने बताए पनि अमेरिकाले लस एन्जल्स र सियाटलमा हुने विश्वकप खेलका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने भएको छ। अमेरिकाले इरान टोलीको यात्रा व्यवस्थाको मूल्याङ्कन जारी राख्ने भए पनि अहिलेको लागि मूल योजना नै यथावत रहने, प्रतियोगिताका लागि व्हाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रियो ग्युलियानीले बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू, सभापति लामिछाने र वरिष्ठ नेता बालनले संयुक्त रूपमा उद्घाटन गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, मंगलबार बिहानदेखि मतदान शुरू हुने। कानून समितिको बैठकमा 5 पटक अनुपस्थित भए कार्यवाही, बैठक अगावै एजेण्डा दिनुपर्ने। किर्तिपुरको एपीएफ स्कूलमा आर्थिक अनियमितताको आरोप, प्रधान कार्यालयबाट छानबिन शुरू, 7 दिनभित्र प्रगति विवरण बुझाउन निर्माणाधीन जलविद्युत आयोजनालाई निर्देशन। निजामती कर्मचारी अस्पतालमा 6 महिनादेखि सुटी स्क्यान सेवा बन्द, मेसिन बिग्रिँदा बिरामीहरू अन्यत्र जान बाध्य। सिराहामा मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु भएपछि चक्काजाम, पूर्व पश्चिम राजमार्ग अवरूद्ध। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख सहभागी हुने। ताइवानको पूर्वी समुद्री क्षेत्रमा चीनिया अनुसन्धान जहाजको सर्वेक्षणपछि बढ़्यो क्षेत्रीय तनाव। विश्वकप फुटबलमा जापानको ट्युनिसिया विरूद्ध 4-0 शानदार जीत, जापान अन्तिम 32 नजिक। विश्वकपका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने अमेरिकाको संकेत। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली स्विजरल्याण्डमा शुरू हुँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख सहभागी हुने। ताइवानको पूर्वी समुद्र क्षेत्रमा चीनिया अनुसन्धान जहाजको सर्वेक्षणपछि बढ़्यो क्षेत्रीय तनाव।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि हिजो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: दादा दादा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705544।
9: ओ मेज्यू, नमस्कार है।
10: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
9: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
10: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
9: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
10: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
9: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
10: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
9: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
10: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656।

0: अनि 98 28 49 मा फोन गरेर जानुस् है।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511 87882 गोल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-0597-33 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-0557-433
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकञ्च नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भयो छ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बाबा बाबा, म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861705544।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
9: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ବୁଢ଼ୀ ଏରତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟେ ଲାଗୋ
0: କାହା ବାଟ ହୁନୁନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନ୍ସାଦି ଗରଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗୋ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मह त्यागौं रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
9: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
10: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल
11: अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 मा सम्पर्क गर्नु होला नि।
13: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
3: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205553 9812205553।
5: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै?
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
6: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
7: आधुनिक प्रविधि सहित छाड सूत्र सेवा,
6: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
7: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
7: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
6: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना

होने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी संबंधी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदि को उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ता द्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656, अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: झोला बोकेर लुखुर लुखुर कत जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270, 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकञ्च नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बालरोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
5: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्य मा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थालिङ एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9800342473।
11: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यौ त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका तीन बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203314 र 9860571466।

0: 우리 에러다 라우
1: 아하 코티 라므로 뭔가 수트라 까바도 라고
0: 까바도 오노니 मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदीबहिनी सुनसारी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विभिन्न दल का नेताहरूद्वारा संबोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री वालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेशी रसुवागढ़ी सड़कको उत्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै।
3: एसई सकियो, अब रमाइलो शुरू भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभाहलभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
6: हामीले कुनै हावा चलाएका छैनौं, हामीले बाढ़ी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। अब हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, ल ठिक छ तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रूख बनेर बीचबाट फाड्नु पर्छ।
2: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ़ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिशसँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिशले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौ मात्र भनिएको हो, हामीले ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ़नुपर्ने बताउनुभयो।
6: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक हक अधिकार मानव अधिकारको प्रत्याभूति समतामूलक समाज समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँमा निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
2: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो।
6: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौ। तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौ, बन्छौ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन। जहाँ प्रश्न उठाउनु पर्ने हो, औंला ठडाउनु पर्ने हो, त्यहाँ औंला ठडाउँछौ। जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौ। हामी प्रतिपक्ष हौ, जहाँ औंला उठाउनु पर्ने औंला उठाउँछौ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रूखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औंला उठाउँछौ, तर कानूनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा कांग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौं, दोहोरोसँग थपडी बजाउँछौं।
2: सभापति थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द र नेतृत्व बीचको टकरावका कारण कमजोर बन्ने गरेको समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गए राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै सोमबार बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारको जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन गरिनेछ। यही असार 9 गते मंगलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू गरिनेछ, जसमा 1 जना सभापति र 79 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा 2 घण्टापछि गरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रंगशालामा आयोजना गरेको कार्यक्रममा योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको उहाँले जानकारी गराउनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेशन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख रूपियाँ, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,30,000 रूपियाँ, सुनसरी घर भएका 42 वर्षीय सुकदेव राईले सुकुदेवले सर्बिया पठाइदिन्छु भन्दै 13,00,000, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनीष पोदारले यूके पठाइदिन्छु भन्दै 2,00,000 रूपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। यस्तै रूपन्देहीका 47 वर्षीय राम रतन मिश्रले यूएई पठाइदिन्छु भन्दै 2,30,000, कास्कीका 39 वर्षीय अमृत अधिकारीले अजरबैजान पठाइदिन्छु भन्दै 3,50,000 र रौतहटका 35 वर्षीय मीर इस्लामानाले यूके पठाइदिन्छु भन्दै 12,63,000 रूपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पाल्पाको तिनाउ गाउँपालिकाको मस्याम र डुम्रे क्षेत्रका किसानहरूले व्यावसायिक पशुपालन गरेर गाउँमा वार्षिक करोड़ौं रूपियाँ भेट्याउन सफल भएका छन्। किसानहरूको मेहनतलाई डुम्रेमा रहेको दुग्ध सहकारीले बजारको ग्यारेन्टी गरिदिएको छ भने गाउँपालिकाले अनुदान र प्राविधिक सहयोग घर दैलोमै पुर्याइरहेको छ, जसबाट किसानहरू व्यावसायिक बन्न हौसिएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
7: पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकहरू आज भोलि किसानका गोठ गोठमा पुग्छन्। उनीहरूका समस्या सुन्छन् र हात हातमै अनुदान एवं प्राविधिक सहयोग समेत प्रदान गर्दछन्। पशुपालन पेसाबाट गाउँमा करोड़ौं भित्र आएका यहाँका किसानलाई स्थानीय सरकारले दिएको अनुदानले कृषि र पशुपालन पेसामा थप हौसला बढ़ाएको छ। गाउँपालिकाबाट सहयोग पाउँदा खुशी हुनुहुन्छ तिनाउकी किसान सरस्वती रायमाझी।
8: 27 गाई साना ठूला गरेर 4,00,000 भन्दा माथिको दुध बिक्री गर्छौं, एकदम खुशी लागेको छ।
7: सरकारी सेवा वा अनुदान पाउनका लागि महिनौसम्म झन्झट बेहोर्नु पर्ने समस्या अहिले छैन। स्थानीय सरकारले किसानलाई वर्गीकरण गरेर हात हातमै अनुदान दिने गरेको छ। पशुपालक किसान लेखबहादुर जीसीले स्थानीय सरकारबाट सहयोग पाए पनि दुधको मूल्य कम भएको गुनासो गर्नुभयो।
9: 2079 सालमा यो मूल्य वृद्धि भयो, त्यसपछि मूल्य वृद्धि नगरेको अवस्था घाँस मात्रै नपुग्ने हुनाले दानाको पनि आवश्यकता पर्छ।
7: तिनाउ गाउँपालिकाको मस्याम र डुमे क्षेत्रका किसानहरूले पशुपालन व्यवसायबाट वार्षिक करोड़ौं रूपियाँ गाउँमा भित्र्याउन सफल भएका छन्। अहिले हरियाली घाँस र आधुनिक गोठले गाउँ भरिएको छ। यस अभियानमा डुम्रेमा रहेको स्थानीय दुग्ध सहकारी संस्थाले किसानलाई निकै सहज बनाएको छ। किसानले उत्पादन गरेको दूध खेर नजाने र उचित मूल्य पाउने ग्यारेन्टी सहकारीले गरिदिएको छ। सहकारी मार्फत वार्षिक 50 करोड़ गाउँमा भित्रिएको दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनुभयो।
10: डुम्रे दुग्ध कृषि सहकारीले आफ्नै पशु प्राविधिकहरू प्रयोग गर्ने अनि किसानहरूलाई घर घरमा सप्लिमेन्टहरू डेलिभरी गरिदिने निशुल्क, डेरीले बजारबाट वार्षिकमा 50 करोड़ पैसा किसानको घरसम्म पुर्याइदिएको छ। किसानको आर्थिक स्थिति चाहिँ धेरै सुधार भयो।
7: तिनाउ गाउँपालिकाका अनुसार कृषि र पशुपालनलाई रैथाने ग्रामीण पर्यटनसँग जोडेर तिनाउलाई एउटा नमूना गाउँपालिका बनाउने योजना छ। गाउँपालिका दूध र मासुमा पूर्ण रूपमा आत्मनिर्भर बन्दै गएको छ। कृषि र पशुपालनलाई जोड़ दिँदै किसानकै हातमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ।
11: विशेष गरी अब किसानकै हातमा दिइसकेपछि किसानलाई पनि एउटा स्थानीय सरकारले गरेको अनुभूति हुने र किसानलाई ठूलो राहत पनि हुने भएको हुँदाखेरि हामी किसानसँगै जोडिएको हिसाबले हामीले यो कृषिलाई र पशुपालनलाई पहिलो प्राथमिकता दिएका छौँ र अहिले पनि गाउँपालिकाको समग्र कृषि र पशुमा झन्डै 4 करोड़ रुपियाँ पैसा विनियोजित गरेका छौँ।
7: गाउँमा अहिले बसाइसराई रोकिएको छ भने अन्यत्रबाट कृषि जन्य व्यवसाय गर्न मानिसहरू आउन थालेका छन्। सरकारले अभिभावकीय भूमिका खेल्ने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरण मस्याम र डुम्रेका किसानले प्रमाणित गरेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच मध्य पूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आज स्विजरल्याण्डमा शुरू भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ। कतारको विदेश मन्त्रालयले लेक लुसर्न समिटको शुरूआत र उच्चस्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा शुरू भएको विज्ञप्ति मार्फत जनाएको छ। कतारले यी बैठकहरूले अमेरिका र इरान बीच भएको समझदारी पत्रमा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने, व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख छ। उक्त सहमतिको घोषणा गत हप्ताको बिहिबार अमेरिका र इरान बीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता गर्नका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको थियो। उपराष्ट्रपति भान्सले आज को वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नु भएको छ। इरानको संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघाची सहितको प्रतिनिधि मण्डल शनिबार अबेर स्विजरल्याण्ड पुगिसकेको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेरले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीर अमेरिका इरान समझदारी पत्र एमओयू कार्यान्वयन सम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुँदैछन्। पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधिमण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधिमण्डलसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्राविधिक तहको वार्ता छिट्टै शुरू हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ। यद्यपि छलफलका लागि कुनै औपचारिक समय सीमा तोकिएको छैन। प्रतिवेदन अनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढ़ाउन तथा बाँकी रहेका विषय टुंग्याउन आवश्यकता अनुसार वार्ता जारी रहनेछ। वार्ता अमेरिका र इरान बीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापन पत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ। मन्त्री स्तरीय निर्णयबाट स्वीकृति गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। कार्ययोजनाको प्रारम्भिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढ़ाएर निर्यातको दायरा फ्राकिलो बनाउने रहेको छ। त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ। नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ। विशेष गरी कृषि तथा जड़ीबुटीजन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नापतोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ। साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो। प्रवर्तक कम्पनीले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्न भनेको छ। तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधान अनुसार आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइने विभागले चेतावनी दिएको छ। रहेका नेपालीलाई नेपालमा तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न त्यहाँ स्थित नेपाली दूतावासले आग्रह गरेको छ। नेपाली दूतावास अमेरिकाले आयोजना गरेको छलफल कार्यक्रममा कार्यवाहक राजदूत शरद राज अरणले मातृभूमिको उन्नयनका निम्ति पूँजी परिचालन गर्न गैर आवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। विदेशमा रहेका नेपालीको ज्ञान सिप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड़ दिँदै कार्यवाहक राजदूत हरणले गैर आवासीय नेपालीका लागि लगानी मैत्री वातावरण निर्माण गरिएकोले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सहभागीहरूले नेपालमा लगानीको सम्भावना अवसर र चुनौती बारे विस्तृत छलफल गरेका थिए। कार्यक्रममा वाणिज्य दूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि पर्यटन ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी गराउँदै प्रवासी नेपालीहरूले ती क्षेत्रमा लगानी गरी प्राप्त लाभ लिन आग्रह गर्नुभएको थियो। कैलालीमा संचालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँग जोड्दै व्यावसायिक बनाउँदै लगेको छ। जिल्लामा संचालित गहुँ सुपर जोन, तेल बाली जोन, धान जोन र माछा जोन कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरण मार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै अघि बढ़ाइएको हो। परम्परागत खेतीलाई व्यावसायिक र यन्त्र मैत्री बनाउन चालू आर्थिक वर्षमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरूलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख संजु उपाध्याय रिमालले जानकारी दिनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: विश्वकप अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 9:45 बजे एटलान्टा स्टेडियममा खेल शुरू हुनेछ। स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग 0-0 बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। स्पेनको यस दोस्रो खेललाई खेल प्रेमीहरूले निकै चासोका रूपमा हेरेका छन्। आज भएका खेलमा एसियाको शक्ति राष्ट्र मध्येकै एक जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जीत निकालेको छ। समूह एफ अन्तर्गत मोन्टेरी स्टेडियममा आज बिहान भएको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोलले हरायो। एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा 2-2 गोल गरेको थियो। जीतसँगै दुई खेलबाट 4 अंक बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ। जापान समूहको दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यही समूहको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ। दुई खेलबाट 4 अंक बनाएको नेदरल्याण्डस समूहको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको स्वीडेन दुई खेलबाट 3 अंक जोड्दै तेस्रो स्थानमा छ। जनकपुर धाम स्थित राम जानकी बहुद्देश्यीय रंगशालामा संचालित निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जीत हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 5 ओभरमा 5 विकेट गुमाएर 18 रनको योगफल बनायो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रूबिना छेत्रीले समान 2-2 विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले 3 ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अभिजित 19 रनको साझेदारी गर्दै टीमलाई महत्वपूर्ण जीत दिलाएका हुन्। यो जीतसँगै कोशी दुई खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा छ। यसअघि शनिबार भएको उद्घाटन खेलमा कोशीले मध्य प्रदेशलाई 20 रनले पराजित गरेको थियो। प्रतियोगितामा 7 प्रदेश र 2 विभागीय टीम आर्मी र एपीएफ गरी समेट्न कोशीका रिया शर्मा र रूबिना छेत्रीले समान 2-2 विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले 3 ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। कोशीका लागि काजल श्रेष्ठ

0: महिला तथा पुरूष 5S हकी प्रतियोगिता तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारामा शुरू भएको छ। जिल्ला हकी संघ तनहुको आयोजनामा आइतबारबाट शुरू भएको प्रतियोगितामा महिला र पुरूष तर्फ 4-4 टोलीको सहभागिता रहेको छ। जिल्ला हकी संघ तनहुका अध्यक्ष कविराज श्रेष्ठले गण्डकी प्रदेशमा हकी खेलको विकास विस्तार तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेस र बागमती र कर्णाली प्रदेशको तराईका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 2.9 मिलीमिटर। काठमाण्डुको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 39.3 मिलीमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 1.6 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रुवेशी र स्वागढ़ी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टीमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, SEE र NEB बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी

0: आफ्ना बालबालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू। 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने। जनमतको कदर गर्न दलहरूको सुझाव। सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बेहोर्नुपर्ने।
3: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
2: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो। 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 वटा अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा। साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
4: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसकेँ फेसबुक। श्रेष्ठ कुरा तपाईँहरूले गर्नुहुन्छ।
2: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ। तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्याङ्कन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
7: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
6: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भनी सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
8: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
6: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
9: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
6: एमाले नेता प्रदीप ग्यावलीले राष्ट्रपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनु पर्ने बताउनुभयो।
1: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले ठेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
6: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर गुमे देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासुपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासुपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासुपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासुपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
10: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले उजिलो बनेको रासुपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासुपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर।
11: रासुपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्धता जाहिर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यस कारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई, दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। पहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
10: चार वर्षमा राष्ट्रपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर राष्ट्रपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राज्यपालले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अप्नाएको राष्ट्रपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
3: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
10: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल रासुपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेछ। गरेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्यपद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राज्यसभाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
12: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बरहरू जो थिए, जो पार्टीको विषयका एकजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक पनि छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
10: निर्वाचन अघि राज्यसभाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो। त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
6: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। जस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टोनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर खुला ढुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खुलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एसमा उरुग्वे र केब भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
2: सन्तोषी रावल। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
13: जिल्लाको फोहोर चाहिँ सलमरमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
2: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443।
15: पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
16: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
17: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सट्टरहरूलाई हटाएको हो महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सट्टर खाली गरेपछि संरचना हटाइएको हो डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 को गुनेगार क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्
18: डणेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन् स्थानीय प्रेम टमटा
19: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्ने र यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरो यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर सनमरूपवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो कुरा सहयोग हुने छैन
18: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ अर्का स्थानीय राजेन्द्र ताम्रकार
13: जिल्लाको फोहोर चाहिँ सलमरमा फाल्दैछन् त्यही हिसाबले यो गन्दगी बढाएको छ हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा
18: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ अमरगढ़ी नगरपालिका 5 का वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ
20: अमरगढ़ी 5 मा पनि व्यवस्थापन गर्यौं त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ त्यहाँबाट पनि विरोध भयो त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौं अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइट हो अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ उद्देश्य त्यही डम्पिङ साइट बनाउनुको लागि हो
18: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति जुड्न सकेको छैन यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ सागर तम्रकार CIN आफ्नो FM डडेलधुरा
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको फ्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
21: हेर्ने बारे अलि नराम्रो हुन्छ झगडा हुन्छ त्यसैले आत्महत्या गरेर मरिन्छन् त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउनु पर्छ हामी पनि छौ
2: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा हाम्रो पालो बाँकी नै छ CIN को साझा खबर सुन्दै गर्नुहोला
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्
0: र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
24: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरु तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौं, कहिले शुरूआत भयो भन्ने कुरा गर्नुपर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान अधिकार र संस्कृतिलाई सम्मान गर्ने एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्वसम्म पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस्। हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको हो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव लान्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
25: म हनी महर्जन आफूले आफूलाई टेसर लिने भन्दा अहिले गर्वै फिल गर्छु र आफूले पनि अब अरू हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एलजीबीटीआईक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन। तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा। हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ। किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ। जुन कारणले गर्दा कि घरायसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्रयत् मञ्चन हामीले देखाउनु पर्छ, हामी पनि छौ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ। त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौ पनि हामीले।
1: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नु भएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन। त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनु भयो राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ र साधारण मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन हामीले सधैँभरि मनाउनु पर्छ।
23: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न जिज्ञासा वा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
7: 98-61-97-65-47।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 7549588 9861775988
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेज्यू। म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845।

0: किन हुनु नि? अस्ति भर्खर किनेको चप्पल आज थाट्यो भनेर पैसा माग्दैछ।
1: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
1: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843062437433 र 010590093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843062437433।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867064 9141867064।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
3: बालरोग सम्बन्धी सेवा
0: स्त्री रोग सम्बन्धी सेवा
3: मुटुको इको र भिडियो एक्सरे सेवा
0: ल्याब टेस्ट
3: भिटामिन डी
0: भिटामिन बी 12
3: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: चप्पल किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार मावले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: लस्तो है मेभे फेभेमा रङमाझे आरसीसी दिम बोरा चहर दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटारकी ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा अस्तिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आइन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा
6: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक केही रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
7: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
6: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाड चोर्ने घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
7: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि त्यहाँ त प्याथोलोजी ल्याब सेवा
8: आधुनिक प्रविधि सहित छार सूत्र सेवा
7: बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
8: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
7: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
8: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
7: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँखस्ने समस्या आदिको उपचार गरिन्छ
7: हात जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोर्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ
8: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया फुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
7: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
8: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
7: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01-520-3645 र सम्पर्क मोबाइल नम्बर 98-511-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
4: आरोग्य जीवन का आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
7: सम्पर्क मोबाइल 9741001349।
5: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोप्राइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
6: आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए
4: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
1: भिटामिन डी,
4: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू